0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
2: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania Extreme Energy Drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
6: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ पिरमेडी टोल बेसी सहर।
7: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
6: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
7: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
6: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
7: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
6: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा, फोन 066-520-152,
7: मोबाइल 97460-00-454।
6: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
9: एक्सट्रीम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 3 गते आइतबार सन् 2026 जुलाई 19 तारीख असार शुक्ल पक्षको पञ्चमी तिथि
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: काठमाडौँबाट बाहिरिने र भित्रिने मुख्य सबै नाकाहरूमा गाड़ी बन्द, आज पनि मुसलधारे वर्षाको सम्भावना, 23 जिल्लामा जोखिमको चेतावनी।
0: पालिका प्रदेश सभा र राष्ट्रिय सभा गरी जनप्रतिनिधिका 96 पद रिक्त, स्थानीय तहको उपचुनाव नहुने।
1: सड़कमा रोकिएनन् असन्तुष्टिका स्वर, अनुगमनका नाममा सांसदहरूबाट हत्की दप्की बढ़्दो, पदीय गरिमा कायम राख्न राष्ट्रपा सचेतक परियारको आग्रह।
0: डेटा सेन्टर विरूद्ध अमेरिकामा विरोध बढ़दै, विद्युत कृषि योग्य जमीन र पानीको प्रयोगलाई लिएर ठूलो चिन्ता।
1: र विश्वकप फुटबलमा फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो, उपाधिका लागि आज अर्जेन्टिना र स्पेन खेल्दै।
2: कानूनको स्नातक तह बीए एलएलबीमा भर्ना खोल्यो। शैक्षिक सत्र 2083 लागि श्री कलेज अफ टेक्नोलोजीको भगिनी संस्था श्री कलेज अफ लमा 5 वर्षे कानून विषय बीए एलएलबीमा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट प्लस टू पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ ल भरतपुर 12 गोन्द्रेङ चितवन, फोन नम्बर 056420064, 9846354491, 9767070000। पहिलो भर्ना हुने 15 जनालाई विशेष छूटको व्यवस्था रहेको छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप
2: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: काया कैरनमा अब खबरको सिलसिला शुरूमा मुख्य सड़क र मौसम सम्बन्धी खबर लगातारको वर्षापछि आएको पहिरो र सम्भावित बाढ़ीको जोखिमका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रने गाड़ीहरू चल्न सकेका छैनन् काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार संघीय राजधानीलाई विभिन्न जिल्लासँग जोड्ने मुख्य राजमार्गमा अवरोधपछि गाड़ी चल्न नसकेका हुन् धादिङको बेनीघाट रोराङ गाउँपालिका 10 क्षेत्रमा गैराती पहिरो खसेपछि काठमाडौँ चितवन पोखरा जोड्ने सड़क पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ गैराती 10 बजेदेखि आज बिहान 5 बजेसम्मका लागि रातमा सड़क बन्द गरिएको भए पनि त्यसपछि थप पहिरो खसेकाले गाड़ी चलेका छैनन् रातीदेखि नै गाड़ी आवागमन रोकेकोले सड़कमा जाम भने नभएको धादिङ प्रहरीले जनाएको छ यद्यपि काठमाडौँ उपत्यकाबाट पृथ्वी राजमार्ग हुँदै पश्चिम नेपाल जाने यात्रुहरू प्रभावित भएका छन् चितवन खण्डमा भने अहिलेसम्म सड़क अवरूद्ध नभएको तर सावधानी अपनाउनु पर्ने अवस्था रहेको चितवन प्रहरीले जनाएको छ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक एसपी नरेश राज सुवेदीका अनुसार काठमाडौँबाट बाहिरिने अहिले भट्टे डाँडा हेटौँडा खण्डमा मात्र सञ्चालनमा छ अरू प्रमुख मार्गमा जोखिम उच्च रहेकोले गाड़ी चल्न सकेका छैनन् पूर्वतर्फ जाने यात्रुहरू पनि प्रभावित भएका छन् काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा बीपी राजमार्ग रोशी खोलामा बाढ़ी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले यो राजमार्गमा गाड़ी चलाउन रोक लगाएको छ बीपी राजमार्ग मनसूनका बेला रातमा बन्द हुँदै आएको छ जल तथा मौसम विज्ञान विभागले बागमती प्रदेशको धेरै ठाउँमा वर्षा भइरहेको र थप वर्षा हुने सम्भावना रहेको जनाएको छ विशेष गरी सिन्धुपाल्चोक काभ्रे ललितपुर र आसपासका क्षेत्रमा ठूलो वर्षा हुने सम्भावना कायमै छ मौसम पूर्वानुमान महाशाखाले नदी खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न र मौसम सम्बन्धी अध्यावधिक सूचना पछ्याउन सबैलाई आग्रह गरेको छ मौसम विज्ञान विभागका अनुसार आज र भोलिसम्मै देशभर वर्षाको सम्भावना कायमै छ त्यसमा पनि कोशी लुम्बिनी र सुदूरपश्चिमको पहाड़ी र तराई भागका थोरै तथा मधेस बागमती र गण्डकीका तराईका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ कोशी बागमती र गण्डकीका 23 जिल्लामा रेड अलर्ट रहेको छ कोशीको झापा मोरङ इलाम पाँचथर तेह्रथुम धनकोटा संखुवासभा भोजपुर खोटाङ त्यसै गरी बागमतीको सिन्धुली काभ्रे सिन्धुपाल्चोक नुवाकोट धादिङ र चितवन त्यसै गरी गण्डकीको गोर्खा लमजुङ तनहु कास्की स्याङजा पर्वत बागलुङ र म्याग्दीमा रेड अलर्ट जारी भएको हो
5: यसैबीच देशभर मनसून गतिविधि सक्रिय बन्दै जाँदा विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो दिउँसोदेखि शुरू भएको वर्षा रातभर निरन्तर रहँदा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा उल्लेख्य वर्षा मापन भएको छ मौसम प्रणाली पश्चिमतर्फ थप सक्रिय बन्दै गएकाले आज पनि देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ठूलो वर्षाको सम्भावना पनि छ महाशाखाका अनुसार पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोक जिल्लाको 12 विशेष क्षेत्रमा मापन गरिएको छ त्यहाँ 102 मिलिमिटर वर्षा भएको छ बागमती प्रदेशका अन्य जिल्ला सहित कोशी प्रदेशका विभिन्न ठाउँमा पनि निरन्तर वर्षा भइरहेको छ गण्डकी लुम्बिनी प्रदेशका केही ठाउँमा समेत मध्यमदेखि अति ठूलो वर्षा भएको मौसमविदले बताएका छन् निरन्तर वर्षाका कारण नदी खोला तथा साना खोल्सीहरूमा पानीको सतह तीव्र रूपमा बढ़न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अप्नाउन आग्रह गरिएको छ यस्तै पहाड़ी जिल्लाका भिरालो तथा कमजोर भूभागमा पहिरो जान सक्ने जोखिम रहेकाले यस्ता क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई अनावश्यक आवत जावत नगर्न तथा आवश्यक सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ मुसलधारे र आड़ीघोप्टे वर्षाका कारण होचा तथा डुबान हुने क्षेत्रमा आकस्मिक बाढ़ी सड़क जलमग्न हुने सड़क अवरूद्ध हुने तथा यातायात सेवा प्रभावित हुन सक्ने सम्भावना कायमै छ। ग्रामीण सड़क तथा राजमार्ग आसपासका पहिरो जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोक र ललितपुर जिल्ला आसपासका साना नदी तथा खोलामा बहाव बढ़न सक्ने चेतावनी दिएको छ। महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा ती क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले थप वर्षा भएमा साना खोलामा आकस्मिक बाढ़ी आउन सक्ने जोखिम छ। विशेष गरी नदी तथा खोलाको किनार तटीय बस्ती डुबान हुने क्षेत्र तथा पहिरोको जोखिम भएका ठाउँका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
4: यसैबीच कास्की पोखरा बजारको बीचभाग भएर बहने सेती नदी ठेलिएको छ। पोखरा महानगरपालिका वडा नम्बर 15 र 17 को सीमानामा पर्ने रातो पहिरो क्षेत्रमा गएको वैशाखमा आएको सुक्खा पहिरोका कारण सेती बहने सतहको बाटोमा अवरोध भएपछि झण्डै 35-40 मिटर माथिबाट पानी बगेको हो। सेती बहने सतहमा अवरोध भएपछि नदीको झण्डै आधा पानी नदीको सतहबाट बगेको छ भने आधा पानी झण्डै 35-40 मिटर माथिबाट झरना जस्तै गरी बगेको छ। पोखरा 10 रामघाटबाट भूमिगत खोच अर्ध भूमिगत हुँदै करिब 7 किलोमिटरको दूरी पार गर्दै रातो पहिरो क्षेत्रमा सेती निस्केको छ। भूमिगत स्थान पार गर्दै खुल्ला क्षेत्रमा निस्कने ठाउँमा झण्डै 35-40 मिटर अग्लो सतहमा सेतीको झण्डै आधा पानी बगेपछि झण्डै 7 किलोमिटर क्षेत्रमा पानी रोकिएको छ। रातो पहिरो क्षेत्रमा पानीको बहाव रोकिएका कारण रामघाटमा समेत सेतीको सतह बढ़ेको छ, जसले गर्दा रातो पहिरोसम्मको क्षेत्रमा समेत भित्र ताल बनेको देखिन्छ। लगातार वर्षा भइरहने र ठेलिएको पानी त्यही अवस्थामा अबको 2-3 दिन रहे त्यसले ठूलो जोखिम निम्त्याउन सक्ने पूर्वानुमान गरिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङले पानी ठेलिएको विषयमा विज्ञ नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल लगायत सरकारवाला निकायसँग छलफल गरी आवश्यक व्यवस्थापनका लागि पहल भइरहेको बताउनु भएको छ। पोखराको रातो पहिरो क्षेत्रमा थुनियो सेती झण्डै 40 मिटर माथिबाट बग्यो पानी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा 100 दिन पार गरेको सरकारले आउँदा दिनमा कार्यशैली सुधार्ने गरी काम गर्ला भन्ने बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
6: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
7: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
6: स्वास्थ्य पानी सरसफाई तथा स्वच्छता शिक्षा सामाजिक तथा व्यवहार परिवर्तन संचार सामाजिक नीति तथा सुशासन आपूर्ति तथा रसद व्यवस्थापन प्रशासन संचालन कार्यक्रम सहयोग विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन अनुगमन मूल्यांकन जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन प्रशासन तथा वित्तमा व्यावहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
7: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
6: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह पछाडि परिएका जनजाति दलित मधेसी मुस्लिम LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू व्यावसायिकता निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने सिक्नको लागि दृढ रूपले प्रतिबद्ध अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप मौखिक र लिखित भएको 11 महिनाको UN ट्रेनरशिप पूरा गर्ने प्रतिबद्धता
7: कार्यस्थल काठमाडौँ जनकपुर पोखरा धनगढ़ी दिपायल नेपालगंज भैरहवा सुर्खेत भद्रपुर।
6: आवेदन दिनको लागि peopletopeople.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको

0: कंपनी करो सेलिब्रेट मिली सब जेनरेशन हिमस्टार टीवी खरीद करना पाउनुहोस् 32% सम्म को कैशबैक वर्ल्ड कप 2026 को टीवी सीजन पास र एक वर्ष को नेट टीवी पैक शर्तहरू लागू हुने छन् हिमस्टार टीवी उही सेलिब्रेशन हर एक जेनरेशन
1: हिमस्टार फॉर अ कंप्लीट होम
0: बेटर अप्लायंसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ बेटर अप्लायंसेस बेटर को बानी लाग्छ
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काठमाण्डुबाट बाहिरिने र भित्रने मुख्य सबै नाकामा गाड़ी ठप्प नारायणगढ़ मुगलिन काठमाण्डु सड़क खण्ड गैरातीदेखि अनिश्चितकालका लागि बन्द आज पनि मुसलधारे वर्षाको सम्भावना 23 जिल्लामा जोखिमको चेतावनी पोखराको रातो पहिरो क्षेत्रमा सेती थुनिएर झण्डै 40 मिटर माथिबाट पानी बग्न थाल्यो लगायत खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर स्थानीय तह प्रदेशसभा र राष्ट्रिय सभामा गरी 96 पद रिक्त रहे पनि तीमध्ये स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपचुनाव नहुने भएको छ। यससँगै ती पद अब आगामी स्थानीय तह निर्वाचनसम्म रिक्त रहने निश्चित भएको हो। यद्यपि समय हुँदाहुँदै प्रदेशसभा र राष्ट्रिय सभाको रिक्त पदको उपचुनाव हुन सकेको छैन। चुनाव निर्वाचन आयुक्त सगुन शमशेर जबराले विभिन्न समयमा रिक्त रहेका पदहरूको निर्वाचन समयमै हुन नसकेको बताउनुभयो। उहाँका अनुसार विगतमा सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य चुनावमा केन्द्रित हुँदा स्थानीय तहका रिक्त पदमा समयमै उपनिर्वाचन हुन सकेन। नयाँ सरकार गठन हुँदा भने ऐन अनुसार उपनिर्वाचन गर्न नमिल्ने अवस्था बनिसकेको थियो। गएको चैतमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भयो, जति बेला स्थानीय तहका प्राधिकारीको पदावधि 1 वर्षभन्दा कम समय मात्रै बाँकी थियो। स्थानीय तह निर्वाचन ऐन 2073 अनुसार पदावधि समाप्त हुनु अघि कुनै पद रिक्त भए बाँकी कार्यकालका लागि उपचुनाव गर्न सकिने व्यवस्था छ। यस्तो अवस्थामा आयोगको परामर्शमा नेपाल सरकारले तोकेको मितिमा यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति गरिने निर्वाचन ऐनमा उल्लेख छ, तर 1 वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन नगरिने ऐनमा स्पष्ट व्यवस्था छ। निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार स्थानीय तहमा 15 जना पालिकाका प्रमुख तथा अध्यक्ष, 4 जना उपाध्यक्ष तथा उपप्रमुख, 54 वडा अध्यक्ष र 2 जिल्ला समन्वय समितिका प्रमुख गरी 75 पद रिक्त छन्। 2079 वैशाखमा 5 वर्ष कार्यकालका लागि निर्वाचित स्थानीय तहको पदावधि 2084 वैशाखमा सकिँदैछ। ऐनले स्थानीय तहका सदस्यको निर्वाचन गाउँसभा वा नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा 2 महिना अगाडि हुने व्यवस्था गरेको छ। जनप्रतिनिधिका 96 पद रिक्त, स्थानीय तहको उपनिर्वाचन नहुने आजको गोर्खापत्रमा खबर छ।
2: सुशासन, पारदर्शिता र नागरिकको आवाज सुन्ने बाचा गर्दै बनेको झण्डै 2/3 बहुमतको शक्तिशाली राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सरकारले जनअपेक्षा जगाए पनि सड़कमा न्याय खोज्ने नागरिकको भीड़ घटेको छैन। बालेन्द्र शाह प्रधानमन्त्री बने यता असार मशान्तसम्म 800 भन्दा बढ़ी प्रदर्शन र धरना काठमाण्डुमा मात्रै भएका छन्। डाक्टरदेखि बलात्कार पीड़ितसम्म, मीटर ब्याज पीड़ितदेखि प्रहरी कार्यवाहीमा परेका परिवारसम्मका असन्तुष्टि माइतीगर र सिंहदरबारका सड़कमा गुन्जिरहेका छन्। अनुगमन निरीक्षणका क्रममा सांसदहरूले प्रस्तुत गर्ने कार्यशैलीमाथि पनि आलोचना हुन थालेको छ। कर्मचारीलाई हप्कीदप्की गर्ने, क्षेत्राधिकार ख्याल नगरी फाइल माग्ने जस्ता गतिविधिका कारण सांसदहरूको आलोचना बढ़दो छ। संसदीय मर्यादाका जानकारहरूले यसलाई सामाजिक सञ्जालमा भाइरल हुने चाहना र आफ्नो पदीय जिम्मेवारी नबुझेका सांसद अनुगमनमा जाँदा विवाद उत्पन्न हुने गरेको टिप्पणी गरेका छन्। रासोपाका सचेतक प्रकाश चन्द्र परियारले अनुगमनमा जाँदा सांसदहरूलाई पदीय गरिमा कायम राख्दै कार्यदेश अनुसार चल्न आग्रह गरिरहेको बताउनु भएको छ। सड़कमा रोकिएका छैनन् असन्तुष्टिका स्वर अनि अनुगमनका नाममा सांसदहरूबाट हप्कीदप्की शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच सत्तारूढ़ रासोपाका सभापति रवि लामिछानेले सरकारका निर्णयले नागरिकलाई लाभ नभई हानि गर्ने देखिएमा परिवर्तन गरिने बताउनु भएको छ। सरकारको अभिभावक पार्टी भएकाले त्यो जिम्मेवारी लिनबाट कहिले पनि पछि नहट्ने सभापति लामिछानेले बताउनुभयो। रौतहट जिल्लामा विभिन्न पार्टीमा रहेर काम गरेका नेताहरूलाई अस्ति शुक्रबार रासोपामा प्रवेश गराउने क्रममा पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको कार्यक्रममा सभापति लामिछानेले सरकारको नियत सही रहेको भन्दै काम गर्दै जाँदा गलत निर्णय भएमा परिवर्तन गरिने बताउनु भएको छ।
3: झण्डै 2/3 को शक्तिशाली रासोपा सरकारले 100 दिन पार गर्दै गर्दा

0: स्तरमा मात्र नभई आफ्नै पार्टीभित्रबाट समेत प्रश्न उठ्न थालेका छन्। सुकुम्बासीमाथि राज्यको व्यवहार, प्रश्न गर्ने संचार माध्यममाथिको दबाव, नागरिकमाथि करको बोझ, सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णय जस्ता विषयमा सरकारको आलोचना भइरहेको छ। 100 दिन पार गरिसकेको सरकारले अबको कार्यशैली सुधार्ने गरी काम गर्छ भन्ने आधार के छ? सरकारलाई जवाफदेही बनाउन राष्ट्रपतिको भूमिका कस्तो होला? थप टिप्पणी अबको पालोमा।
1: पछिल्ला दिनमा सरकारको कार्यशैलीमाथि विपक्षी दलले मात्रै होइन परिवर्तनको पक्षमा उभिएका नवयुवा, नागरिक समाज र स्वयं रासोपाकै नेता कार्यकर्ताबाट पनि प्रश्न उठ्न थालेका छन्। सरकार 100 दिन पार गर्दै गर्दा अब सबैभन्दा ठूलो प्रश्न यही छ, यी आलोचनालाई सरकारले आत्मसमीक्षाको अवसर बनाउँछ कि व्यवस्था गरेर अघि बढ्छ? आफ्नै सांसदले उठाएका प्रश्न र नागरिकको बढ्दो असन्तुष्टिको जवाफ के छ त? रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार,
2: नेपाली नागरिकप्रति शिर निहुराएर म अपील गर्दछु कि हामीले सत्प्रयास गरिरहेका छौं, प्रक्रियाले नेपाली जनता तुरन्त कृतज्ञता भइहाल्नुहुन्न, धन्यवाद जय सरकार भनिहाल्ने स्थिति किन छैन? त्यो स्वाभाविक छ कि अहिले हामी चरणबद्ध अवस्थामा छौं। संविधान कानूनमै कतिपय संशोधन गरेर परिणाम ल्याउने कुरा पनि छ। यो कुरा नेपाली जनताले अहिले त्यो तिमी गर्दै गर, मलाई परिणाम चाहियो भन्ने उहाँहरूको अधिकार हो। हामीलाई काम गर्न उद्धेरण गरिदिनुहोस्, होस्टेमा हैसे गरिदिनुहोस्।
1: सरकार सञ्चालनका केही विषयमा पार्टी र सरकार बीच मतभेद बढ़ेको चर्चा पनि चलिरहेको छ, तर सचेतक परियार भने यस्ता चर्चा अतिरञ्जित भएको दावी गर्दै सरकार र पार्टी बीच आवश्यक समन्वय र सन्तुलन कायम रहेको बताउनुहुन्छ।
2: सर्वदेश सभापतिले पार्टीलाई चुस्त दुरूस्त बनाएर सरकारको एमिकस क्युरी नै हो, संसदको एमिकस क्युरी नै हो, अभिभावकै भूमिका गर्ने हो। सत्ताको नेतृत्व गरिरहेको सम्माननीय प्रधानमन्त्रीले आफ्नो क्याबिनेटलाई कसरी स्ट्रङ बनाउने, कामयाबी बनाउने, परिणाममुखी बनाउने, जनताका कुराहरू संविधान, ऐन, कानून र राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णालीबाट सार्वजनिक गरेको वाचापत्र अनुसारले आफ्नो सरकारलाई लाने र वाचापत्रमा उल्लेख गरेको छ नेपाललाई सम्मानजनक मध्य आय भएको दक्षिण एसियाली राष्ट्र बनाउने। यो त कमसेकम 10 वर्षमा हो। त्यसका लागि कुरो सेन्टिमिटरमा, काम किलोमिटरमा गर्नुपर्छ। त्यो काम सम्माननीय प्रधानमन्त्रीले आफ्नो क्याबिनेटबाट गरिनु भएको छ।
1: झण्डै 2/3 समर्थन सहित बनेको सरकारबाट नागरिकले स्थिरता, सुशासन र परिणाममुखी कामको अपेक्षा गरेका छन्। तर 100 दिन नपुग्दै सरकारकै केही निर्णय र कार्यशैलीले नागरिकमा आस्थाभन्दा बढ़ी प्रश्न र निराशा जन्माउन थालेको देखिन्छ। अब 5 वर्षपछि यही सरकारलाई सफल सरकारका रूपमा सम्झिने आधार के हो? नागरिक ढुक्क हुने गरी सरकारसँग कस्तो स्पष्ट प्रतिबद्धता छ त? रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार,
2: कन्फर्म ढुक्क भयो हुन्छ। कुन परिस्थितिमा हामी आएका छौं र कस्तो सत्प्रयास गरिरहेका छौं त्यो महत्वपूर्ण कुरा हो। नियत अत्यन्त राम्रो छ, एकदम सिक्ने उत्कट चाहना छ, काम गर्ने उत्कट चाहना छ, हाम्रो हुटुटी अत्यन्त फास्ट ट्र्याकै छ। त्यस कारणले राष्ट्रिय स्वतन्त्र पार्टीको स्पिरिट र सरकारको स्पिरिट र नेपाली जनताको चाहनालाई सन्तुलन गरेर हामी अगाडि बढ्ने नै हो।
3: सरकारका काम र अबको अपेक्षाका विषयमा रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
7: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

back is bonus pal. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। सर्लाहीको चुरेभेका विकट बस्तीबाट बिरामीलाई अस्पतालसम्म ल्याउनु पर्दा झोलुङ्गोमा बग्नुपर्ने बाध्यता छ। हिउँदमा खोलाको बगरबाट गाड़ी सञ्चालन हुने गरे पनि वर्षा लागेपछि यातायातका साधन ठप्प हुँदा चुरेवर्ती गाउँका स्थानीय बिरामी पर्दा झोलुङ्गो वा स्ट्रेचरमा बोकेर ल्याउनुपर्ने बाध्यता शुरू भएको छ। ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको चुरेभेकमा यस्तो समस्या छ। चुरेवर्ती क्षेत्रको अन्य बस्तीको तुलनामा लालबन्दी नगरपालिका 14, नारायण खोला लालबन्दी नगरपालिका 15, शिरकालिन्जोर र ईश्वरपुर नगरपालिका 12 पीपल दमार क्षेत्रमा सबैभन्दा बढ़ी समस्या रहेको स्थानीयको गुनासो छ। खोलामा बाढ़ी आउन थालेपछि गाड़ी सञ्चालन हुन छाडेसँगै नारायण खोला लगायत क्षेत्रका स्थानीय बिरामी पर्दा झोलुङ्गोमा बोकेर ल्याउन थाले। लालबन्दी नगरपालिका 14 नारायण खोलाका स्थानीय उमेश तामाङले गाउँका गर्भवती र गम्भीर अवस्थाका बिरामीलाई अस्पतालसम्म ल्याउँदा दुई घण्टा भन्दा धेरै समय लाग्ने र त्यो पनि स्ट्रेचरमा बोक्नुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो। पत्थरकोट छेडा गाउँदेखि मटर दोभान नजिकसम्म कच्ची ट्र्याक सड़क पुगेपछि स्ट्रेचरमा बिरामी बोक्न सहज भए पनि अन्य ठाउँमा भने बाढ़ीमै हेलिएर बिरामी बोक्नुपर्ने बाध्यता रहेको तामाङको भनाइ छ। झोलुङ्गोमा बिरामी बोक्नुपर्ने बाध्यता आजको गोर्खापत्रमा खबर छ।
0: अब विदेशको खबर। अमेरिकाका ग्रामीण क्षेत्रहरूमा आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआईका लागि निर्माण भइरहेका डेटा सेन्टर विरूद्ध नागरिक स्तरमा तीव्र विरोध देखिएको छ। पछिल्लो समय प्रविधि कम्पनीहरूले शहरी क्षेत्रभन्दा अमेरिकाका गाउँतर्फ डेटा सेन्टर विस्तार गर्न थालेपछि स्थानीय बासिन्दा आफ्ना प्राकृतिक स्रोतहरू जोगाउन आन्दोलित हुन थालेका हुन्। विशेष गरी विद्युत महसूलमा हुने वृद्धि, कृषियोग्य जमीनको विनाश र पानीको अत्याधिक प्रयोगलाई लिएर सर्वसाधारणमा ठूलो चिन्ता देखिएको छ। फोर्ब्सले उल्लेख गरेको ग्यालप सर्वेक्षण अनुसार अहिले 71% अमेरिकी आफ्नै क्षेत्रमा डेटा सेन्टर बनाउने कुराको विपक्षीमा छन्। युटाह, मिसौरी, जर्जिया, ओहायो, इण्डियाना, ओरेगन लगायत अमेरिकाका दर्जनौ राज्यमा डेटा सेन्टर विरूद्ध विरोधका स्वर फैलिएको देखिन्छ। युटाहमा म्यानहट्टन शहरभन्दा दुई गुणा ठूलो क्षेत्रफलमा डेटा सेन्टर बनाउन लागि भन्दै स्थानीय बासिन्दाले कड़ा प्रतिवाद गरिरहेका छन्। मौसरीको फेस्टस नामक सानो शहरमा पनि 6 अर्ब लगानीको डेटा सेन्टर परियोजना स्वीकृत गरेको भन्दै आक्रोशित नागरिकले शहर काउन्सिलका आधा सदस्यलाई चुनावबाटै हराइदिएको पोलिटिकोमा समाचार रहेको छ। अमेरिकाका झण्डै 14 राज्यमा डेटा सेन्टर निर्माण रोक्न वा नियमन गर्न विभिन्न किसिमका कानून र प्रतिबन्ध ल्याउने तयारी भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
1: फिफा विश्वकप फुटबल सन् 2026 फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो बनेको छ। अमेरिकाको मियामी रंगशालामा आज बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई 6-4 गोलले हराउँदै इंग्ल्याण्ड तेस्रो बनेको हो। इंग्ल्याण्डका बुकायो साकाले ह्याट्रिक गोल गरेका छन्। खेलको तेस्रो मिनटमा नै राइसले गोल गर्दै शुरूआतमा अग्रता लिएको इंग्ल्याण्डले लगातार त्यसपछि गोल गर्यो। 18 मिनटमा कोन्साले गोल थपे। साकाले 37 पहिलो हाफको इन्जुरी समय र 87 मिनटमा गोल गरे। यस्तै जुट बेलिङघमले अन्तिम इन्जुरी समयमा गोल गरेका छन्। फ्रान्सले 4 गोल गर्दा कप्तान केलियन एम्बापेले 2 गोल गरे। उनले 48 र 66 मिनटमा गोल गरेसँगै यो विश्वकपमा उनको गोल संख्या सर्वाधिक 10 पुगेको छ। ब्रान्डली बारकोलाले 54 मिनटमा र दोस्रो हाफको इन्जुरी समयमा उस्मान डेम्बेले गोल गरेका छन्। विश्वकप फुटबलको उपाधिका लागि आज राति 1:15 साबिक विजेता अर्जेन्टिना र सन् 2010 विजेता स्पेनले खेल्दैछन्।
0: अब केही खबर संक्षेपमा। 2081 पुसभित्र सक्ने गरी सेनाको नेतृत्वमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाण्डौ तराई मधेस द्रुतमार्ग अर्थात फास्ट ट्र्याक थपेको म्याच समेत 1.5 वर्ष बितिसक्दा पनि 48% मात्रै सम्पन्न भएको छ। म्याद थपिएको चैत 83 पनि निर्माण नसकिने निश्चित भएपछि अरू 2 वर्ष अर्थात 85 चैतसम्म म्याद थपका लागि सेनाले प्रस्ताव गरेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: अर्थ मन्त्रालयले विदेशी मुद्राको कारोबार संचित र व्यवस्थापनलाई समस्यापेक्ष बनाउन विदेशी विनिमय सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको खबर आजको नयाँ पत्रिकामा छ। खाँचो टर्यो, दुःख बिर्सियो।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: काठमाडौँबाट बाहिरिने र भित्रिने मुख्य सबै नाकामा गाड़ी बन्द। आज पनि मुसलधारे वर्षाको सम्भावना। 23 जिल्लामा जोखिमको चेतावनी।
0: पालिका प्रदेश सभा र राष्ट्रिय सभामा गरी जनप्रतिनिधिका 96 पद रिक्त, स्थानीय तहको उपचुनाव नहुने।
1: सड़कमा रोकिएनन् असन्तुष्टिका स्वर, अनुगमनका नाममा सांसदहरूबाट हप्की दप्की बढ़्दो, पदीय गरिमा कायम राख्न रासोपा सचेतक परिवारको आग्रह।
0: डेटा सेन्टर विरूद्ध अमेरिकामा विरोध बढ़दै, विद्युत कृषियोग्य जमीन र पानीको प्रयोगलाई लिएर ठूलो चिन्ता।
1: र विश्वकप फुटबलमा फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो, उपाधिका लागि आज अर्जेन्टिना र स्पेन खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिकामा रवि मिश्रले केही दिन अघि बनाउनु भएको कार्टुन विशेष गरी रेबिज विरूद्धको खोपको अभाव र बर्ड फ्लू संक्रमणसँग सम्बन्धित छ। यहाँ पत्रिकामा पांग्री अर्थात कुकुरले खोप अभावको अनि कुखुराले बर्ड फ्लू फैलिएको विषयबारेका खबर हेर्दैछन्। अनि कुखुराले भन्दैछन्, हामीले नै संयम अपनाउनु पर्ने भयो पांग्रे दाई, सरकारको त भर भएन। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
3: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
4: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209973, मोबाइल 97463061।
5: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
6: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
7: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
6: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
8: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
6: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909909, मोबाइल 98477969229।
9: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
10: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
9: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
10: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
9: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
10: यस्तो विवाह स्वत बदर हुन्छ।
9: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्षसम्म कैद वा 30,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
10: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोज्छ।
9: बाल विवाहका गम्भीर असरहरू,
10: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
9: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
10: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
9: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
10: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
9: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
10: के हाम्रो पहिचान यही नै हो त?
9: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
10: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
9: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: नमस्कार, रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org मा बिहान 6:35 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: भदौको दोस्रो साता प्रथम टूर दि लमजुङ 2026 आयोजना हुँदै जिल्लाको पर्यटन प्रवर्धन र विकासमा टेवा पुग्ने विश्वास। लमजुङको मर्स्याङ्गदी गाउँपालिकाको जीप दुर्घटना हुँदा अध्यक्ष अर्जुन गुरूङ सामान्य घाइते, थप परीक्षण तथा उपचारको लागि काठमाडौँ लागियो। चितवनमा दुई वर्षदेखि बन्द रहेको दुग्ध संकलन केन्द्र पुनः संचालनको तयारी र पर्यटन प्रवर्धनका लागि लमजुङमा कोरा साइकल यात्रा, यात्रामा 8 वर्षीय बालक सहित 65 जनाको सहभागिता। अब समाचार विस्तारमा। लमजुङको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदालाई राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने उद्देश्यले साइकल टूर हुने भएको छ। लमजुङ साइक्लिङ संघको आयोजनामा भदौको दोस्रो साता जिल्लामै पहिलो पटक प्रथम टूर दि लमजुङ 2026 हुने भएको हो। साइक्लिङ संघ शनिबार पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी गराएको हो। आयोजकका अनुसार आगामी भदौ 19, 20 र 21 गते जिल्लाको बेसी सहर, कोलसुथार र मर्स्याङ्गदी गाउँपालिका केन्द्रित कार्यक्रम हुने भएको हो। कार्यक्रममा नेपालभरबाट करिब 400 जना साइक्लिस्ट सहभागी हुने आयोजकले जनाएको छ। कार्यक्रम पहिलो दिन बेसी सहर केन्द्रित हुनेछ भने दोस्रो दिन सेरा चोकबाट शुरू भई बेसी सहर चण्डी डाँडा, बिमदा, बागलुङपानी, कपुरगाउँ हुँदै घलेगाउँ पुग्नेछ। त्यसै गरी तेस्रो दिन घलेगाउँदेखि नायु, घनपोखरा, रोपलेफाट, खुदी स्थित साम्बाचोक, सुरूङ मार्ग, भूलबुले हुँदै हामखोलामा समापन गरिने आयोजकले जनाएको छ। तीन दिनको यात्रामा जिल्लाका विभिन्न पर्यटकीय स्थल हुँदै 40 किलोमिटर पार गरिने आयोजक लमजुङ साइक्लिङ संघका अध्यक्ष ध्रुव प्रधानले बताउनुभयो। आयोजकका अनुसार सहभागीलाई आधिकारिक टी शर्ट, यात्रा व्यवस्थापन, दुई रातको आवास, तीन दिनको भोजन, सांस्कृतिक कार्यक्रम तथा पानी, फलफूल, ऊर्जा, पेय र चकलेट सहितको रिफ्रेशमेन्ट उपलब्ध गराइनेछ। यस कार्यक्रम मार्फत लमजुङको पर्यटन प्रवर्धन, साइकल पर्यटनको विकास, स्वस्थ जीवनशैलीको प्रवर्धन, वातावरण संरक्षण र हरित यातायातको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको छ। साथै स्थानीय कला, संस्कृति, अतिथ्यता र आर्थिक गतिविधिलाई टेवा पुग्ने तथा विभिन्न जिल्लाका साइक्लिस्ट बीच अनुभव आदान प्रदान हुने अपेक्षा गरिएको छ। कार्यक्रम सम्पन्न गर्नका लागि नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, पेशेश्वर नगरपालिका, कोलसुथार गाउँपालिका, मर्स्याङ्गदी गाउँपालिका लगायत विभिन्न सरकारी तथा निजी संस्थाको सहयोग तथा साझेदारी रहने आयोजकले जनाएको छ। सहभागीको सुरक्षा, व्यवस्थित सञ्चालन र वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताउँदै यसलाई आगामी वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको साइकल महोत्सवका रूपमा विकास गर्ने लक्ष्य रहेको आयोजकको भनाइ छ। लमजुङ साइक्लिङ संघको आयोजनामा शनिबार भएको कोरा साइकल यात्राको समापनपछि पत्रकार सम्मेलन भएको हो। अध्यक्ष प्रधानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, पूर्व केन्द्र सदस्य किसान संगीत नेपाली नवीन राज कुइकेल, पूर्व जिल्ला अध्यक्ष नवराज पहाड़ी, आश गुरूङ, रेडियो मर्स्याङ्गदीका निर्देशक मीना गुरूङ र संचारकर्मी प्रमोद अधिकारीको उपस्थिति रहेको थियो। लमजुङको मर्स्याङ्गदी गाउँपालिका अध्यक्ष अर्जुन गुरूङ सवारी दुर्घटनामा पर्नु भएको छ। मर्स्याङ्गदी गाउँपालिका 3 जलकेनी भन्ने स्थानमा अध्यक्ष गुरूङ आफैले चलाएको G1J331 नम्बरको जीप दुर्घटनामा परेको हो। लमजुङ साइक्लिङ संघले आयोजना गरेको कोरा साइकल यात्राका सहभागीहरूलाई स्वागत गर्न भूलभुलेबाट खुदीतर्फ आउँदै गर्दा सवारी साधन दुर्घटना भएको हो। दुर्घटनामा परे अध्यक्ष गुरूङ सामान्य घाइते हुनु भएको छ। अध्यक्ष गुरूङ साइकल यात्राका लागि सहभागीहरूलाई स्वागत सहित पानी उपलब्ध गराउन आफैले सवारी चलाएर आउनु भएकोमा भूलभुले सुरूङ नजिकै पुलको घुम्तीमा पानीको प्याकले अल्झाएपछि गाड़ी अनियन्त्रित भएको थियो। अनियन्त्रित भएको गाड़ी सड़कभन्दा करिब 40 मीटर तल मर्सङदी किनारामा खसेको थियो। सामान्य घाइते हुनुभएका अध्यक्षलाई उपचारको लागि प्रदेश अस्पताल लमजुङ ल्याइएको थियो। उपचारको क्रममा ढाडमा सामान्य असर परेको बताइएको छ। हाल उहाँलाई थप परीक्षण तथा उपचारको लागि काठमाडौँ लगिएको छ। बेसीसह नगरपालिका वडा नम्बर 11 दुई वर्षदेखि बन्द रहेको दुग्ध संकलन केन्द्र पुनः संचालन गर्ने तयारी भएको छ। वडाको लगानीमा 2081 सालमा स्थापना गरिएको उक्त केन्द्र पर्याप्त दूध उत्पादन नभएपछि बन्द भएको थियो। वडाले साना कृषकले उत्पादन गरेको दूधको सहज बजारीकरण गर्ने उद्देश्यले सो समयमा 2,00,000 लगानीमा केन्द्रको लागि आवश्यक सामग्री खरिद गरेको थियो। स्थानीय किसानले पर्याप्त दूध उत्पादन गर्न नसकेकै कारण केही समय सञ्चालन पश्चात बन्द रहेको उक्त केन्द्र अहिले स्थानीय सिद्धेश्वर कृषि सहकारी संस्थाले सञ्चालनको तयारी गरेको हो। दुग्ध संचालन केन्द्र पुनः संचालनको लागि वडा कार्यालय र सिद्धेश्वर कृषि सहकारी संस्था बीच सम्झौता भएको वडा अध्यक्ष शिव प्रसाद जोशीले बताउनुभयो। सम्झौता पत्रमा वडा कार्यालयका तर्फबाट वडा अध्यक्ष जोशी र वडा सदस्य विजय राज सेडाईले हस्ताक्षर गर्नुभएको छ भने सहकारीका तर्फबाट अध्यक्ष हरिकृष्ण तिवारी र लेखा संयोजक श्रीकान्त पौडेलले हस्ताक्षर गर्नुभएको छ। वडा कार्यालयले सहजीकरण मार्फत दुग्ध संकलन केन्द्र प्रभावकारी रूपमा सञ्चालन भई स्थानीय दुग्ध उत्पादक कृषकले प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा लिइएको छ। सहकारीमा आबद्ध कृषकहरूलाई पशुपालनमा प्रोत्साहित गरी सानो स्तरबाट शुरूआत गर्दै सेवा को दायरा विस्तार गरी कृषकको हितमा प्रभावकारी काम गर्ने सहकारीले जनाएको छ। स्थानीय कृषक तथा सहकारीका सदस्यहरूले यस पहलले चितिका दुग्ध उत्पादक किसानको उत्पादनलाई बजारसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। लमजुङको पर्यटन प्रवर्धनका लागि कोरा साइक्लिङ यात्रा भएको छ। लमजुङ साइकल संघको व्यवस्थापनमा जिल्लाको ऐतिहासिक एवं धार्मिक पर्यटकीय गन्तव्य परिक्रमा सहितको कोरा साइकल यात्रा भएको हो। बेसी शहर 1 गाईखुरी झरनादेखि मर्सेङदी गाउँपालिका 8 स्थित हामखोला झरनासम्म साइकल यात्रा भएको हो। कोराको मुख्य उद्देश्य साइकल चलाउनु मात्र नभई धार्मिक एवं ऐतिहासिक पर्यटकीय स्थलको सरसफाई व्यवस्थापनमा सरकारवालाको चासो जगाउने र प्रवर्धन गर्ने समेत रहेको साइक्लिङ संघ लमजुङका सचिव रविन श्रेष्ठले बताउनुभयो। कोरा साइक्लिङको सहकार्यमा कार्यक्रममा 65 जनाले सहभागिता जनाएका थिए। कार्यक्रममा सदरमुकाम बेसी शहर सहित जिल्लाका विभिन्न स्थानहरूबाट समेत साइकल यात्रीहरूले सहभागिता जनाएको आयोजकले जनाएको छ। लमजुङमा भएको कार्यक्रममा 8 वर्षीय बालकदेखि 65 वर्षीय वयस्कले समेत सहभागिता जनाएका थिए। शनिबार लमजुङ सहित नेपालका विभिन्न जिल्ला र विभिन्न देशहरूमा एकैसाथ साइक्लिङ भएको लमजुङ साइक्लिङ संघका अध्यक्ष ध्रुव प्रधानले बताउनुभयो। गाईखुरी झरनाबाट शुरू भएको सो साइकल हामखोला झरनामा पुगेर समापन भएको हो। समापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेलले साइकल चलाउँदा व्यक्तिगत स्वास्थ्यसँगै पर्यटकीय क्षेत्रको प्रवर्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। नेपालको पहाड़ी क्षेत्रहरूमा प्राय धेरैले साइकल चलाउन अप्ठ्यारो मान्ने र सोही कार्यक्रम मार्फत साइकल चलाउन उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम राखिएको आयोजकले जनाएको छ। लमजुङ साइकल संघले अघिल्ला वर्षहरूमा पनि जिल्लाका विभिन्न पर्यटकीय सम्पदाहरूको परिक्रमा सहित कोरा साइकल यात्रा गरेको थियो। कोरा तिब्बतीयन भाषाको शब्द हो जसको अर्थ कुनै धार्मिक स्थलमा परिक्रमा गर्नु भनेर बुझिन्छ। सन् 2011 तिब्बतमा पहिलो पटक 35 साइकल यात्रीहरूले कोरा साइकल यात्रा गरेका थिए। यस वर्षको कोरा साइकल यात्रामा अधिक मात्रामा महिला एवं बाल बालिकाहरूको सहभागिता रहेको आयोजकको दावी छ। तपाईहरूले सुन्दै हुनुहुन्छ मर्सङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी? ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
4: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
0: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
1: जिल्ला प्रहरी कार्यालय लम्जुङको अनुरोध।
6: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
6: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
6: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
6: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लम्जुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।
3: ओहो दाई, तपाईँले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
7: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
3: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
5: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
6: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
0: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
8: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लम्जुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
0: विश्रामपछि स्वागत छ, अब बाँकी समाचार। लमजुङको मर्सङ्गी गाउँपालिका वडा नम्बर 8 भुलभुलेमा स्थानीय समुदायको सक्रियतामा हामखोला झरना परिसर तथा सड़क किनारा सरसफाई गरिएको छ। देवज्योति आमा समूह भुलभुले युथ सोसाइटी र भुलभुले टोल सुधार समितिको संयोजक सक्रियतामा प्रत्येक महिनाको पहिलो शनिबार गरिँदै आएको नियमित सरसफाई अभियान अन्तर्गत शनिबार स्थानीयले हामखोला झरना परिसर र आसपासका सड़क किनारामा सरसफाई गरेका हुन्। स्थानीय बासिन्दा युवाहरू तथा आमा समूहका सदस्यहरूको सहभागितामा सञ्चालन गरिएको सरसफाई अभियानमा झरना परिसर सड़क छेउछाउ तथा सार्वजनिक स्थानमा फालिएका प्लास्टिकजन्य फोहोर बोतल कागजात अन्य फोहोर जन्य सामग्री संकलन गरी उचित व्यवस्थापन गरिएको थियो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। विशेष गरी वर्षायाममा झरनामा पानीको बहाव बढ़ने तथा झरनाको प्राकृतिक सौन्दर्य अझ मनमोहक देखिने भएकोले यस क्षेत्रमा घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने गरेको छ। यही समयमा झरना तथा आसपासका क्षेत्रमा पर्यटकको चहल पहल बढ़ने भएकोले वातावरण स्वच्छ र सफा राख्नु अझ महत्वपूर्ण हुने स्थानीयवासीको भनाई छ। पर्यटकीय क्षेत्रको सुन्दरता कायम राख्न स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने भन्दै देवज्योति आमा समूह भुलभुले युथ सोसाइटी र भुलभुले टोल सुधार समितिले नियमित रूपमा सरसफाई अभियान सञ्चालन गर्दै आएका छन्। अभियानले स्थानीय क्षेत्रमा सरसफाईप्रति जनचेतना अभिवृद्धि गर्नुको साथै पर्यटकीय स्थलको संरक्षण र प्रवर्धनमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। देवज्योति आमा समूहकी अध्यक्ष चन्द्रदेवी तामाङले आफ्नो घर आँगन टोल तथा सड़क आसपासको क्षेत्र सफा राख्न सकेमा त्यसले स्थानीय बस्तीको सुन्दरता बढ़ाउनुका साथै पर्यटकलाई समेत आकर्षित गर्न सहयोग पुग्ने बताउनु भएको छ। वहाँका अनुसार सरसफाई केवल कुनै एक संस्था वा समूहको जिम्मेवारी मात्र नभई सबै नागरिकको साझा दायित्व हो। आफ्नो घर आँगनदेखि टोल सड़क तथा सार्वजनिक स्थानमा सफा राख्ने बानीको विकास गर्न सकेमा वातावरण स्वच्छ र हरभरा बनाउन सकिने उहाँको भनाई छ। स्थानीय समुदायको सक्रियतामा सञ्चालन हुँदै आएको यस्तो नियमित सरसफाई अभियानले हामखोला झरना क्षेत्रको प्राकृतिक सौन्दर्य जोगाउन पर्यटकलाई स्वच्छ र आकर्षक वातावरण प्रदान गर्न तथा स्थानीय बासिन्दामा वातावरण संरक्षण सम्बन्धी चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यो वर्षको वैशाख एकदेखि साउन दुई गतेसम्म विपज्जन्य घटनाबाट 164 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 3389 विपदका घटना भएकामा एकजना बेपत्ता भएका छन् भने 981 जना घाइते भएका छन्। त्यस्तै 4505 परिवार प्रभावित भएका छन्। वैशाख एक गतेदेखि अहिलेसम्मको विवरण अनुसार सर्पद्वासबाट मात्रै 39 ज्यान गएको छ। त्यस्तै चट्याङबाट 25, लेक लागेर 21, आग लागेबाट 17 र वन्यजन्तुको आक्रमणबाट 17 जनाको ज्यान गएको छ। त्यस्तै हावाहुरी र पहिरोका कारण 13 जनाले ज्यान गुमाएका छन्। बाढ़ीबाट 10 र आरी घुप्टे वर्षाका कारण 4 जनाको ज्यान गएको छ। प्राधिकरणले विपदका घटना बढ़िरहेका र अबका दिनमा अझै जोखिम रहेको भन्दै यात्रामा निस्कनु अघि सड़क विभाग तथा स्थानीय प्रहरीसँग सम्पर्क गरी सड़कको अवस्थाबारे जानकारी लिन र भिरालो एवं कमजोर भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
11: मुख्य समाचारका प्रायोजक
12: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी विशिष्टर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: भदौको दोस्रो साता प्रथम टूर दि लमजुङ 2026 आयोजना हुँदै जिल्लाको पर्यटन प्रवर्धन र विकासमा टेवा पुग्ने विश्वास। लमजुङको मर्सङ्गी गाउँपालिकाको जीव दुर्घटना हुँदा अध्यक्ष अर्जुन गुरूङ सामान्य घाइते, थप परीक्षण तथा उपचारको लागि काठमाडौँ लगियो। चितीमा दुई वर्षदेखि बन्द रहेको दुग्ध संकलन केन्द्र पुनः सञ्चालनको तयारी र पर्यटक प्रवर्धनका लागि लमजुङमा कोरा साइकल यात्रामा 8 वर्षीय बालक सहित 65 जनाको सहभागिता। बिहान 6:35 बजेको मर्सिङदी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशले धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: यो दाँतले मलाई साह्रै दुख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
0: यो मोबाइलले पनि तनावै दियो भने
1: हैन, के तनाव दियो ए खुशी।
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
1: हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्टफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-5220209।

0: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
2: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
3: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

0: मान्छे घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला

0: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
0: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
0: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 44।

0: सन्तोष जी,
1: तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
2: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
3: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बोछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
4: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
5: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
6: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
7: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
8: अनि तयो कागज के मेची वा
9: झिल्काई
8: के पर्सनल नम्बर ब्लक लै बधी
9: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खर्खाई
8: अनि बैंगरी
9: बैंगरी
8: चर चाहिँ तले लगपर्दी चम्नल पर्दी न आफै न मोबाइल नम्बर ब्लक आफै ब्याङ्क दिने जानकारी पिन परिम दे आफै ब्याङ्क खाते न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल परिम
9: सतर्क तना ठगी तब्द क्या जोगिना
10: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
8: यो मोबाइलले पनि तनावै दियो भने
12: होइन के तनाव दियो ए खुसी
8: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
12: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
12: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665909999 98479629 सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानिमा बैंकको ठिक अगाडि।
2: नमस्ते, म लोक गायक बलवीर थापा अहिले

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेटौनु हरि लो अब दुलाले सिन्दुर हाल्ने
1: ओ अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
3: हामी कहाँ मेसिन द्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: ठिलाइ दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 98573375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: California. Extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
2: त्यति सानो कुरामा पनि केको चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
5: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
2: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बैङ्क चोक लमसुङ सम्पर्क 9841626344 9841626344

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: रावणी बोलबम मेलामा हार्दिक निमन्त्रणा।
5: लमजुङ जिल्ला राइनस नगरपालिका 8 हरबोट स्थित सर्वोदय सेवाश्रम धर्मनाथ धाममा बोलबम मेला 2083 र लमजुङ जिल्लाकै पहिलो नक्षत्र वाटिकाको समुद्घाटन तथा 108 गौमुखी धारा स्नान, 108 शिवलिङ्ग सहितको कैलाश परिक्रमा र 1008 शालिग्राम दर्शन कार्यक्रम श्री नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगत गुरू अनन्त श्री विभूषित बाल सन्त मोहन शरण देवाचार्य महाराज श्रीका कर कलमबाट हुने भएकोले यहाँहरू सबैको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ। साथै सो कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री, प्रदेश सभा सदस्यहरू, नगर प्रमुखहरूको समेत उपस्थिति रहनेछ।

0: कार्यक्रमहरू 2083 श्रावण 4 गते सोमबार बिहान 10 बजे
1: पूर्वाङ्ग समुद्घाटन र मञ्च औपचारिक कार्यक्रम भजन कीर्तन प्रवचन तथा प्रसाद वितरण र साँझ आरती
0: 2083 श्रावण 11, 18 र 25 गते
1: नियमित हवन रुद्रीपाठ प्राण प्रतिष्ठा पूजापाठ आध्यात्मिक गुरूहरूको विशेष प्रवचन भजन कीर्तन तथा धार्मिक सांस्कृतिक प्रस्तुति शिवलिङ्ग जलाभिषेक प्रसाद वितरण र अन्तिम सोमबार विशेष पूजा सहित पूर्णावती गरी समापन समारोह
0: आयोजक सर्वोदय सेवा आश्रम धर्मनाथ धाम राइनस आठ हर्रबोट लमजुङ
1: थप जानकारीको लागि 9855441 9416 92395 9551557 9461707
0: सोमबार बाहेक पनि श्रावण महिनाभर हरेक दिन दर्शन तथा पूजा अर्चना गर्न सकिनेछ
2: के भयो दिदी तपाईँलाई सन्चो छैन कि कसो
3: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
2: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
3: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ कहाँ जाने होला है
2: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
4: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
5: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
4: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
5: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
4: सम्पर्क फोन 9849068924 9850086780
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
6: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
7: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका आठ होटल द टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9854513236 र 9854008961

0: सीधा खुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 8 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
4: यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब प्रस्तुत छ कार्यक्रम बदलिदो नेपाल।

0: नमस्कार। कार्यक्रम बदलिंदो नेपालमा तपाईलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। काठमाडौंमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको फेसबुकबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा हामी समसामयिक विषयमा छलफल गर्छौं। झण्डै दुई तिहाईको शक्तिशाली राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सरकार 100 दिनबाट अघि बढ़दै गर्दा जनस्तरबाट आलोचनाको सुर बढ़न थालेको छ। प्रधानमन्त्री बालेन्द्र शाह र उहाँका मन्त्रीहरूमाथि प्रश्न उठाउँदै स्वयं रासोपाकै सांसदहरूले सरकारको आलोचना गर्न थालेका छन्। प्रधानमन्त्री र मन्त्रीका कार्यशैली, सरकारका कदम र नागरिकका समस्यामाथि सत्तापक्षका सांसदले प्रतिनिधि सभा बैठक र संसदीय समितिहरूमा आवाज उठाउन थालेका हुन्। शुरूका दिनमा प्रतिपक्षी दलका सांसदले मात्रै टिप्पणी र प्रश्न गर्दै आएकामा सरकारले 100 दिन पार गरेसँगै सरकारको आलोचनामा सत्तापक्षकै सांसदहरू पनि बोल्न थालेका हुन्। किसानले मल बी पाउन नसकेको, सुकुम्बासीमाथि ज्यादती भएको, प्रश्न गर्ने मीडियाका गेटमा सरकारी संरक्षणमा गाड़ी लगेर अवरोध गरिएको, राज्यकी व्यवहारले गणेश नेपालीले आत्मदाह गरेको, नवयुवाका अगुवाहरू माजिद अन्सारी लगायतलाई पक्राउ गरिएको, सीमावर्ती क्षेत्रका बासिन्दाले भारतबाट ल्याउने सामानमा कर लगाइएको, सरकारले चासो नदिँदा कर्णाली राजमार्गमा दुर्घटना बढ़ेको, ट्राफिक जरिवाना अत्यधिक बढ़ाउँदै कानून ल्याउन लागिएको जस्ता विषयमा रासोपाकै सांसदले प्रधानमन्त्री तथा मन्त्रीहरूमाथि प्रश्न गरेका हुन्। सांसदहरूलाई स्वकीय सचिव राख्न पाउने निर्णयको पनि विरोध भइरहेको छ। कतिपय रासोपा सांसदले सामाजिक सञ्जालमा पनि सरकारको आलोचना गर्दै असन्तुष्टि व्यक्त गर्न थालेका छन्। तर रासोपाकै कतिपय नेताहरू भने सरकारले राम्रो काम गरिरहेको र भविष्यमा कसैले प्रश्न गर्न नपाउने गरी नतिजा दिने दावी गर्छन्। आजको कार्यक्रममा हामी रासोपा नेतृत्वको सरकार र सदनको अहिलेसम्मको काम र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार। प्रकाश चन्द्र परियारजी, तपाईँलाई उज्यालोमा स्वागत छ।
1: धेरै धेरै धन्यवाद।
0: आज हामी तपाईँसँग सांसदको रूपमा अहिलेसम्मको तपाईँको अनुभव, सरकार र सदनको काम र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गर्छौं। सबैभन्दा पहिले चाहिँ सांसदको रूपमा अहिलेसम्मको तपाईँको अनुभव कस्तो रह्यो?
1: जुन हिसाबले हामी संसदीय मामिलाको रिपोर्टिङ गर्थ्यौं, यसका बारेमा हामी लाइभ हेर्थ्यौं, प्रभावकारी सांसदहरूसँग उठबस गर्थ्यौं, उनका तर्क अनि कानून र जनतासँग जोड्ने कुरा, विपक्षी धर्म, सत्तापक्षीय धर्म, प्रतिपक्षीय धर्म र कानूनको दफावार छलफलको कुराहरू होला, विशेष समय, शून्य समय, होइन, आकस्मिक समय, सार्वजनिक महत्वको विधेयक, होइन, अनि सरकारी विधेयक, गैर सरकारी विधेयक, यस्ता धेरै हेर्दा प्राविधिक जस्तो तर हामीलाई सामान्य लागेको कुरा, वैचारिक सैद्धान्तिक हिसाबले त त्यसलाई हामीले थाहा पाइरहेका थियौं, तर अप्लाइड, आफैले अभ्यास गर्ने कुरा, जनताको प्रतिनिधि भएर, अनि विपक्षी दल पनि छन्, सड़क पनि छ, मीडिया पनि छ, तन्नम गरिबीका रेखामुनि रहेका नागरिक पनि छन्, भोइ मान्छे पनि छन्, र यसलाई कानूनले व्याख्या गर्ने, संविधानको मर्म अनुसारले व्याख्या गर्ने, अपव्याख्या समेत गर्ने पनि अर्को पाटो छ। त्यो सबै पाटोलाई निहालेर हेर्दा यो अप्लाइड भने नि मैले व्यवहारिक र आफै हुनुको चाहिँ अलिकति आकाश पाताल नै फरक हुँदो रहेछ, किनकि सत्तारूढ़ दलको सचेतक सांसद भएर त्यसको धर्म निर्वाह गर्ने कुरा एउटा छ, आलोचनात्मक चेतसहित अलिकति रचनात्मक खबरदारी गर्ने कुरा एउटा छ, निरन्तर निगरानी गर्ने कुरा एउटा छ, तर त्यो विधेयकको मर्म, त्यो विधेयकको आशय र त्यसको ग्राभिटी अनि त्यसको अर्जेन्सी क्या, त्यसको त हतार पनि छ नि त, अनि जति हामीले यसलाई प्रक्रिया र संसदीय मामिलाको सारा मर्मलाई आत्मसात गरेर थ्रु गर्छौं, यसका धेरै चरण छन्, त्यसले चाहिँ एकदम सिधै युनिभर्सिटीबाट युनिभर्सिटीमै गए जस्तो खालको भयो, एउटा युनिभर्सिटीबाट पढेको युनिभर्सिटीबाट पढाउने युनिभर्सिटीमा गए जस्तो भयो।
0: तपाईँले भनिहाल्नुभयो तपाईँ पहिले सक्रिय पत्रकार भएर काम गर्नुभयो, संसदको रिपोर्टिङहरू गर्नुभयो, अभियन्ताको रूपमा पनि तपाईँ सक्रिय हुनुभयो, र बाहिरबाट तपाईँले संसदको रिपोर्टिङ गर्दा जे जस्तो महसुस गर्नु भएको थियो त्यहाँ पुग्दाखेरिको अनुभव चाहिँ फरक हुँदो रहेछ त्यसो भने, होइन? तपाईँको अनुभवमा
1: मैले भने नि आकाश पातलको फरक, त्यसलाई हेरिरहेको कुरा र त्यो प्राविधिक पाटो समयको कुरा त्यो संख्यात्मक हिसाबमा कुन जगमा आएको छ भन्ने कुरा र 2016 सालदेखि नै अध्ययनको हिसाबले त पार्लियामेन्ट्री प्रोसिडरको अध्ययन गरिन्छ यस्तो यस्तो भयो भन्छ क्या तर आफै क्या आफू नमरी स्वर्ग देखिँदैन भने यस्तै अथवा यस्तो रहेछ भन्नु त सकिन्छ किन अहिलेको युग हिजोको युग त होइन तर आफै उभिएर त्यो दलको म प्रतिनिधि पनि छु होइन जनताको प्रतिनिधि पनि छु मलाई माइक्रोस्कोपबाट हेरिएको छ भने मलाई थाहा पनि छ अनि मैले प्रभावकारी प्रस्तुति गर्नुपर्छ अध्ययन गर्नुपर्छ मैले बोलिरहेको विपक्षीले कसरी सुनिरहेको छ त्यसले कसरी लिएको छ जनताले कसरी हेरिरहेको छ मीडियाले कसरी हेरिरहेको छ आफ्नै पार्टीका अगुवाहरूले र सहयोगी कार्यकर्ताले कसरी बुझिरहेका छन् यो सबैको सन्तुलन प्याकेज र मर्मसहित आफू प्रस्तुत हुँदा चाहिँ यो मलाई फेरि पनि भने अप्लाइड व्यवहारिक हिसाबले फरक छ किन फरक छ भने हरेक चरण हरेक निर्वाचन फरक म्यान्डेट फरक जनादेश लिएर आएको हुन्छ तर संविधान त त्यही हुन्छ फेरि पनि संविधान संशोधन होला शैली फरक होला तौर तरिका फरक होला जनता तिनै हुन् तर जनताको आकांक्षा मनोविज्ञान धरातल यथार्थ र वाचापत्र फरक फरक तरिकाले आएको हुन्छ त्यसकारणले म समग्रमा भन्दा यो अनुभव अभ्यास अभूतपूर्व अनुभव र साँच्चै मजाको जिम्मेवारी जस्तो लाग्छ
0: प्रकाशचन्द्र परियारजी तपाईँ सबैभन्दा ठूलो पार्टी संसदको सत्तारूढ़ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको सचेतक हुनुहुन्छ सचेतकको रूपमा काम गरिरहनु भएको छ तपाईँले अघि भनिहाल्नुभयो नागरिकको प्रतिनिधिको रूपमा काम गरिरहनु भएको छ र एउटा जिम्मेवार राजनीतिज्ञको रूपमा र अभियन्ताको रूपमा पनि तपाईँले काम गरिरहनु भएको छ र तपाईँको नेतृत्वको सरकारले 100 दिन पूरा गरेर त्यसपछि अहिले अगाडि बढ़िरहेको अवस्था पनि छ अब धेरैले आफ्नो टिप्पणी गरेका छन् 100 दिनलाई तपाईँ आफैले आफ्नो पार्टीको नेतृत्वको सरकारको 100 दिनलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ
1: म बडो अलिक ध्यान धेरै बोल्छु यो सवालमा कि विपक्षीले जसरी उचालिरहेका छन् भन्ने शब्द प्रयोग गरेको छु नेपाली मीडियाले जसरी माइक्रोस्कोपबाट यसको कपरछन गरिरहेका छन् र नेपाली जनताले जसरी आत्मसात गरिरहेछन् यसलाई मैले पार्टीको जिम्मेवार नेता र संघीय संसदीय दलको सचेतकको हिसाबले भन्दा पनि समग्र विश्लेषण गर्दा यो चाहिँ अत्यन्त 100 मा कम्तीमा 71 भार दिँदा न्याय हुन्छ भन्छु किनभने 100 दिन दोस्रो कुरा हामीले कुन जगमा आयौं भनेर थाहा पाउनुपर्छ जेएनजी विद्रोह र जेएनजी शहादतको जगमा आएको र नेपाली जनताले अभूतपूर्व मत क्रान्ति गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजका शासन प्रशासनको बागडोर र ताश पर्याइदिएको शपथ ग्रहणको दिनदेखि अहोरात्र खटिरहेको सरकार जसले संसदलाई पनि पर्याप्त बिजनेस दिएको छ र स्वयं आफूले यति धेरै थेती बसाल्नुपर्ने विधि बसाल्नुपर्ने अनि भ्रष्टाचार अनियमितता व्यतिथिको च्याङलाई सोर्दै आफूले काम गर्नुपर्ने र जनताको यति धेरै आशा भरोसा र आकांक्षा र फास्ट ट्र्याकको मनोविज्ञानलाई सम्बोधन गर्ने फेरि किनकि हामी त नेपालको संविधान 2072 जगमा छौं यसलाई छाता मानेर आवश्यकता अनुसारले संविधान संशोधन पनि गर्न सकिन्छ किनकि राष्ट्रिय स्वतन्त्र पार्टीको आजको अंक भनेको 2 कम 2 तिहाई 2016 सालमा 2 तिहाईको मत आएको थियो र आज पनि 2 तिहाई सन्निकट मत हो र 2016 सालमा लोकप्रिय मतको हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टीको मतभन्दा कम हो यस्तो अवस्थामा शुरूआती चरणदेखि नै जे सत्प्रयास गर्यो जे परिणाम ल्यायो यो चान्सो नै छैन यसमा किनकि सत्ताले नभएको कुरालाई प्रचार गर्न पाइँदैन विपक्षीहरूले प्रमुख प्रतिपक्षीहरूले चाहिँ आफ्नो भाष्य बनाउने रचनात्मक शैली पनि अपनाउँछन् मीडियाको साथ लिन सक्छन् जनतालाई पनि हो जस्तो बनाउँछन् तर सत्ताले जहिले पनि तथ्यांकको आधारमा प्रस्तुत गर्नुपर्छ। यस बारेमा के भन्नुपर्छ भने म पैसा तिरेर स्वदेशमा राम्रो रोजगार भएन म वैदेशिक रोजगार जान्छु भन्दा पनि पासपोर्टको लाइन र अवैध एलाना र अपमानलाई हेर्दाखेरि त्यहाँ आकाश पातालको परिणाम आइसकेको छ। यो सुधारको ठूलो कुरा हो।
0: अब अरू सुधार
1: अर्को कुरा लाइसेन्स नवीकरण गर्न गएको छ तर दुई वर्षदेखि त्यो चिट गोजीमा राखेर ट्राफिक प्रहरीलाई कहीँ परीक्षण गर्दाखेरि त्यही चिट देखाउनु पर्ने कुराको लगभग अन्त्यमा हामी पुग्यौं र साउनको के अरे असारको अन्तिममा पनि फेरि झण्डै 32 लाख जति हामीले छाप्ने
0: पुरानो स्मार्ट लाइसेन्स
1: बनेको छ त्यो पनि चान्चुने कुरा होइन किनकि हामी के भनेर आयौं सुशासन विकास समृद्धि पब्लिक सर्भिस डेलिभरी। अर्को कुरा यो शक्तिशाली भन्ने शब्द त म प्रयोग गर्दिन यो स्थायी सरकारको सन्देश चाहिँ कस्तो सकारात्मक हुँदो रहेछ भने तिमसिनाजी ओहो यो सरकारको स्पीड यो सरकारको स्पिरिट अनुसारले हामी चल्न सक्यौं भने हामी पनि धेरै पछाडि हुन्छौं भनेर कर्मचारी तन्त्रले सरकारको रफ्तार सरकारको मर्म सरकारको काम गर्ने शैलीलाई सँगसँगै सहयोग गरिरहेको छ। यसले पब्लिक सर्भिस डेलिभरी अथवा मानिसलाई जनसेवा प्रवाहमा धेरै सुधारात्मक काम गरिरहेको छ। भले परम्परागत शैलीबाट आएको ब्युरोक्रेट्स कर्मचारी तन्त्र जो प्रक्रिया भन्छ र हामी चाहिँ छिटो छटिरो त्यो प्रक्रिया परिणाम परिणाम परिणाम जनतालाई छिटो छिटो परिणाम भन्छौं यसको समन्वय भइरहेको छ। अर्को कुरा हामीले यो बजेट मार्फत यो कनिकासरी छर्ने र दलै पिच्छेको नेता पिच्छेको तपाईँलाई निर्वाचन क्षेत्रमा होइन चिट लेखेको भरमा बजेट दिएर यो नेपालको सरकारी बजेटलाई तहस नहस बनाउने हिजोको संस्कारलाई हामीले विस्तारै कस्तो विधि प्रक्रिया

0: व्यापारी व्यवसायी र नेपालको अर्थ धरातले यथार्थ अनि अर्थ राजनीति बुझ्ने अनि दिगो अर्थ राजनीति बुझ्ने मान्छेले यसलाई स्वागत गरे
1: भनेपछि मित व्ययी बजेट ल्याउन खोज्यो भन्ने कुरा तपाईँले गर्नु
0: मित व्ययी मात्र होइन विकृतिलाई चिर्ने र अगाडिका खराब कुराहरूलाई सङ्घाल्दै सम्हाल्दै थितिविधि बनाएर ल्याउने कुरा किनकि राज्य भनेको त आज तुरन्त आएको होइन हिजो पनि थियो आज पनि छ भोलि पनि छ त्यसकारणले हामी राजनीति शास्त्रमा के भन्छौं भने मिलनजी राज्य भनेको अविच्छिन्न उत्तराधिकारीवाला संस्था हिजोको सरकारले के गर्यो भने उसका बजेट उसका कार्यक्रम उसका नीति सबैलाई च्याकचुत पार्ने खालको हिसाबमा हामी पनि आयौं शक्तिशाली भनिएको दुई कम दुई तै भनेको रगतको चगमा आएको राजनीति पोलिटिक्स होइन पोलिटी नै चेन्ज होइन राजनीतिको भाषा नै परिवर्तन गरेर आएको सरकार भए पनि हामीले राज्यको मर्यादा राज्यको इतिहास लिगेसीलाई आत्मसात गरेर त्यसलाई त्यसका कमी कमजोरी हिजका लायबिलिटिज हिजका विकृतिहरूलाई चिरेर अब त्यसलाई चाहिँ स्वीकार्दै सङ्घाल्दै सललल बग्नुलाई तीन वर्ष हेर्नुहोस् है हामीले परम्परागत दलहरूले चाहिँ एक वर्ष अनि यही वर्षको बजेटमा बाँडछौं भागशान्ति जयनेपाल मिली भगत लाल सलाम बोलो मधेस लुटो मधेसको शैलीबाट पनि गर्न चलन थियो
1: अब यो तपाईँले भन्नु भने यो विकृति पहिलेका दलहरूले गरेको विकृति अन्त्य गर्नको लागि तपाईँहरूले प्रयास गर्नु भएको छ र केही प्रयासहरू भएको पनि देखिन् तर यसमै एउटा कुरा गर्दाखेरि तपाईँहरूले पहिलाको विकृति अन्त्य गर्न पहल भइरहेको छ भन्नुभयो तर सांसदहरूलाई स्वकीय सचिव दिने त्यो पहिलाको विकृति भयो भनेर तपाईँहरूको पार्टीले पहिला भन्थ्यो तर भर्खरै मात्रै सरकारले सांसदलाई स्वकीय सचिवको व्यवस्था गर्ने निर्णय गर्यो अब यो चाहिँ विकृतिलाई चाहिँ अन्त्य गर्न खोजेको प्रयास भन्ने अथवा चाहिँ यसलाई सुधार्न गरेको प्रयास भन्ने
0: अब यसमा चाहिँ प्रश्नमाथि पनि तथ्याङ्क हिसाबले प्रति प्रश्न राष्ट्रिय स्वतन्त्र पार्टीले स्वकीय सचिवको बारेमा कहिले पनि सार्वजनिक विरोध गरेन त्यसलाई रचनात्मक बनाउन त्यसलाई कार्यविधि बनाउन के अरे आफन्तवाद श्रीमतीको नाममा भाइ भतिजको नाममा होइन आफ्ना कुनै निश्चित सर्कलका मानिसहरूलाई उसका नागरिकताको फोटो लिएर उसलाई पैसा नदिए क्वालिटी नल्याउने जुन गर्यो त्यसको विरोध गर्यो
1: अब चाहिँ के गर्ने हो त
0: यसलाई सकारात्मक सन्देशको रूपमा लिने स्वागत गर्ने तर परिणाममुखी ल्याउनलाई विधि कार्यविधि बनाउने दुरूपयोग नगर्ने एक स्नातक राख्नु परेन ए जसलाई पनि बाटोमा टिपेर ल्याएर नेपाल सरकार
1: आफ्नो मान्छे पर्दैन
0: राज्य कसले ल्याउने आफ्नो मान्छे यसलाई चाहिँ तपाईँलाई पोजिटिभ डिस्क्रिमिनेसन गर्न नदिने एक अब्बलता पनि परिणाम पनि युवा मैत्री पनि र कार्यविधि सहित त्यसको मर्मलाई आत्मसात गर्ने मान्छे ल्याउने र राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय संसदीय दलले यसलाई आफ्नो कार्यविधि ल्याएर मात्रै थ्रु गर्छ एक दोस्रो कुरा विगतमा विकृति भएको चाहिँ स्वकीय राख्दा स्नातक राख्दा पनि स्नातक नहुँदा पनि हुने अनि ब्याङ्क खाता पनि तपाईँलाई सांसदकै हुँदा पनि हुने अनि नाम पठाउँदा पनि हुने अहिले उसको नाम जिल्ला ठेगाना प्यान नम्बर उसको शैक्षिक योग्यता फोटो होइन अनि तपाईँलाई सबै राखेर उसलाई नियुक्ति गरेर चाहिँ संघीय संसदले तपाईँलाई जानकारी दिएर मात्रै उसलाई नियुक्ति गर्ने अब यो त सरकारको कुरा हो पार्टीले आफ्नो मापदण्ड बनाएर कसरी परिणाम ल्याउन सक्छ जस्तो हामीले संसदमै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तत्कालीन सहमहामन्त्री विपिन आचार्यले संसदमा प्रभावकारी भूमिका खेल्न सांसदलाई स्वकीय सचिव भएन भने उसले कसरी परिणाम ल्याउँछ उसलाई कसरी सहयोग गर्न सकिन्छ उसले जनतासँग कसरी एक्लैले कसरी सम्बन्ध सहकार्य र त्यहाँको धरातल यथार्थ सरकारसँग पुर्याउने संसदमा बोल्ने र जनतासँग जोडिने एक कानून नियम अध्ययन जितेर आउनु मात्रै संसारको जान्नु होइन एउटा नेपाल सरकारको सहसचिवले स्वकीय राख्न पाउँछ एउटा प्रदेश सभाको सदस्यले स्वकीय राख्न पाउँछ संघीय सांसदलाई चाहिँ अवहेलना गरेर राम्रो कानून बन्छ मिलनजी म फेरि पनि सम्झाउन चाहन्छु आज अघि तपाईँले संघीय संसदीय दलको सचेतक र सांसदको हिसाबले अनुभव भन्दाखेरि म यहाँ जोड्नु पनि चाहन्छु
1: एकदम
0: 2042 सालमा चलचित्र ऐन आयो आज पनि त्यही छु 2042 को ऐन अनुसार चलचित्र बनिरहेको छ आजको युगमा त्यो 2042 सालको चलचित्र ऐनले त्यो चलचित्र

0: कर्मी, कलाकार, प्रोड्यूसर, निर्देशक र यसका देखिने नदेखिने सबै प्रकारका नायक र लगानीकर्ताहरूलाई न्याय होला र राष्ट्रसभामा उत्पत्ति भएको चलचित्र सम्बन्धी विधेयक जो अघिल्लो सरकारले संसदमा प्रस्तुत गरेको छ त्यसलाई हामीले ओपनत्व लिएर अहिले थ्रु गरिरहेछौं र अहिले यो संशोधनको चरणमा छ भने चाहिँ कति काम गर्न बाँकी छ र हालै कानून मन्त्रीले सभामुखलाई
1: त्यो सहयोग गर्नको लागि त्यो आवश्यक छ। म अब यसमा यसलाई यतिकै छोडेर मैले अघि नै तपाईँले भन्नुभयो सरकारका 100 दिने उपलब्धिहरू बाहिरबाट हेर्दा पनि एउटा चाहिँ पासपोर्टलाई छिटो छरितो घर घरसम्म पुर्याउने
0: उदाहरण
1: मैले तपाईँलाई धेरै धेरै तपाईँले भने अनुसार 71 अङ्क ल्याउने गरी सरकारले 100 दिनमा काम गर्यो भनेर भन्नुभएको छ। योभन्दा अगाडि तपाईँले अघि नै भनिहाल्नुभयो नवयुवाको आन्दोलनको जगमा बनेको सरकार त्यसै जगबाट चाहिँ तपाईँहरूले अत्यधिक बहुमत ल्याएर सरकार सञ्चालन गरिरहनु भएको र योभन्दा अगाडि नवयुवाका प्रतिनिधिसँग हामीले कुरा गर्दाखेरि सरकारले जसरी काम गर्नुपर्थ्यो जसरी नागरिकका गुनासाहरू अन्त्य गर्ने गरी काम गर्नुपर्थ्यो त्यो गर्न सकेन। उदाहरणको लागि पहिले जस्तै अहिले पनि किसानले मल पाएका छैनन्। सुकुम्बासी समस्या झन् सरकारले बढ़ जाएको छ। जताततै कर लागेको छ। साउन शुरू हुनेदेखि नै अब शिक्षामा स्वास्थ्यमा अर्को त यो बिजुली 85 युनिट भन्दा बढ़ी बिजुली प्रयोग गर्ने बित्तिकै कर लागेको छ। सरकारले जे गर्न खोजे गर्न पर्ने हो त्योभन्दा अन्ततिर ध्यान गयो प्रश्न गर्नेहरूलाई तर्सायो त्यो कुरा त तपाईँले पनि संसदमा बोल्नु भएको थियो भनेको अब यो सरकारले धेरै कुरा चाहिँ गर्नुपर्ने कुरा चाहिँ अझ धेरै गर्न सकेन भन्ने कुरो गुनासो छ। यसमा के भन्नुहुन्छ?
0: गुनासो छ, जायज गुनासो, जेनुइन गुनासो र साँच्चै भुइँ मान्छेबाट आएको साँच्चै त्यो चुलोमा समस्या गरेको गुनासोलाई सम्बोधन गर्ने दायित्व सरकारको हो। त्यसकारणले हामीले के भनिरहेको छु भने सरकारले बाटो नबिराओस्, सरकारले जुन अहिले स्पीड र स्पीडमा काम गरिरहेको छ त्यसमा हाम्रो भर्थिक छ, अत्यन्त सदाशयता सक्रिय सहयोग छ, रचनात्मक खबरदारी हो, यो एकदम वैज्ञानिक शब्द हो, निरन्तर निगरानी अत्यन्त साइन्टिफिक कुरा हो, तर सरकारले बाटो बिराउनु हुँदैन, सरकार अल्मलिनु हुँदैन, किनकि सरकारसँग ठूलो आशा छ, सरकारसँग ठूलो भरोसा छ र सरकार रगतको जगमा आएको नवयुवाहरूले रगत बजाएका आज पनि घाइतेहरू अपाङ्ग छन् र संसदमा हामीले शहीदकी आमालाई सांसद बनाएर ऐना राखेका छौं। यो किनभने हामीले कतै बाटो पो बिराउँछौ कि कतै हामी अलमल्छौ कि
1: तपाईँ आफूलाई चाहिँ बाटो बिराउनु खोजिया जस्तो लाग्दैन?
0: बाटो बिराएको छैन,
1: अलमल चाहिँ अलिअलि
0: होइन होइन न, कहीँ कहीँ ढङ्ग नपुगेको हुनसक्छ। नियतमा एक चिरा पनि कहीँ गलत छैन, तर कहिले काहीँ ढङ्ग नपुग्ने कुरा, कहिलेकाहीँ हामीमाथि नै तपाईँलाई कर्मचारी तन्त्रबाट असहयोग पुर्ने कुरा र योभन्दा बढी चाहिँ विपक्षी मोर्चाहरू त इतिहासमै साह्रै कमजोर हुन्छ। तर्कशीलता भन्दा पनि एकदम खराब भाप्से बनाउन उहाँहरू जुन लागिरहनु भएको छ यसले राष्ट्रलाई काम गरिरहेको छैन। एक दोस्रो कुरा, हामीले सचिनुपर्ने कुरा वर्षौंसम्म हुन्छ किनकि भगवान् त सचिनुपर्छ कि हामीले मर्यादा पुरूषोत्तम श्रीराम जसलाई हामी भगवान मान्छौं, विष्णुको अवतार मान्छौं, राजा नै थिए वास्तवमा, उनी शासकै हुन्, उनी त उनीमाथि त हामी प्रश्न गर्छौं, तर्कशील भएर प्रस्तुत गर्छौं, कुनै मिशनरीको भएर तर्क गर्दैन, जस्तो उनले यति चाहिँ नगरिदिएको भयो आफ्नै हातबाट ती शम्भुक ऋषिको हत्या नगरिदिएको भए त हुन्थ्यो नि भनेर हामी मर्यादा पुरूषोत्तम श्रीरामलाई प्रश्न गर्छौं र मैले किन गान्धीलाई हत्या गरे भनेर नाथुराम गोडसेले किताब लेख्छ र गान्धीको आफ्नै छोरा पनि असन्तुष्ट हुन्छ आफ्नो बाउसँग जो विश्वकै एउटा अहिंसावादी नेता। अक्टोबर 2 हामी विश्व अहिंसा दिवस मनाउँछौं किनकि हाम्रो दक्षिण छिमेकी मित्र राष्ट्रको माटोबाट जन्मेको एसियाली व्यक्ति हो नि त, जसरी हामी विश्वका एसियाली व्यक्तित्व गौतम बुद्धलाई मान्छौं, गौतम बुद्ध लुम्बिनीको नेपालको मात्रै व्यक्ति हो र विश्वको व्यक्ति हो नि, त्यसकारणले उहाँमाथि पनि प्रश्न छ होला। तर मैले किन भनिरहेको छु भने हामीमाथि प्रश्न छ, हामी प्रश्न चिर्छौं, हामीमाथि आरोप छ, हामी आरोप खनन गर्छौं, तर हामीले जुन सप्रयासका साथ
1: तपाईँले भन्नुभयो नियतमा फराद छैन भन्नुभयो,
0: अहोरात खटिरहेको छु मैले त अघि भने शपथ ग्रहणदेखि लिएर 24 घण्टा खटिरहेको कुरा जो इतिहासमै छ र हामी के सम्झाइरहेको छैनौं भने हिजो 10 वर्ष दलपति तन्त्रको दलीय दलालीकरण, दलीय दलदल, आन्द्र स्टेट शैली, राज्य नै कराब झराब पार्ने, आर्थिक रूपमा तहस नहस, होइन ट्रेड युनियन अघि हामीले भन्दा ट्रेड युनियन सिंहदरबारमा जाँदा मन्त्रालय पछि सातवटा आठवटा दलै पछिको ट्रेड युनियन हामीले आधिकारिक ट्रेड युनियनलाई ट्रेड युनियन अधिकार मात्रै सुनिश्चित गर्यौं यस्ता धेरै विकृतिको जडलाई चरणबद्ध हामीले के गर्यौं
1: सुधार्न खोजिरहनु भएको छ कार्यक्रम बदलिँदो नेपालमा आज हामी रासोपा नेतृत्वको सरकार र सदनको अहिलेसम्मको काम र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गरिरहेका छौं रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रदि तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी
4: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
5: घरबाट निस्किन अघि धारा बिजुलीका स्विच र ग्यासको सिलिन्डर बन्द गर्न नभुल्नुहोस् भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
6: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
7: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ

0: सीधा खुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा आज हामी रासोपा नेतृत्वको सरकार र सदनको अहिलेसम्मको काम र अबको अपेक्षामा केन्द्रित रहेर रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारसँग कुरा गरिरहेका छौं। अब प्रकाश चन्द्र परियारजी, अब चाहिँ तपाईँले अघि नै भनिहाल्नुभयो सरकारले गरिरहेको कामलाई तपाईँले 71 नम्बर दिनुभएको छ, तपाईँको सयमा 71 दिनुभएको छ। सबै तपाईँकै भनाई अनुसार त अब 29 नम्बर पुर्याउने गरी त काम गर्न बाँकी छ, होइन? 29 नम्बर यो 100 दिनमा 29 नम्बरको पनि काम गर्नु छ। अब योभन्दा बढी नागरिकले सोचेका रोजेका खोजेका 100 नै ल्याउनु पर्ने गरी काम गर्नुपर्नेछ। अबको काम गराइ चाहिँ कस्तो हुन्छ? अब नागरिकले के आशा गर्ने? जस्तो अघि नै मैले भने नवयुवाहरू नै असन्तुष्ट हुनुहुन्छ, तपाईँले भने जस्तो विपक्षी र अरू विरोधीहरू मात्रै होइन आम नागरिकले पनि केही कुरा त सहज भयो तर म अस्पताल जाँदा अहिले पनि मैले लाइन बस्नुपर्छ, स्वास्थ्य सेवा राम्रो छैन, शिक्षा राम्रो छैन, झन्झन महँगो छ, होइन? मैले जे पाउनु पर्यो रोजगारीको व्यवस्था छैन, कतिपय मान्छे त्यही रोजगारीकै कारणले गर्दाखेरि रोजगारी नपाएर चाहिँ ज्यान थाल्नुपर्ने अवस्था छ। अब सुधार चाहिँ कहिले हुन्छ त? हामीले खोजे जस्तो सुधार कहिले हुन्छ भन्ने नागरिकको प्रश्नमा तपाईँ के भन्नुहुन्छ?
2: नेपाली नागरिकप्रति शिर निहुराएर म अपील गर्दछु कि हामीले सब प्रयास गरिरहेका छौं। यसको यो सत्प्रयासको प्रक्रियाले नेपाली जनता तुरन्त कृतज्ञता भइहाल्नुहुन्न, धन्यवाद, जय सरकार भनिहाल्ने स्थिति किन छैन? त्यो स्वाभाविक छ कि अहिले हामी चरणबद्ध अवस्थामा छौं। स्थिति बिग्रिएको छ, खरबौं खरबको वैदेशिक ऋण छ, खरबौं खरबको बेरोजी छ, तपाईँलाई बेरोजगारको चाहङ ठूलो छ, विकृतिको चाहङ पनि ठूलो छ, विभेदको दुष्चक्र वर्षौंदेखि गुजार्दै आएको, हामीलाई कतिपय सवालमा भू राजनीति सन्तुलनको सवालमा पनि हामी काम गर्नुपर्नेछ, संविधान कानूनमै कतिपय संशोधन गरेर परिणाम ल्याउने कुरा पनि छ। यो कुरा नेपाली जनताले अहिले त तिमी गर्दै गर, मलाई परिणाम चाहियो भन्ने उहाँहरूको अधिकार हो। जब हामी यो प्रक्रियाबाट परिणामको चरणमा आउँछौं, जस्तो अहिले लाइसेन्स छापियो, अब बिस्तारै परिणाम आयो, उहाँ बारेमा यो कुरा आउनु छोड्दैन। जब अव्यवस्थित सुकुम्बासीलाई व्यवस्थितको चरण आउँछ, किन यसको पनि चरण छ नि, सरकारले त योजनाबद्ध काम गर्छ, आन्तरिक रूपमा रोजगारी सिर्जनाको बारेमा हामी जुन मेहनत गरिरहेछौं त्यसले परिणाम ल्याउँछ, उद्यमशील समाज निर्माणमा हाम्रो जुन प्रयास छ र हामी अहोरात्र खटिरहेछौं यसले परिणाम आउँछ, सहकारी पीड़ितहरूले बिस्तारै जब रकम पाउन थाल्नुहुन्छ, ऐन पनि हामीले कानून बनाइसक्यौं, अब त्यसको चरण छ, यसले परिणाम आउँछ। जब जस्तो अहिले समता करको कुरा आइरहेछ, कर हो, कर शब्द समता कर सबैभन्दा बढी 10,000 अथवा 15,000 तिर्न सक्ने मध्यम वर्ग अथवा मध्यम भन्दा उच्च वर्ग भन्दा अलिकति कम, निम्न मध्यम भन्दा मध्यम वर्ग, मध्यम वर्ग भन्दा पनि त्यसको ग्रेडिङ छ भने महिनामा 15,000 तिरेर आफ्ना सन्तानलाई मासिक खर्च गरिरहनेमा त्यही 15,000 थोरै 1500 चाहिँ त्यो दुर्गम कालीकोटमा पढ़िरहेको सामुदायिक शिक्षामा लगानी गर्न सरकारले लिएको बारेमा हामीले व्याख्या गर्न सकेका छैनौं। यो हामी विस्तारै बुझ्दै गर्छ, हामीले बुझाउनु पनि पर्छ क्या, कहिले काहीँ लियो लियो खायो खायो खायो भन्छ, ए त्यो त ठिक रहेछ भनेर बुझाउने कुरा हो। यो बुझाउने कुरामा हामी अहिले त्यसलाई समय दिँदैनौँ, बिस्तारै समयले बुझाउँछ। एक दोस्रो कुरा, यो अलिक स्थिर सरकार, अलिकति सामरिक महत्वको सरकार, अलिकति लामै सोचको सरकार, अलिकति परम्परागत शक्ति ढलेर विचलित भएको सरकार भएको कारणले अहिलेको हाम्रो काम जब परिणाम आउन थाल्छ यसले सकारात्मक दिन्छ, अनि हामी जनतासँग टाढा छैनौं, जनताको भावनालाई हामीले संसदमा पनि रचनात्मक हिसाबले आफ्नै सरकार हुँदा पनि कान सुन्ने बनाइराखेका छौं र सरकार पनि कान्ठाडो पारेर त्यसलाई परिणाम ल्याएर हामीले संसदमा बोल्यौं। संसदमा बोलेका कुराहरू छिटो सम्बोधन होस्, यो त दुई महिनाको कुरा त छ, सरकार के भनिरहेछ? हरेक सांसदले, यहाँ सत्तारूढ दलको सांसद भनेको छैन, प्रमुख प्रतिपक्षी दलको सांसद भनेको छैन, विपक्षी दलको सांसद भनेको छैन, 275 जना संघीय संसदका सांसदहरूले जनताका कुरा सम्मानित सदनबाट उठाइसकेपछि त्यसलाई ध्यान दिएर कुन मन्त्रालयको कहाँ गर्ने तुरन्त रिपोर्टिङ गर्ने, त्यो रिपोर्टिङलाई दस्तावेज गरेर सरोकारवाला मन्त्रीले सरोकारवाला विभाग महाशाखा सचिवसँग समन्वय गरेर फेरि संसदलाई उत्तर दिने र प्रगति विवरण स्टाटस रिपोर्ट दिने जुन शैली गरेको छ यसले अब हामीलाई कति सजिलो बनाउँछ।
1: त्यसमा कति समय लाग्छ भन्नु त, त्यो आम नागरिकले जेएनजी अथवा नवयुवाका प्रतिनिधिहरूले खोजिरहेका कुरा अथवा यो सरकार बन्नुभन्दा अगाडि जे आशा गरिएका थिए, सरकारले 100 दिनमा त धेरै कुरा गर्छ भनेर जे आशा गरिरहेका थिए र जुन कुराहरू नागरिकले अहिले पनि प्रश्न गरिरहेका छन्, अब त्यो सबै कुरा समस्या समाधान हुन्छ, अब त्यो कति समय लाग्ला?
2: यो समय जस्तो यो अहिले समय तोक्ने पिरियड होइन, किनकि हामीलाई अहिले नेपाली जनतालाई अपिल, अघि पनि मैले टाउको निहुराएर नेपाली जनतालाई अपिल गर्दछु, हामीलाई तपाईहरूले मत क्रान्ति गरेर नेपाली जनताको सेवक हुनलाई जे गर्नुपर्ने निर्णय गरिसक्नुभयो, होइन चप्पल नलगाई लाइन लाएर भोट दिनुभयो, बाउ अथवा आमाको क्रिया बसिरहेको अवस्थामा पनि हामीलाई भोट दिनुभयो, व्हील चेयरमा गएर भोट दिनुभयो, होइन
1: वाट त दिक्क भएका सबैले तपाईँहरूलाई भोट दिनुभयो, होइन अरू पार्टीकाले भोट दिनुभयो,
2: हामी हार्दिक कृतज्ञता व्यक्त गर्छौं र तपाईँले आफ्नो मत क्रान्ति गरेर योगदान गरिसक्नुभयो, राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत क्रान्ति गरेर अबको विकल्प 5 वर्ष तेरो परीक्षणकाल कम्तीमा 3 दशक त अब यो देशको सेवक होस् भन्ने संकेत हो, किन 2 कम 2 थिए, अनि हामी पुलफुलिने अङ्क गढे त्यहीँ अहंकार देखाउने आन द स्टेट शैलीमा जनतालाई अन्याय गर्ने कुरा यो हाम्रो

0: अहोरात्र खटेर कामै गर्ने हो
1: र संसारमै एउटा भनाइ छ ओभरनाइट एक रातमा कुनै पनि देश बन्दैन सय दिनमा कुनै पनि देश बन्दैन तर संकेत सय दिनमा यति राम्रो सकारात्मक संकेत आएको छ पुग्दैन त त्यो त स्वाभाविक हो क्या अझै राम्रो गरिदियोस् छिटै परिणाम ल्याओस् भन्ने नेपाली जनताको भावना मनोविज्ञान हामी बुझ्छौं सलाम छ
2: धेरै धेरै धन्यवाद प्रकाश चन्द्र परियारजी तपाईँले भन्या जस्तै अबको दिनमा चाहिँ आम नागरिकले गुनासो गर्न नपर्ने गरी तपाईँहरूको काम अगाडि बढ्छ तपाईँ सचेतको रूपमा अझै कतै ढंग पुगेन भने झकझक्याउने काम गर्नुहुन्छ भन्ने आशा गर्दै तपाईँको यो महत्वपूर्ण समय र विचारको लागि धेरै धेरै धन्यवाद
1: धेरै धेरै धन्यवाद श्रोताहरूलाई अनि फेरि पनि धन्यवाद टीम उज्यालोलाई
2: उहाँ हुनुहुन्थ्यो रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार उहाँले सरकारले राम्रो काम गरिरहेको र अझै राम्रो गर्ने दावी गर्नुभयो नागरिकले खोजे जसरी सरकारले अब कसरी काम गर्नु पर्ला त जेनजी मुभमेन्ट अलायन्सका सदस्य मोनिका निरोलासँग हामीले यसअघि कुराकानी गरेका थियौं अब त्यो कुरा फेरि सुनौं
3: घाँस बाँस कपासका लागि नागरिकहरूलाई घिट घिट हुने अवस्थामा हामी पुगिसकेका छौ महँगी एकदमै बढ्दो छ त्यसकारणले कम्तीमा तपाईँहरूको ध्यान चाहिँ मेरो घरमा पासपोर्ट आउनु पर्दैन क्या मेरो त्यो अपेक्षै छैन मलाई त्यो चाहिएकै छैन म 10 वर्षमा एकचोटि त पासपोर्ट अफिस जान सक्छु त्यति हैसियत सबै नागरिकको छ यो देशमा होइन बरु गाउँ गाउँमा पासपोर्ट अफिस बनाउने भने अर्कै कुरा हो तर हामीलाई चाहिँ देशमै रोजगारी चाहिए हो घरमा पासपोर्ट चाहिएको होइन कि त्यही भएर घाँस बाँस कपास र रोजगारी र सबैभन्दा पछाडि पारिएका नागरिकको लागि चाहिँ सरकारको सबैभन्दा बढी आवश्यकता हुन्छ उहाँहरूको सुरक्षाका लागि यो सरकारले केही गर्नुपर्छ भन्ने लाग्छ होइन जो विस्थापित हुनुभएको छ सुकुम्बासी बस्तीका नागरिकहरू उहाँहरूको उचित व्यवस्थापनका लागि चाहिँ यो सरकारले अझै पनि बाटो सच्याउन सक्ने ठाउँ छ सय दिन मात्रै भएको छ होइन त्यसकारणले ती नागरिकहरूका लागि चाहिँ यो सरकारले साँच्चीकै म सरकार हुँ है सबै नागरिकको भन्ने प्रत्याभूति गराउने खालको उचित व्यवस्थापनको काम चाहिँ तत्काल शुरू गरोस् भन्ने अनुरोध छ होइन र अन्तिममा भन्न पर्दाखेरि चाहिँ यो सरकारले सुशासनका लागि सबैभन्दा मुख्य कुरा भनेको हाम्रा जुन लोकतान्त्रिक संस्थाहरू थिए गणतान्त्रिक संस्थाहरू बनेका थिए ती संस्थाहरूलाई चाहिँ स्वतन्त्र रहन नदिएका कारणले त्यसमा अति राजनीतिक हस्तक्षेप गरेका कारणले चाहिँ ती संस्थाहरू ध्वस्त भएका हुन् होइन ती संस्थाहरू भदौ 24 गते जले होइन तर त्यो जल्नुभन्दा अगाडि नै तिनीहरूलाई भित्रभित्रै धमिरा लागेर ती ध्वस्त भइसकेका संस्थाहरू थिए त्यसकारणले यी स्वतन्त्र संस्था संगठन संघहरूलाई चाहिँ स्वतन्त्र रहन दिनुहोस् भन्ने अनुरोध हो र लोकतान्त्रिक प्रक्रिया लोकतान्त्रिक संघ संस्था संगठनहरूलाई चाहिँ अझै सुदृढ बनाउँदै जाउँ तिनीहरूलाई खारेज नगरौं होइन तिनीहरूलाई चाहिँ झन ध्वस्त बनाउनेतिर चाहिँ नजाउं र विधि र प्रक्रिया चाहिँ सबैलाई लागू हुने गरी समान रूपले सबैलाई लागू होस् के होइन यो देशमा चाहिँ गृहमन्त्रीलाई कानूनै नलाग्ने प्रधानमन्त्रीलाई कानूनै नलाग्ने भएका कारणले नै हामी भदौ 23 पुग्या हौ अब फेरि पनि त्यही दोहोरिने हो भनेदेखि अर्को भदौ 23 पुग्नलाई कति दिन लाग्छ र त्यसकारणले विधिको शासनभन्दा माथि चाहिँ कोही पनि नरहने खालको एउटा प्रक्रिया र पद्धति बनाउनुहोस् भन्ने अर्को अनुरोध छ
2: एकदम प्रष्ट भन्नुभयो मोनिका निरौलाजी एउटा चाहिँ के हुनुपर्छ त अब सरकारको काम कसरी अगाडि बढ्नुपर्छ भनेर तपाईँले प्रष्ट भन्नुभयो अर्को चाहिँ अब हामी अन्तिममा जस्तो प्रधानमन्त्रीका कतिपय बोली भनाई मन्त्रीहरूका कतिपय क्रियाकलाप तपाईँले अघि नै भन्नुभयो भनाई बोली र सरकारको सञ्चालन गर्ने पार्टी होइन सरकार चलाउने पार्टी रासोपाका कतिपय नीति भर्खरै पहिलो महाधिवेशनबाट पारित भएका केही नीतिहरूको बारेमा पनि एउटा आलोचना भइरहेको छ विवाद भइरहेको छ अब सरकार चलाउने पार्टी सरकार चलाउने प्रधानमन्त्री र मन्त्रीहरूको व्यवहार र नीति चाहिँ कस्तो हुनुपर्छ कसरी सचेर अगाडि बढ्नुपर्छ तपाईँको सुझाव के छ
3: अराजकता चाहिँ विकल्प होइन जस्तो लाग्छ कि मलाई होइन त्यसले

0: के मात्रै बाटो खोल्छ होला भन्दाखेरि आलोचकहरूलाई चाहिँ खराने ग्याङ भन्ने बाटो मात्रै खोल्छ होला कि, जति अराजक भयो त्यति नै आलोचकहरूलाई ठाउँ मिल्ने जस्तो लाग्छ। किनभने जब सरकार अराजक हुन्छ होइन, जब यहाँ सिंहदरबारबाट चाहिँ मन्त्रीले ए त्यसको म खुट्टा भाँचिदिन्छु भन्छ नि, तब साँच्चीकै चाहिँ त्यहाँ एकजना चाहिँ काम गरेर खाने महिलाको चाहिँ टेम्पोलाई भिरबाट खसालेर फालिदिन्छन् कर्मचारीले स्थानीय तहमा, होइन त्यसको त्यो असर हो नि त, होइन त्यस कारणले यो अराजक व्यवहार चाहिँ तुरन्तै सच्याउनु होला भन्ने अर्को अनुरोध पनि छ। होइन होइन, हरेक नागरिकको अधिकार हुन्छ नि त, उसले त्यो पद लियो भन्दैमा उसको चाहिँ केही पनि अधिकार हुँदैन भन्ने त छैन, होइन जसलाई मन लाग्यो त्यसलाई उठाइदिएछ, होइन यो त गुण्डागर्दी शैली चाहिँ यो एकदमै नसुहाउँदो शैली हो, यसलाई सच्याउनु पर्छ। होइन त्यसै गरी अघि पनि भनिहाले यो प्रधानमन्त्रीको चाहिँ संसद भन्दा मै माथि हो भन्ने खालको जुन एउटा व्यवहार देखिएको छ नि, त्यसलाई पनि सच्याउन एकदम आवश्यक छ।
1: उहाँ हुनुहुन्थ्यो जेनजी मुभमेन्ट अलायन्सका सदस्य मोनिका निरौला। यसअघि हामीले रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारसँग रासोपा नेतृत्वको सरकारको अहिलेसम्मको काम र अबको अपेक्षामा केन्द्रित रहेर कुराकानी गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन्ती मिल्सिना पनि विदा हुन्छु। नमस्कार।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665251
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: बैंकिंग खैमत बिले चौधरी एटीएम मोबाइल डे इंटरनेट बैंकिंग गोप्य विवरण आरी खाई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्जिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया बैंक दे नील पर्जिमो न्यो तने सतर्क तना ठज रेख्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
4: यो मोबाइलले पनि तनावै दियो भन्या
5: हैन के तनाव दियो ए खुशी
4: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
5: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
6: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
5: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942 हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ
7: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
8: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
7: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
9: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट
7: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 9847729929

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
3: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
4: पाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज पनि मुसलधारे पानी पर्ने 23 जिल्लामा उच्च जोखिम, नारायणगढ़, मुगलिन, काठमाण्डौ तथा बीपी राजमार्गमा गाड़ी चल्न थाले। बाढ़ी थप बढ़ेमा आज कोशी ब्यारेजका ढोका खोलिने, विपद व्यवस्थापनमा आवश्यक परे निजी क्षेत्रसँग पनि सहयोगको आग्रह गरिने। विद्युत खपत बढ़ाउन पूर्वाधार विस्तारमा सरकारको जोड़, 80 अर्ब रूपियाँ लगानी गरिँदै। इरानी आक्रमणबाट जोर्डनमा 2 अमेरिकी सैनिकको ज्यान गयो, मध्य पूर्वको सुरक्षा अवस्था जटिल बन्दै। र विश्वकप फुटबलको उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन खेल्दै, फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो, एम्बाप्पेको गोल संख्या 10 पुग्यो। नेपाल खबरमा अब पूरा खबर। देशभर मनसून सक्रिय छ। अहिले कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशको तराई क्षेत्रसहित विभिन्न ठाउँमा पानी परिरहेको छ। गैराति ठूलो पानी परेको काठमाण्ड उपत्यकामा आज बिहानदेखि हल्का मात्रै वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति विभिन्न ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। विशेष गरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराईका केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका 23 जिल्लामा उच्च जोखिम अनुमान गरिएको छ। जिल्लामा रेड अलर्ट छ। कोशीका 9 जिल्ला झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकोटा, शंखुवासभा, भोजपुर र खोटाङ, बागमतीका 6 जिल्ला चितवन, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुली र सिन्धुपाल्चोक तथा गण्डकीका 8 जिल्ला गोरखा, लमजुङ, तनहु, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीमा उच्च जोखिम पहिचान गरिएको हो। अति ठूलो वर्षा हुन सक्ने सम्भावित जिल्लाका नदी तथा खोलानाला आसपास पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुने ठाउँमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। गैरातीदेखि बन्द रहेको नारायणगढ़, मुगलिन, काठमाण्डौ सड़क खण्डमा गाड़ी चल्न थालेका छन्। यसअघि सूचना मार्फत अनिश्चितकालका लागि बन्द गरिएको यो सड़क आज बिहान 6 बजेपछि मात्रै खुलेको हो। नारायणगढ़, मुगलिन खण्डको जलबिरीमा सड़क खुलेपछि भएको दुर्घटनाले केही बेर अवरोध भए पनि अहिले अवरोध नरहेको र सबै खाले गाड़ी संचालनमा आएका जिल्ला प्रहरीकारले चितवनले जनाएको छ। गैराती पहिरो र सम्भावित बाढ़ीको जोखिमका कारण काठमाण्डौ उपत्यकाबाट पश्चिमका जिल्ला जाने र काठमाण्डौ भित्रने गाड़ीहरू चल्न सकेका थिएनन्। मुगलिन काठमाण्डौ सड़क खण्ड अन्तर्गत धादिङको जवान खोला नजिकै खसेको पहिरो पनि हटाइएको छ। अहिले यी दुवै खण्डमा अवरोध नभएको र गाड़ीको आवागमन शुरू भएको प्रहरीले जनाएको छ। यस्तै लगातारको वर्षाका कारण पहिरो र बाढ़ीले अवरूद्ध बीपी राजमार्गको काभ्रे खण्ड पनि खोलिसकेको छ। यो सड़कका विभिन्न 4-5 ठाउँमा पहिरो खसेको थियो। जिल्ला प्रहरीकारले काभ्रेका अनुसार घुमाउने, 400 बेसी, गिम्दी र तीनथली लगायतका ठाउँमा खसेको पहिरो हटाइएको छ। मनसून अवधिभर बीपी राजमार्गमा रातमा गाड़ी चलाउन यसअघि नै रोक लगाइएको छ। यस्तै कान्ति लोकपथ भने बन्द छ। कान्ति लोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका 3 पाङदुरमा पहिरो खस्दा गाड़ीको आवागमन रोकिएको हो। प्रहरीका अनुसार ललितपुर चापागाउँ हुँदै हेटौँडातर्फ जाने बाटो बन्द छ। यस्तै अरनीको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 2 पहिरो जाँदा र भोटेकोशी गाउँपालिका 40 किलोमा सड़क भाँचिँदा गाड़ीको आवागमन प्रभावित भएको छ। यसैबीच नारायणगढ़ मुगलिन सड़क खण्ड चितवनको इच्छा कामना छ। जलबिरीमा 2 बस र 1 ट्रक ठोक्किँदा अवरूद्ध सड़क खुलेको छ। गैराती 10 बजेदेखि बन्द यो सड़क आज बिहान 6 बजेदेखि खुलेको थियो। जिल्ला प्रहरीकारले चितवनका अनुसार सड़क खुलेपछि गाड़ी चल्न थालेका र त्यही क्रममा गाड़ी ठोक्किएका हुन्। दुर्घटना लगत्तै बन्द सड़क 8:15 बजेतिर खुलेको छ। दुर्घटनामा 26 यात्रु घाइते भएका छन्। घाइतेलाई उद्धार गरी अस्पताल लगिएको छ। चितवन प्रहरीले सड़कमा लेन अनुशासन कायम गरी गाड़ी चलाउन आग्रह गरेको छ। बाढ़ी थप बढ़ेमा आज कोशी ब्यारेजका ढोका क्रमशः खोलिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले नदीमा पानीको बहाव बढ़ेर बाढ़ीको जोखिम भए आज कोशी ब्यारेजका ढोका क्रमशः खोलिने बताउनुभयो। देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गैराती पनि पानी परेको र थप पानी पर्ने पूर्वानुमान अनुसार बाढ़ी, पहिरो र डुबानको जोखिम बढ़ेको छ। बाढ़ीविद विनोद पराजुलीले जल प्रवाहको निरन्तर निगरानी भइरहेको र आज विभिन्न जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेको जानकारी दिनुभयो। प्राधिकरणले पालिका सुरक्षा निकाय र सरकारवाला निकायलाई उच्च सतर्कता अपनाउन तथा नदी किनार र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गर्दै आएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसूनजन्य विपदको पूर्व तयारी अन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेली ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउन आग्रह गर्ने भएको छ। विपदमा परेका व्यक्तिको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी प्राधिकरणले निजी क्षेत्रसँग गरेको पूर्व सम्झौता अनुसार हेली ड्रोन र ऱ्याफ्टिङ उपलब्धताको लागि आग्रह गर्न लागेको हो। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न ठाउँमा आज पनि मुसलधारी वर्षाको पूर्वानुमान गरेसँगै 23 जिल्लामा बाढ़ी पहिरो र डुबानको जोखिम बढ़न सक्ने भएकोले प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी पूर्व तयारीलाई सुदृढ़ बनाएको जनाएको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कोइरलाले सम्भावित विपदको अवस्थामा तत्काल उद्धारका लागि काठमाण्डौ इटहरी भैरहवा र सुर्खेतमा नेपाली सेनाका चारवटा हेलिकप्टर तैनात रहेको जानकारी दिँदै आवश्यक पर्दा निजी क्षेत्रसँग हेली ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
6: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
5: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
6: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
5: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
6: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
5: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सरकारले विद्युत खपत बढ़ाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेको बताएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा विद्युतीय पूर्वाधारको विस्तार र स्तर उन्नतिलाई सरकारले उच्च प्राथमिकतामा राखेको हो। त्यसको मुख्य उद्देश्य विद्युत खपत वृद्धिका लागि आवश्यक पूर्वाधार निर्माण गर्नु हो। खाना पकाउने एलपी ग्यासलाई क्रमशः विस्थापन गर्ने, विद्युतीय गाड़ीको प्रयोग वृद्धि गर्ने लक्ष्य अनुसार विद्युतीय पूर्वाधार विस्तारलाई जोड़ दिएको छ। विद्युतीय पूर्वाधार निर्माणका लागि 80 अर्ब रूपियाँ लगानी गरिँदैछ। भरपर्दो प्रसारण वितरण आन्तरिक खपत वृद्धि र ऊर्जा व्यापारलाई केन्द्रमा राखेर मन्त्रालयले निरन्तर काम गरिरहेको मन्त्री श्रेष्ठले बताउनुभयो। जीर्ण तथा न्यून क्षमताको प्रसारण र वितरण पूर्वाधारलाई अत्याधुनिक बनाउने, ट्रान्सफर्मरको स्तरोन्नति गर्ने, प्रसारण प्रणालीमा पछिल्ला प्रविधिको उपयोग गर्ने नीति अनुसार नै मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले बताउनुभयो। चालू आर्थिक वर्षभित्रै विशेष प्राथमिकताका 12 प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्यका साथ काम थालिएको छ। चालू आर्थिक वर्षको अन्त्यसम्म 66 केवी वा त्योभन्दा माथिका प्रसारण लाइनको कुल लम्बाई 7848 सर्किट किलोमिटर पुग्नेछ। दाङको तुलसीपुर 3 बल्लेमा जंगली च्याउ खाएका एकजनाको ज्यान गएको छ। 37 वर्षीय दीपा पुनको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरीकारले दाङका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक डाक्टर हिमबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार पुन सहित उहाँको परिवारका 5 जना र अर्को परिवारका 2 जनाले जंगलबाट ल्याएको जंगली च्याउ पकाएर खाएपछि अस्ति शुक्रबार बिरामी परेका थिए। बिरामी मध्ये दीपा पुनको स्वास्थ्य अवस्था जटिल बनेपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा गरिएको थियो। घोराईबाट थप उपचारका लागि गोगलीको संजीवनी अस्पताल पठाइएको थियो। त्यहाँ पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि नेपालगंज लैजाँदै गर्दा हिजो ज्यान गएको हो। प्रहरी नायब परीक्षक केसीका अनुसार अरू 6 जना उपचारपछि सुधार भएसँगै अस्पतालबाट डिस्चार्ज भएका छन्। जंगली च्याउ नखान प्रहरीको आग्रह छ। अब विदेशको खबर। जोर्डनमा इरानले गरेको ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणको क्रममा 2 जना अमेरिकी सैनिकको ज्यान गएको छ। 1 जना सैनिकको अवस्था भने थाहा हुन नसकेको बीबीसीले जनाएको छ। आक्रमणबाट 4 जना सैनिक घाइते भएका छन्। घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले इरानमाथि लगातार 8 रात हवाई आक्रमण गरेको छ। ती आक्रमणहरू हर्मुज जलमार्गमा इरानको क्षमतालाई कमजोर बनाउने तथा जोर्डनमा अमेरिकी सैनिकमाथि आक्रमण गर्ने इस्लामिक रिभोल्युसनरी गार्डस कोर्प्सलाई जवाब दिन केन्द्रित थिए। इरानका सर्वोच्च नेता मुस्तवा खामेनीले अमेरिका युद्धविराम सम्झौता उल्लंघन गर्दै द्वन्द्वलाई थप चर्काउने प्रयासमा लागिरहेको आरोप समेत लगाउनु भएको छ। जोर्डनको सेनाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका इरानका 10 मिसाइल खसालिएको जनाएको छ। यससँगै इरान अमेरिका युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या 16 पुगेको छ। अमेरिकी विदेश मन्त्रालयले मध्य पूर्वमा बढ़दो तनावलाई ध्यानमा राख्दै विशेष गरी त्यहाँ रहेका अमेरिकी नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले सुरक्षा अवस्था जटिल बन्दै गएको र जुनसुकै बेला थप तनाव चर्कन सक्ने चेतावनी दिएको छ। पछिल्ला केही हप्ता यता अमेरिका र इरान बीचको युद्धविराम प्रयास असफल बनेसँगै दुवै पक्षबीच सैन्य गतिविधि तीव्र भएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबल। फिफा विश्वकप फुटबल सन् 2026 उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समयअनुसार आज राति पाउने 1 बजे शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 गोल मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्तिबीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामाल र 39 वर्षीय स्टार लियोनल मेस्सी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेस्सी 8 गोल र 4 असिस्ट सहित गोल्डेन बुट तथा गोल्डेन बल का प्रमुख दावेदार बनेका छन्। तर फ्रान्सका किलियन एम्बाप्पे 10 गोल सहित शीर्ष स्थानमा छन्। आज बिहान तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो हुँदा यो खेलमा एम्बाप्पेले 2 गोल थपे। यता स्पेनले सन् 2010 दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। विश्वकपमा स्पेन र अर्जेन्टिना बीच अहिलेसम्म 14 खेल भएका छन्। दुवै टोलीले समान 6-6 खेल जितेका छन् भने 2 खेल बराबरीमा सकिएका छन्। साथै फाइनलको टिकट अत्यन्तै महँगो बनेको छ। केही टिकटको मूल्य 30,000 अमेरिकी डलरसम्म पुगेको पुगेको छ भने पुनः बिक्री प्लेटफर्ममा केही टिकट 20 लाख अमेरिकी डलरसम्म सूचीकरण गरिएको पाइएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज पनि मुसलधारे पानी पर्ने, 23 जिल्लामा उच्च जोखिम, नारायणगढ़ मुगलिङ काठमाण्डौ तथा बीपी राजमार्गमा गाड़ी चल्न थाले। बाढ़ी थप बढ़ेमा आज कोशी ब्यारेजका ढोका खोलिने, विपद व्यवस्थापनमा आवश्यक परे निजी क्षेत्रसँग पनि सहयोगको आग्रह गरिने। विद्युत खपत बढ़ाउन पूर्वाधार विस्तारमा सरकारको जोड़, 80 अर्ब रूपियाँ लगानी गरिँदै। इरानी आक्रमणबाट जोर्डनमा 2 जना अमेरिकी सैनिकको ज्यान गयो, मध्य पूर्वको सुरक्षा अवस्था जटिल बन्दै। र विश्वकप फुटबल उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन खेल्दै, फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो, एम्बाप्पेको गोल संख्या 10 पुग्यो।
2: एमबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
3: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: jest bonus pał. Parfur Manoranjan Sahit Matra Ru 979 Mai Dish Home Ko FIFA World Cup 2026 Season Pass Linuhos Ra Paunuhos 15 Din Dekhi 3 Mahina Samma Sampurna Channel Herne Package Bonus Yadi Ajai Linu Bhayeko Chaina Bhane Ajai Najikai Ko Dealer Dai Marfat Wa Dish Home Ko Customer Support 01421766 Ma Samparka Garnuhos
1: काली नदीको सिर
2: मणिचूडको काख
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
2: शान्ति र आनन्दको अनुभूति
1: भीडभाडबाट टाढा
2: शहरबाट नजिकै
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954181 वेबसाइट झुले.com.np
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभञ्जङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा ई टिकेटिङ सेवाको परीक्षण गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको पहलमा निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधि मैत्री सहज र पारदर्शी बनाउने उद्देश्यका साथ ई टिकेटिङ सेवाको परीक्षण शुरूआत गरिएको हो। परीक्षण सफल भएपछि आउँदो हप्तादेखि पानी मुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमा ई टिकेटिङ सेवा सञ्चालन गरिने निकुञ्जले जनाएको छ। यो कार्यक्रमलाई चरणबद्ध रूपमा विस्तार गर्दै मन्त्रालयको सहयोगमा आवश्यक पूर्वाधार जस्तै कम्प्यूटर थर्मल प्रिन्टर क्यूआर स्क्यानर लगायतका उपकरण उपलब्ध गराइनेछ। विद्युत तथा इन्टरनेट सुविधा पुगेका अन्य प्रवेशद्वार र चेकपोस्टहरूमा समेत ई टिकेटिङ सेवा क्रमशः विस्तार गरिने योजना रहेको छ। मन्त्रालयले आउँदो छ महिनाभित्र देशभरका सबै राष्ट्रिय निकुञ्ज तथा आरक्षहरूमा ई टिकेटिङ सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। पशुपति क्षेत्रमा साउने सोमबारको तयारी स्वरूप सरसफाई गरिएको छ। पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप गएको हप्तादेखि नै सरसफाई अभियान शुरूआत गरेको थियो। हिजो शनिबार पशुपति क्षेत्रका विभिन्न ठाउँमा सरसफाई गरिएको कोष संचालक परिषद सदस्य समेत रहेका एवं पशुपतिका भण्डारी केदारमान भण्डारीले जानकारी दिनुभयो। सरसफाईको क्रममा दर्शनका लागि भक्तजन लाम बस्ने चारवटै ढोका अघिको क्षेत्र एवं प्रवेश मार्ग क्षेत्रमा पनि सफाई गरिएको उहाँले बताउनुभयो। दक्षिणामूर्ति उमाकुण्ड पशुपति बजार भुवनेश्वरी गौशाला बज्रघर तिलगंगा र वनकाली क्षेत्रमा पनि सफाई गरिएको छ। यो साउनको पहिलो सोमबार भोलि परेको छ। अधिकार कर्मी मल्ल के सुन्दरको नेपाल भाषाको पुस्तकको अंग्रेजी संस्करण सेप्टेम्बर 17 सार्वजनिक भएको छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले अनुदित कृतिको विमोचन गर्दै त्यसमा नेवार समुदायका विषयवस्तु समेटिएका बताउनुभयो। समालोचक कवि सुवेदीले साहित्य मार्फत लेखकले नेवार समुदायको भाषा संस्कार र संस्कृति लिपिबद्ध गरेका बताउनुभयो। नेपाल भाषा एकाडेमीका पुष्पराज राजकणिकालले नेपाल भाषाको संरक्षणमा प्रस्तुत पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। लेखक सुन्दरले आफ्नो समुदायमा अनुभव गरेका विषयलाई पुस्तकमा समेटेको बताउनु भएको छ। बिहान 9 बजेको राष्ट्रिय र चारभञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पनि मुसलधारे पानी पर्ने 23 जिल्लामा उच्च जोखिम नारायणगढ मुगलिङ काठमाडौँ तथा बीपी राजमार्गमा गाड़ी चल्न थाले। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा ई टिकेटिङ सेवाको परीक्षण आउँदो हप्तादेखि औपचारिक रूपमा सेवा सञ्चालन गरिने र पशुपति क्षेत्रमा सरसफाई भोलि सोमबारको लागि आवश्यक तयारी तीव्र। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 98415414।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमन्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 06625209।

0: Mania
1: Extreme Energy Drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ

0: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
3: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
5: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
7: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209973, मोबाइल 97463061।
8: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
9: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
10: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
9: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
10: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
9: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665 3070 वा 590 370 जानकारी गराउनुहोस्।
10: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
11: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
12: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेन्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
13: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
12: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषकर नगरपालिका 7 पुरानो बेङ्सोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।
14: हेलो, मर्सेङ्गदी FM 95 MHz।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसर नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेसन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-602-299।
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-452-13-236 र 98-400-58-261।

0: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
1: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ।
0: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो।
1: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
1: यस्तो विवाह स्वत बदर हुन्छ।
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
1: तर कानून भन्दा पनि ठूलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
0: बाल विवाहका गम्भीर असरहरू
1: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
1: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
0: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
1: बाल विवाह आत्महत्या बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
1: के हाम्रो पहिचान यही नै हो त?
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
1: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं।
2: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
0: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
3: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
4: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
3: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
4: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
3: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 066-40-21-23, 40-21-24, मोबाइल 98-41-45-14-48।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार, म बसन्ता। रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org मा बिहान 10 बजेको मर्स्याङ्दी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: नारायणगढ़ मुगलिन सड़कमा दुईवटा बस र ट्रक ठोकिएपछि अवरूद्ध सड़क खुल्यो। पोखरा बस पार्क क्षेत्रमा 279 परिवार सुकुम्बासी, 220 परिवारको अन्यत्र घर जग्गा। मध्ये बर्खापछि नारायणगढ़ मुगलिन खण्डमा पहिरो रोक्न ठेक्का सम्झौता। विपत्ति व्यवस्थापनमा आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने। र लमसुङमा भदौको दोस्रो साता प्रथम टुर दी लमसुङ 2026 आयोजना हुँदै जिल्लाको पर्यटन प्रवर्धन र विकासमा टेवा पुग्ने विश्वास।
3: कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।
4: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
4: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
3: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
4: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
3: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
4: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
3: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
4: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
3: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
4: मासिक एकाइ परीक्षाको व्यवस्था,
3: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
4: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
3: GPA 3.6024 सम्म 100% छात्रवृत्ति,
4: GPA 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
3: GPA 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
4: थप जानकारीका लागि
3: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका साथ लमजुङ, सम्पर्क फोन 9864074553, 9855475, 9864085791 र 9864083862।
5: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
6: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
7: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
5: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 9847769229।
8: मर्स्याङ्दी एफएम 95 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। लमसुङको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदालाई राष्ट्रिय स्तरमा प्रवर्तन गर्ने उद्देश्यसहित साइकल टूर हुने भएको छ। लमसुङ साइकलिङ संघको आयोजनामा भदौको दोस्रो साता जिल्लामै पहिलो पटक प्रथम टुर दी लमसुङ 2026 हुने भएको हो। साइकलिङ संघले शनिबार पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी गराएको हो। आयोजक अनुसार आगामी भदौ 19, 20 र 21 गते जिल्लाको बेसी शहर कोलासुथार र मर्स्याङ्दी गाउँपालिका केन्द्रित कार्यक्रम हुने भएको छ। कार्यक्रममा नेपालभरबाट करिब 400 जना साइकलिस्ट सहभागी हुने आयोजकले जनाएको छ। कार्यक्रमको पहिलो दिन बेसी शहर केन्द्रित हुनेछ भने दोस्रो दिन सेराचोकबाट शुरू भई बेसी शहर चण्डीडाँडा बिम्दा बागलुङपानी कपुरगाउँ हुँदै घलेगाउँ पुग्नेछ। त्यसै गरी तेस्रो दिन घलेगाउँदेखि नायु घनपोखरा रोपले फाँट खुदी स्थित साम्बाचोक सुरुङ मार्ग फुलबुले हुँदै हामखोलामा समापन गरिने आयोजकले जनाएको छ। तीन दिनको यात्रामा जिल्लाका विभिन्न पर्यटकीय स्थल हुँदै 40 किलोमिटर पार गरिने आयोजक लमजुङ साइक्लिङ संघका अध्यक्ष दुर्गाराम प्रधानले बताउनुभयो। आयोजक अनुसार सहभागीलाई आधिकारिक ट्रेसट यात्रा व्यवस्थापन, दुई रातको आवास, तीन दिनको भोजन, सांस्कृतिक कार्यक्रम तथा पानी, फलफूल, ऊर्जा पेय र चकलेट सहितको रिफ्रेशमेन्ट उपलब्ध गराइनेछ। यस कार्यक्रम मार्फत लमसुङको पर्यटन प्रवर्धन, साइकल पर्यटनको विकास, स्वस्थ जीवनशैलीको प्रवर्धन, वातावरण संरक्षण र हरित यातायातको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको छ। साथै स्थानीय कला संस्कृति, आतिथ्यता र आर्थिक गतिविधिलाई टेवा पुग्ने तथा विभिन्न जिल्लाका साइकलिस्ट बीच अनुभव आदान प्रदान हुने अपेक्षा गरिएको छ। कार्यक्रम सम्पन्न गर्नका लागि नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, विशेषा नगरपालिका, कोलसुथर गाउँपालिका, मर्सङ्गी गाउँपालिका लगायत विभिन्न सरकारी तथा निजी संस्थाको सहयोग तथा साझेदारी रहने पनि आयोजकले जनाएको छ। सहभागीको सुरक्षा, व्यवस्थित संचालन तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर कार्यक्रम संचालन गरिने बताउँदै यसलाई आगामी वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको साइकल महोत्सवको रूपमा विकास गर्ने लक्ष्य रहेको आयोजकको भनाई रहेको छ। साइक्लिङ संघको आयोजनामा शनिबार भएको कोर साइकल यात्राको समापन पछि पत्रकार सम्मेलन भएको हो। गैरातीदेखि बन्द रहेको नारायण मुलिन काठमाडौँ सड़क खण्डमा गाड़ी चल्न थालेका छन्। यसअघि सूचना मार्फत अनिश्चितकालका लागि बन्द गरिएको यो सड़क आज बिहान 6 बजेपछि मात्रै खुलेको हो। नारायण मुगलिन सड़कमा अहिले अवरोध नरहेको र सबै गाडी संचालनमा आएको जिल्ला प्रहरीकारले चितवनले जनाएको छ। गैराती र सम्भावित बाढ़ीको जोखिमका कारण काठमाडौँ उपत्यकाबाट पश्चिमका जिल्ला जाने र काठमाडौँ भित्रने गाड़ीहरू चल्न सकेका थिएनन्। मुगलिन काठमाडौँ सड़क खण्ड अन्तर्गत धादिङको जावङखोला नजिकै खसेको पहिरो पनि हटाइएको छ। अहिले दुवै खण्डमा अवरोध नभएको र गाड़ीको आवागमन शुरू भएको प्रहरीले जनाएको छ। यसैबीच नारायण मुगलिन सड़क खण्ड चितौनको इच्छा कामना छ। जलबिरमा दुईवटा बस र एउटा ट्रक ठोकिँदा अवरूद्ध सड़क खुलेको छ। गैराती 10 बजेदेखि बन्द यो सड़क आज बिहान 6 बजेदेखि खुलेको थियो। जिल्ला प्रहरीकारले चितौनका अनुसार सड़क खुलेपछि गाड़ी चल्न थालेको र सोही क्रममा गाड़ी ठोकिएका हुन्। दुर्घटना लगतै बन्द सड़क 8:15 बजेतिर खुलेको हो। काठमाडौँबाट दाङका लागि छुटेको लुम्बिनी प्रदेश 03001/0505 नम्बरको बस र सर्लाईबाट काठमाडौँका लागि छुटेको मध्य प्रदेश 03002/0732 नम्बरको बस र 732 नम्बरको बस पछाडि रहेको बागमती प्रदेश 03001 र 1671 नम्बरको ट्रक एक आपसमा ठोकिएका हुन्। दुर्घटनामा 26 जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी अस्पताल लगिएको छ। चितवन प्रहरीले सड़कमा लेन अनुसार कायम गरी गाड़ी चलाउन आग्रह गरेको छ। दाङको तुलसीपुर तीन बल्लेमा जंगली च्याउ खाएका एकजनाको ज्यान गएको छ। 37 वर्षीय दीपा पुनको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरीकारले दाङले जनाएको छ। पुनसहित उहाँको परिवारका 5 जना र अर्को परिवारका 2 जनाले जंगलबाट ल्याइएको जंगली च्याउ पकाएर खाएपछि अस्ति शुक्रबार बिरामी परेका थिए। बिरामी मध्ये दीपापुनको स्वास्थ्य अवस्था जटिल बनेपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा रिफर गरिएको थियो। घोराईबाट थप उपचारका लागि गोल्लीको संजीवनी अस्पतालमा पठाइएको थियो। त्यहाँ पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि नेपालगंज लैजाँदै गर्दा हिजो ज्यान गएको हो। प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीका अनुसार अरू 6 जना उपचारपछि सुधार भएसँगै अस्पतालबाट डिस्चार्ज गरिएको छ। 10 प्रतिपुन, डम्बर बहादुर पुन, तिलक पुन, विपिन पुन, विवेक पुन र सुमन बुढाथोकी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ। जंगली च्याउ नखान समेत प्रहरले आग्रह गरेको छ।
8: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसूनजन्य विपदको पूर्व तयारी अन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेली ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउन आग्रह गर्ने भएको छ। विपदमा परेका व्यक्तिको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी प्राधिकरणले निजी क्षेत्रसँग गरेको पूर्व सम्झौता अनुसार हेली ड्रोन र ऱ्याफ्टिङ उपलब्धका लागि आग्रह गर्न लागेको हो। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न ठाउँमा आज पनि मुसलधारे वर्षाको पूर्वानुमान गरेसँगै 23 जिल्लामा बाढ़ी पहिरो र डुबानको जोखिम बढ़न सक्ने भएकाले प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी पूर्व तयारीलाई सुदृढ़ बनाएको छ। कोशीका 9 जिल्ला झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर र खोटाङ, बागमतीका 6 जिल्ला चितौन, थादिङ, नुवाकोट, काभ्रे, सिन्धुली र सिन्धुपाल्चोक तथा गण्डकीका 8 जिल्ला लमसुङ, गोर्खा, तनहुँ, कास्की, साङजा, पर्वत, बागलुङ र म्याग्दीमा उच्च जोखिम पहिचान गरिएको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले सम्भावित विपदको अवस्थामा तत्काल उद्धारका लागि काठमाडौँ, इटहरी, भैरवा र सुर्खेतमा नेपाली सेनाका 4 हेलिकप्टर तैनात रहेको जानकारी दिँदै आवश्यक पर्दा निजी क्षेत्रसँग हेली ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने बताउनुभयो। विशिष्ट नगरपालिकाको नम्बर 11 दुई वर्षदेखि बन्द रहेको दुग्ध संकलन केन्द्र पुनः सञ्चालन गर्ने तयारी भएको छ। ओडाको लगानीमा 2081 सालमा स्थापना गरिएको उक्त केन्द्र प्राप्त दूध उत्पादन नभएपछि बन्द भएको थियो। ओडाली साना कृषकले उत्पादन गरेको दूधको सहज बजारीकरण गर्ने उद्देश्यले सो समयमा 2,00,000 लगानीमा केन्द्रको लागि आवश्यक सामग्री खरिद गरेको थियो। स्थानीय किसानले पर्याप्त दूध उत्पादन गर्न नसकेको कारण केही समय सञ्चालन पश्चात बन्द रहेको उक्त केन्द्र अहिले स्थानीय सिद्धेश्वर सहकारी संस्थाले सञ्चालनको तयारी गरेको छ। दुग्ध संकलन केन्द्र पुनः सञ्चालनको लागि ओडा कार्यालय र सिद्धेश्वर कृषि सहकारी संस्थाबीच सम्झौता भएको ओडाध्यक्ष शिवप्रसाद जोशीले बताउनुभयो। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्स्याङ्दी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
9: रावणी बोलबम मेलामा हार्दिक निमन्त्रणा।
10: लमजुङ जिल्ला राइनस नगरपालिका 8 हरबोट स्थित सर्वोदय सेवाश्रम धर्मनाथ धाममा बोलबम मेला 2083 र लमजुङ जिल्लाकै पहिलो नक्षत्र वाटिकाको समुद्घाटन तथा 108 गौमुखी धारा स्नान, 108 शिवलिङ्ग सहितको कैलाश परिक्रमा र 1008 शालिग्राम दर्शन कार्यक्रम श्री नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगत गुरू अनन्त श्री विभूषित बाल सन्त मोहन शरण देवाचार्य महाराज श्रीका कर कलमबाट हुने भएकोले यहाँहरू सबैको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ। साथै सो कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री, प्रदेश सभा सदस्यहरू, नगर प्रमुखहरूको समेत उपस्थिति रहनेछ।

0: कार्यक्रमहरू 2083 श्रावण 4 गते सोमबार बिहान 10 बजे
1: पूर्वाङ्ग समुद्घाटन र मञ्च औपचारिक कार्यक्रम भजन कीर्तन प्रवचन तथा प्रसाद वितरण र साँझ आरती
0: 2083 श्रावण 11, 18 र 25 गते
1: नियमित हवन रुद्रीपाठ प्राण प्रतिष्ठा पूजापाठ आध्यात्मिक गुरूहरूको विशेष प्रवचन भजन कीर्तन तथा धार्मिक सांस्कृतिक प्रस्तुति शिवलिङ्ग जलाभिषेक प्रसाद वितरण र अन्तिम सोमबार विशेष पूजा सहित पूर्णाहुति गरी समापन समारोह
0: आयोजक सर्वोदय सेवा आश्रम धर्मनाथ धाम राइनस आठ हर्रबोट लमजुङ
1: थप जानकारीको लागि 9855451 9416 92395 9551557 9461707
0: सोमबार बाहेक पनि श्रावण महिनाभर हरेक दिन दर्शन तथा पूजा अर्चना गर्न सकिनेछ विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004 98400506063।
2: ओहो दाई, तपाईँले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
3: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
2: त्यसो भए त हाम्रै विश्वसभा नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
0: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेम, गोलो फर्याङ, कम्पाउण्ड जाली, GI जाली, स्टील जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
1: हामी कहाँ UPVC तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका 7 मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463038518 98463038518।
5: मर्सङ FM 95 MHz।
6: विश्रामपछि स्वागत छ अब बाँकी समाचार। मध्य बर्खा लागेपछि नारायणघाट मुगलिन सड़क खण्डको तुइन खोला र नाम्सी खोलामा पहिरो रोकथामका लागि ठेक्का सम्झौता भएको छ। सड़क डिभिजन कार्यालय भरतपुरले आह्वान गरेको ठेक्का बाबरी कन्स्ट्रक्सन प्रणाली धुम्बाराई काठमाडौँले पाएको छ। कार्यालयले करिब 25 करोड़ लागत अनुमान गरेर वैशाख 25 गते आह्वान गरेको ठेक्का बाबरीले 22,21,12,000 पाएको कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार यही साउन महिनादेखि 10 महिनाभित्र काम सक्ने गरी सम्झौता गरिएको छ। नारायणगढ मोगलिन सड़कका इन्जिनियर अर्जुन घिमिरेले ठेकेदार कम्पनीले आफ्नो औजार उपकरणहरू झिकाएर काम थाल्ने विश्वास व्यक्त गर्नुभयो। बर्खाको समय भएकाले काम गर्न असहज भए पनि मौसम र अवस्था हेरेर स्लोपमा रहेका ढुंगाहरू झार्ने, स्लोप मिलाउने जस्ता कार्य गर्न सक्ने इन्जिनियर घिमिरेले बताउनु भएको छ। पहिलो रोकथाम तथा नियन्त्रणका लागि 3 तरिकाको नोटिङ राखिनेछ। 4 मिटर लामो 28 mm व्यास भएको जालीका साथै रक एंकरिङ लगायतका कामहरू गरिनेछन्। पहिलो रोकथामका लागि काम भएको ठाउँलाई 3 भागमा बाँडेर सबैभन्दा माथिल्लो र बीचको भागमा बायो इन्जिनियरिङका कामहरू गरिने इन्जिनियर घिमिरेले बताउनुभयो। पोखरा बस पार्कको क्षेत्र जग्गाभित्र बसोबास गरिरहेका मध्ये 220 परिवारको अन्यत्र घर जग्गा देखिएको छ भने 279 परिवार मात्रै भूमिहीन सुकुम्बासी देखिएका छन्। पोखरा महानगरपालिकाले बस पार्कमा सुकुम्बासी भूमिहीनका नाममा बसोबास गरिरहेकाहरूको अध्ययन तथा छानबिन गर्न बनेको समितिको प्रतिवेदनले यस्तो तथ्याङ्क निकालेको हो। 279 जनाको अन्त कतै पनि घर जग्गा नदेखिएको र 233 जनाको अन्यत्र देखिएको भनिएकोमा 13 जना परिवार सुकुम्बासी नै देखिएपछि 220 जना परिवार अन्यत्र घर जग्गा हुने देखिएको समिति संयोजक तथा पोखरा महानगरका सूचना अधिकारी कृष्ण तिवारले जानकारी दिनुभयो। 55 जना परिवारको सुकुम्बासी भूमिहीन तथा अव्यवस्थित बसोबासीका नाममा निवेदन दिएको तर बस पार्कमा जग्गा पसल पनि देखिएको तिवारले बताउनु भएको छ। अन्यत्र घर जग्गा देखिएकाको हकमा के गर्ने, अबको प्रक्रिया के हुन्छ भन्ने यकिन भइ नसकेको तिवारीको भनाई छ। सुकुम्बासीहरूका हकमा जग्गा व्यवस्थापन गर्न अर्को समिति रहेको र यो ठाउँमा जग्गा उपयुक्त छ भने महानगरले पहिचान गरेर व्यवस्था गरिदिएपछि ओडा महानगर हुँदै सुकुम्बासी समस्या समाधान आयोगको सिफारिशमा मालपोतले लाल पूर्जा दिने प्रक्रिया हुने तिवारले बताउनु भएको छ। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बस पार्कका निम्ति 2031 सालमै जग्गा अधिग्रहण गरिएको थियो। 205 रोपनी जग्गा अधिग्रहण गरिएकोमा राजमार्गको मापदण्ड कटाउनेदेखि विभिन्न समयमा बिक्री साँटफेर हुँदै सुकुम्बासीहरूले बसोबास गरेपछि जम्मा 26 रोपनीमा सीमित हुन पुगेको थियो। अहिले पोखरा महानगरले लालपूर्जाभित्र बनेका संरचनाहरूलाई भने अन्यत्र जग्गा व्यवस्थापन गर्ने भन्दै खाली गराइरहेको छ। पहिरो मन्चाएपछि बीपी राजमार्गमा सवारी आवागमन शुरू भएको प्रहरले जनाएको छ। बीपी राजमार्गमा पर्ने काभ्रेको रोसी गाउँपालिका 79, 7, 8 र 9 का विभिन्न स्थानमा पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो। पहिरो पन्चाएपछि आज बिहान 7:40 बजेदेखि सवारी आवागमन जारी रहेको प्रहरले जनाएको छ। बीपी राजमार्गको रोसी 7 अमलटारी मुनि गएको पहिरो तथा रोसी 9 पिन्थली बेसीमा झरेको लेदो हटाएपछि राजमार्गमा गाड़ी चल्न थालेको सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिनुभयो। लमजुङमा पर्यटन प्रवर्धनका लागि कोरा साइकलिंग भएको छ। लमजुङ साइकल संघको व्यवस्थापनमा जिल्लाको ऐतिहासिक एवं धार्मिक पर्यटकीय गन्तव्य परिक्रमा सहितको कोरा साइकल यात्रा भएको हो। विशेष गरी गाईखुरी झरनादेखि मर्स्याङदी गाउँपालिका 8 स्थित हामखोला झरनासम्म साइकल यात्रा भएको हो। कोराको मुख्य उद्देश्य साइकल चलाउनु मात्र नभई धार्मिक एवं ऐतिहासिक पर्यटकीय स्थलको सरसफाई व्यवस्थापनमा सरकारवालाको चासो जगाउने र प्रवर्धन गर्ने समेत रहेको साइकलिङ संघ लमजुङका सचिव रविन श्रेष्ठले बताउनुभयो। कोरा साइकलिङको कार्यक्रममा 65 जनाले सहभागिता जनाएका थिए। कार्यक्रममा सदरमुकाम विस्तार सहित जिल्लाका विभिन्न स्थानहरूबाट समेत साइकल यात्रीहरूले सहभागिता जनाएका थिए। लमजुङमा भएको कार्यक्रममा 8 वर्षीय बालकदेखि 65 वर्षसम्मकाले सहभागिता जनाएका थिए। शनिबार लमजुङ सहित नेपालका विभिन्न जिल्ला र विभिन्न देशहरूमा एकैसाथ साइकलिंग भएको लमजुङ साइकलिंग संघका अध्यक्ष ध्रुव राम प्रधानले बताउनुभयो। गाईखुरी झरनाबाट शुरू भएको सो साइकल यात्रा आमखोला झरनामा पुगेर समापन भएको हो। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
5: मुख्य समाचारका प्रायोजक
7: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
6: मध्य बर्खापछि नारायणगढ़ मुगलिन सड़क खण्डमा पहिरो रोक्न ठेक्का सम्झौता, विपत्ति व्यवस्थापनमा आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने। पोखरा बसपा क्षेत्रमा 299 परिवार सुकुम्बासी, 220 परिवारको अन्यत्र घर जग्गा। भदौको दोस्रो साता प्रथम टुर दि लमजुङ 2026 आयोजना हुँदै जिल्लाको पर्यटन प्रवर्धन र विकासमा टेवा पुग्ने विश्वास, र सिटीमा दुई वर्षदेखि बन्द रहेको दुग्ध संकलन केन्द्र पुनः सञ्चालनको तयारी। बिहान 10 बजेको वर्षाङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म बसन्ता विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: ayah mari ni ama ayah ni
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग मैला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9850086780
0: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसहर नगरपालिका साथ पुरानो बैंक चोक रोशन फेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942
7: हाम्रो शाखा बेसीसहर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ
8: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध
9: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौं
8: मौसमको जानकारी नियमित रूपमा लिनुहोस् अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस् कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्
9: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस् घर वरिपरि चिरा देखिएमा जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरुन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्
8: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस् यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस् बालबालिका ज्येष्ठ नागरिक गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्
9: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस् कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्
8: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ त्यसैले सुरक्षित रहौ अरूलाई पनि सुरक्षित राखौं
9: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz
10: सुवर्ण अवसर
11: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसहर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
12: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ
10: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिंगे खोला, पुलचोक, लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 46 257 र 9840067787।

0: दिदी अल्मालाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकथाम गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: आमा म पढ्छु नि है।
4: पढेर के गर्छस्?
3: म बिहे गर्छु।
1: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही साउन 1 गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
5: तिमी पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
3: बनाना। I love you.
1: समय मध्याह्न 12 बजे, दिउँसो 3 बजे र साँझ 6 बजे।

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा हेर्न लाएर तपाईँ स्कुल जाने, तपाईँ स्कुल नजा भने हैन, तपाईँ त नि म
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
2: जुन बेलामा मेरो लागि लड्नु पर्ने थियो त्यो बेलामा त लड्नु भएन, अब लडेर के गर्नुहुन्छ?

0: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: दिदी घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Epiphania Extreme Energy Drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
7: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
8: अहिले बिहानको ठिक 11 बजेको छ

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
0: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, बेसीसर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: Siliconia.
1: Extreme energy drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका आज होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845098261।
4: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: California.
1: Extreme energy drink.
2: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर भिसे सहर 8 नारायण स्थान चोक नबिल बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर
5: 98-5-60-299
6: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार आएको सर्वोत्तम सिमेन्ट।
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लमजुङ।
8: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
7: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठिक।

0: आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हरावरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 44।

0: बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेड सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
4: तीन गुना लाना टुला
3: हुलास मुसम अर्कुतिल दमाइसे।

0: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
1: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
1: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
0: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
2: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
1: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
3: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019 वा 590-370 जानकारी गराउनुहोस्
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ
5: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ
6: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: Mania Extreme Energy Drink.
1: आमा ए आमा खाना खाने बेला भयो ल आउनुस् न
2: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने हैन ऊ हाम्रो पाला जस्तो ढिँडो आटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
3: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करु जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नु मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्स्यु बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीथर नगरपालिका आठ आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ प्रोपाइटर गमबहादुर अधिकारी मोबाइल 9841623284 र 9921180746
5: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
6: मुटु रोगका बिरामी अब लम्जुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
7: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट
5: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लम्चुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 9847769229
8: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
9: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
10: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
9: प्रोपाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका सात पुरानो बेङ्चोक लम्सुङ सम्पर्क 9841626344

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: तपाईँ अहिले रेडियो सुन्दै हुनुहुन्छ।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न, दुलाले लगाएको सिनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटमेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली विशेषा नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: upon ya. Extreme energy drink.
1: तथ्य 11 मा भर्ना सम्बन्धी सूचना।
2: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न संकायमा कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
2: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
1: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
2: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
1: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
2: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
1: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
2: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
1: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
2: मासिक एकाई परीक्षाको व्यवस्था,
1: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
2: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
2: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
1: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छु।
2: थप जानकारीका लागि
1: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9460-74553, 9560-45875, 9460-85791 र 9460-83862।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ।
4: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारी लागि सम्पर्क 0665909999, 9847-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि।
5: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
6: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
5: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
6: ल भइहाल्छ नि नानी।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
8: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846-74745।
9: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
10: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज।

0: Ayah, mari ni ama. Ayah ni,
1: ये भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिसाब पिसाब तथा खाकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसारोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: Your Pharmacy and Lab, Beshi Sahar Nagarpalika Saath, Purano Bank Chowk, Lamjung.
2: Sampark of phone 98490-68924-98456-6378.
4: Banking Khaimut Bili. Chodhi ATM, Mobile Day, Internet, Banking Gopi Bivaran Aari. Khaim Bili. Toi Madhyam Kyaare Nyo Depre. Chali Jankari Rebishya Nyo Kolpordimo. Chamayi Nyo Thakdil Khamo. Bangarwe Karmachari Bira Nyo Depre. ब्योरन री विषया ब्यांगदे नील परजिमो न्यो ताने सतर्क तना ठजर क्या बचेना सिद्धार्थ ब्यांगर क्याले जन हितरी जारी संदेश
5: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
0: यो मोबाइल ले पनि तनावै दियो भने
6: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
6: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
7: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32
8: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ
9: सुवर्ण अवसर सुवर्ण अवसर
10: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने यात्रा अवधि 8-9 दिन साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317 नोट भाडा खाना चिया पानी र लजिङ सहित 8-9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस 20R सेना फिल्म हल चोक लमजुङ

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि

0: अमृत सुनसारी पसल
1: रेडीमेड एवं अर्डर अनुसार का आधुनिक र परम्परागत आकर्षक गहना
0: चाँदी का सामान र राशि अनुसार का पत्थर का लागि
2: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
0: मोबाइल 97460-00454
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
3: आया मरेमियामा यो दाँतले मलाई साह्रै दुःख दियो
4: ए दिदी कति आया आया भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबैको दाँत बनाएर आऊ
3: जान त जाने बरु कहाँ जाने होला खै
4: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
5: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आर्ट नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465-00271 र 98065-67272

0: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
1: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ।
0: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
1: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
1: यस्तो विवाह स्वत बदर हुन्छ।
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
1: तर कानून भन्दा पनि ठुलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
0: बाल विवाहका गम्भीर असरहरू,
1: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
1: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
0: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
1: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
1: के हाम्रो पहिचान यही नै हो त?
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
1: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौ।
2: बाल विवाह नगरौ, नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
0: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299। के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।
4: बदले तेरे माही

0: हेलो हाय गुड आफ्टरनून नमस्ते सबैजनामा आज कार्यक्रम संचालिका म दिलु छु भने र मलाई प्राविधिकबाट साथ दिदै हुनुहुन्छ आज हामीलाई दिपेशले आज भने आज आइतबारको दिन हामीले कुनै टपिक ल्याएर कुराकानी गर्नेछौ जुन चाहिँ आजको टपिक रहेको छ साउने संक्रान्तिको बारेमा हजुरहरू कल गरेर जोडिन सक्नुहुनेछ हजुरले कल गर्नको लागि चाहिँ हाम्रो 0665020020 डायल गरेर सम्पर्क गर्न सक्नुहुनेछ र हामी आज साउने संक्रान्तिको बारेमा विशेष कुराकानी गर्नेछौ हजुर जोडिन सक्नुहुनेछ यति भन्दै हाम्रो पहिलो कलर जोडिनु भएको छ हेलो नमस्ते सरी उहाँको चाहिँ कुनै प्राविधिक कारणले उहाँको कल काटेको छ फेरि पनि ट्राई गर्दै गर्नुहोला हजुर हामीसँग जोडिन सक्नुहुनेछ जसको लागि 0665020020 डायल गरेर सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ आजको बसाइमा ककसलाई विशेष कुराकानी गर्न मन छ हजुर म कम नै प्रोग्रामको लागि आउनेछु सो त्यसैले चाँडोभन्दा चाँडो कल उठाएर डायल गर्नुहोला हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ मनको साथी जीवन कार्कीजीबाट हजुर पोखरेली नमस्कार सन्चै हुनुहुन्छ बहिनी सुनिराखेको छु कार्यक्रम पोखराबाट मनको साथी कार्यक्रम राम्रो लाग्छ हजुर रेडियो परिवारलाई आजको दिन शुभ रहोस् सम्पूर्ण साथीलाई सम्झेको छु स्वास्थ्यको ख्याल गर्नुहोला नेपाली गीत संगीतको जय होस् शुभ दिन फेरि भेटौंला भन्नुभएको छ हेलो मनको साथी जीवन कार्कीजी सन्चै हुनुहुन्छ होला आशा गर्दछु यति भन्दै हामीलाई फेरि पनि कसैले कल गर्नुभएको छ हेलो नमस्ते हेलो नमस्ते
1: नमस्ते म राइनस नगरपालिकाबाट बोल्दैछु
0: नमस्ते लक्ष्मीजी सन्चै हुनुहुन्छ
1: मेरो आवाज सुनिएको छ म गाडीमा दौडिरहेको
0: छु हजुर सुनिएको छ
1: आज यो साउन संक्रान्तिको बारेमा दिनुभएको टपिक हो
0: हजुर हजुर
1: ल ठिकै छ म अहिले हाम्रो धर्मधाममा सोमबार सोमबार चाँडो सोमबार विशेष कार्यक्रम छ बोलम्बो
0: हजुर
1: कार्यक्रमको लागि जब यो हाम्रो बर्खाको समयमा पानी नपर्दाखेरिमा शुद्ध मौसममा विभिन्न रोग व्याधिहरू लाउने छालाका रोगहरू लाउने हुँदाखेरि एकदमैबाट बर्खा लाग्ने र खेतीपाती पनि गर्न सकिने अवस्था र यो रोगहरू निको होस् भनेर हामीले आगो बालेर विभिन्न किसिमका फलफुल जडीबुटी वनस्पति हामीले घरको आँगनबाट तलबाट वनतिर जङ्गलतिर खान्थ्यौँ र त्यो हाम्रो विश्वास थियो कि अब यो यही आगोको अग्निबाट विभिन्न हाम्रो शरीरमा बच्चा चाहिँ सिक्दै आएको थियौँ र म अहिले वृद्ध भइसकेर पनि यो काम मैले गरिरहेको छु भने अब आउने पीडितहरूले आँगनमा आगो फुकेर पनि साझा उपस्थित आएर पूजा गरिन्छ गइसकेको छ कृपया यो धर्मीय शासनलाई पनि मान्नको लागि म सबैलाई अनुरोध गर्दै यहाँको आवाज पनि मैले सुनेको छैन माइकिङ गरिरहेको छ हस्त धन्यवाद
0: हुन्छ लक्ष्मीजी हजुरको यात्रा शुभ रहोस् है
1: थ्याङ्क यू
0: हुन्छ लक्ष्मीजी आजको बसाइबाट कसलाई सम्झिनुहुन्छ हजुरले साउने संक्रान्तिको बारेमा विशेष जानकारी दिनु भइसकेको छ
1: कुशल प्राविधिक भाइ र कुशल कार्यक्रम सञ्चालिका बहिनी लगायत होस् रेडियो युनिट र जसले हाम्रो कार्यक्रम सुनिरहनु भएको छ उहाँलाई पनि गीत सुन्न अनुरोध गर्दै, साथै यो हाम्रो श्रावणको बोलबमको चारै सोमबार झरना धाम सर्वासीवासमा भव्य किसिमको कार्यक्रम भइरहेको छ, कृपया चारै सोमबार पालिदिनु होला र अन्य दिन पनि हाम्रो पूजा आज चल्नेछ भावदेखि होला र विशेष गरेर भोलि उद्घाटन समारोह भएको हुनाले जसरी सुन्नु भएको छ मेरो आवाज सुन्नु भएको छ त्यसलाई सूचना मानेर धरना धाममा दस बजेभित्र पाल्नु हुन म हार्दिक अनुरोध गर्दै बिजाउन चाहन्छु। जय रेडी म सम्झी जय बोलबम जय शम्भु।
0: हुन्छ, बाई बाई लक्ष्मीजी।
1: बाई बाई।
0: हजुर, हामीसँग भर्खरै लक्ष्मीजी जोडेर गइसक्नु भएको छ। उहाँले चाहिँ साउने संक्रान्तिको बारेमा विशेष विशेष जानकारी दिएर गइसक्नु भएको छ। हजुरले पनि कल गरेर आफूलाई थाहा भएको जति जानकारी हामीलाई दिन सक्नुहुनेछ र यति भन्दै फेरि पनि कोही जोडिनु भएको छ। हेलो, नमस्ते।
2: हेलो, नमस्ते।
0: नमस्ते, आइत श्रीजी बोल्दै हुनुहुन्छ? सम्झनाजी सन्चै हुनुहुन्छ? म एकदम सन्चै छु भन्नुपर्छ। रोपाई सक्यो हजुरकोमा? किन हो त नि,
2: हरियो मकै खान आउनु भनेको
0: ए भइहाल्छ नि सम्झनाजी। हजुरको घर कहाँ पर्यो? ए भनेपछि आउनु पर्ला जस्तो छ, एक दिन टाइम मिलाएर। भइहाल्छ नि। अनि सम्झनाजी,
2: हजुर,
0: धान किन नरोप्ने होला हजुरकोमा?
2: अब सासु ससुरा बुढो बुढो हुनुहुन्छ, नानी अपरेसन गरेर भर्खर निकालेको, आज चार महिना, अब साउनको 15 नै 4 महिना हुन्छ दिदीजी।
0: ए हुन्छ, स्वास्थ्यको ख्याल गर्नु होला है सम्झनाजी उहाँको। कन्फ्युज भयो क्या हो हजुरलाई? अन्त नि सधैँ लक्ष्मीजीसँग बोल्ने बानी है। लक्ष्मीजी उहाँ ट्रेनिङतिर जानु भएको छ? खै त्यो चाहिँ मलाई थाहा भएन है सम्झनाजी। हजुरलाई साउने संक्रान्तिको बारेमा थाहा छ कि नै? हजुरको घरतिर लुतो फाले कि फालेन सम्झनाजी? व्यस्त हुनुहुन्छ क्या हो? व्यस्त हुँदा हुँदा पनि कल टाइममा जोडिनु भयो है, धेरै खुसी लाग्यो। हिजो कहाँ जानुभएको थियो जोडिन नपाउनु भएको? ए हजुर, हजुर सम्झनाजी, हजुरलाई थाहा भएको त्यति नै होला है। हजुर, आजको बसाइबाट कसलाई सम्झिने सम्झनाजी?
2: अब सर्वप्रथम हजुरलाई नै भन्न चाहे
0: धन्यवाद।
2: अनि भित्र आज के हुनुहुन्छ?
0: आज हामीलाई प्राविधिकबाट साथ दिँदै हुनुहुन्छ दिपेशले।
2: हजुर दिपेशलाई, लक्ष्मीजीलाई, आज लक्ष्मीजी नजोडिनु भएको लक्ष्मीजीलाई भन्न
0: चाहे। हजुर,
2: अनि मेरो घर परिवार सासु मनु यादव कुमारी श्रेष्ठ, बुवा गुरु प्रसाद श्रेष्ठ, दिदी विष्णु कुमारी श्रेष्ठ, मेरो श्रीमान नारायण प्रसाद श्रेष्ठ, छोरा धन प्रसाद श्रेष्ठ, बुहारी सासुका श्रेष्ठ, मेरो नाति निरिदा श्रेष्ठ, अनि मेरो छोरी साधना श्रेष्ठ, सानो नानी अनिता श्रेष्ठ, अनि मेरो माइत बस्ने बुवा मनी भाइ, काठमाडौँ बस्ने दुईटा बहिनी भाइको लागि, बेसरमा बस्ने देवरानी श्रीदा श्रेष्ठ, अर्को नानी लक्ष्मी श्रेष्ठ, अर्को नानी प्रार्वती श्रेष्ठ, माथि सुकमा परिवार, सीताराम परिवार, राम परिवार, अनि मभन्दा अगाडि आउने पछाडि आउने सर पुरैलाई भन्दै बुझाउनुहुन्छ लक्ष्मीजी।
0: हुन्छ, बाई बाई सम्झनाजी। झुक्किया झुक्कै हुनुभयो त सम्झनाजी, त साह्रै मिस गर्नुभयो क्या हो लक्ष्मीजीलाई? सम्झनाजीले धेरै सम्झिनु भयो जस्तो छ।
2: हुन्छ हुन्छ दिलजी।
0: हुन्छ, बाई बाई। हजुर, हामीसँग भर्खरै सम्झनाजी जोडेर गइसक्नु भएको छ। उहाँले सायद हुन सक्छ लक्ष्मीजीलाई धेरै सम्झिनु भएको जस्तो छ। हामीलाई धेरैजनालाई कमेन्ट गर्नुभएको छ। धर्मराजजीले कमेन्ट गर्नुभएको छ, नमस्ते, शुभ दिन, म ढकाल धर्मराज वृत्तमोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई शान्तारानी परियार र विवेक खत्रीको त्यो केटी मिलाई देन है बोलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ धर्मराजजी। आज चाहिँ हजुरले गीत रोज्ने पालो होइन, आज चाहिँ हजुरले टपिकमा कुराकानी गर्नुपर्ने हुन्छ। हजुरले चाहिँ गीत रोज्ने दिनमा चाहिँ रोज्न सक्नुहुनेछ। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा, आज साउन 3 गते जन्मदिन मनाउनु हुने रेडियो ढोरबा रही तनहुई कि पुरानो ब्युटिफुल आरजे ज्योति लामे छाने रेडियो सुन सहरी रोल्पाका आरजे साथी नवराज राणा मगर र मोरङ इटहरीका साथी इटहरीका साथी रक्षा केसीलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै र मेरो आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना गर्न चाहन्छु भन्नुभएको छ। हेलो धर्मराजजी, हजुर सन्चै हुनुहुन्छ होला, कहिलेकाहीँ यसो कल गरेर पनि जोडिन सक्नुहुनेछ है हजुर, र हजुरको सम्पूर्ण जुन जुन साथीको जन्मदिन रहेको छ उहाँलाई धेरै धेरै शुभकामना भन्न चाहन्छु म। यति भन्दै फेरि पनि हामीसँग कोही साथी जोडिनु भएको छ, कुरा गर्नेछौ। हेलो हजुर, नमस्ते। हेलो हेलो,
3: हजुर गुड आफ्टरनून है, म चाहिँ नर्सदेखि साजन महतो।
0: हेलो हेलो, नमस्ते, को बोल्दै हुनुहुन्छ?
3: नवलपुरदेखि साजन महतो।
0: साजन महतो भन्नुभयो?
3: हजुर।
0: साजनजी सन्चै हुनुहुन्छ?
3: एकदम सन्चै छ। अनि हाम्रो के नर्सको होलीतिर कस्तो छ त?
0: एकदम सबैजना सन्चै हुनुहुन्छ। साजनजी
3: हजुर,
0: पहिलो पटक जोडिनु भएको जस्तो लाग्यो।
3: पहिलो होइन, हिजो पनि आएकै थियो।
0: आज चाहिँ दोस्रो पटक होला। अनि साजनजी
3: हजुर,
0: आजको बसाइको बारेमा थाहा छ हजुरलाई?
3: होइन थाहा छैन हजुर, म त झटारो हानेको नि त हजुर।
0: ए झटारो हान्नुभयो, त्यस्तो गर्नु भएन नि त, सुन्नु पर्यो रेडियोलाई, माया गर्नु पर्यो।
3: रेडियोले सुन्छौँ, घरमा सुन्छौँ, यहाँ त होस् बाहिर चाहिँ, बाहिर त सुन्नु पाइन्न हजुर।
0: ए हजुर बाहिर हुनुहुन्छ?
3: हजुर हजुर।
0: ओके, खाना खानुभयो साजनजी?
3: खाइसकेँ हजुर, अलिक खानुभयो?
0: हजुर हामीले नि टन्न खायौँ।
3: अनि हजुरको शुभ नाम के होला नि त हजुर?
0: मेरो नाम चाहिँ गेस गर्न मिल्छ? सोच्नुहोस् त के होला।
3: होइन प्रत्येक प्रोग्राममा के हुन्छ नि त्यो हेर सक्नु पर्छ।
0: मेरो नाम चाहिँ ढिलो तामाङ है।
3: ए लस छपला है हजुर?
0: हजुर हजुर, लस छपला साजनजी, हजुरलाई आउँदो रहेछ त?
3: हजुर
0: आउँछ क्या हो हजुरलाई, तामाङ भाषा आउँछ र? साजनजी
3: हजुर,
0: आजको बसाइ चाहिँ हामीले कुनै टपिक लिएर आउनेछौ जुनमा चाहिँ हामीले कुराकानी गर्नुपर्ने हुनेछ। आजको टपिक चाहिँ साउने संक्रान्तिको बारेमा हजुरलाई थाहा
3: छ कि नै? धन्यवाद, थ्याङ्क यू है
0: हजुर,
3: इन्फर्मेसन दिएकोमा धन्यवाद छ हजुर।
0: हजुर हजुर, थाहा छ कि थाहा छैन हजुरलाई?
3: आज थाहा भयो नि हजुरले दिनुभयो नि त इन्फर्मेसन
0: होइन? होइन होइन, आज 3 गते साउन संक्रान्ति चाहिँ 1 गते मनाउँछौँ हामीले।
3: हजुर 1 गते नेपाल अल हो नि त होइन र?
0: हजुर
3: साउन संक्रान्ति नेपालभरि नै 74 जिल्लामा 1 गते
0: हजुर हो। हजुरले मनाउनु भयो कि भएन?
3: मनायो
0: मनायो, मनाउनु भयो
3: भयो हजुर, मनाउनु भयो
0: हजुर, हामीले पनि मनायौँ। साउन संक्रान्तिको दिनमा के गर्नुभयो त हजुरलाई थाहा छ केही जानकारी?
3: हाम्रो अब परम्पराले त त्यही हो हजुर, मस भात खाने, ठुलो बडासँग यसो है रमाइलो गर्ने है, त्यस्तो छ नि हजुर है।
0: हजुर हजुर, साउने संक्रान्तिमा चाहिँ हामीले जस्तै खेतीपाती गरेको हुन्छ नि त रोपाई जुन चाहिँ हिलो माटो खेल्छौँ हामी हजुर जुन बाटो चाहिँ हामीलाई घाउहरू आउने खटिराहरू आउने हुन्छ नि त त्यो नलागोस् भनेर चाहिँ हामीले एउटा लुतो फाल्ने भन्ने
3: लुटो फाल्नु भन्नु तपाईँहरूको त यो बाहुन जातिले गर्दो रहेछ नि त हाम्रो त्यो जनजातिले गर्दैन जस्तो
0: हजुर होला होला
3: अनि
0: हुन्छ साधनजी
3: हजुर
0: आजको बसाइबाट कसलाई सम्झिनुहुन्छ
3: ल सर्वप्रथम हाम्रो के अरे नर्सिङजी होलिन्टलाई है
0: हजुर धन्यवाद
3: त्यसपछि हजुरलाई
0: धेरै धेरै धन्यवाद
3: अनि मलाई साधन मास्टर चिन्नु नचिन्नु जमिनलाई एकमुष्टमा है हजुर
0: हजुर
3: हस् हजुर
0: हुन्छ बाई बाई साधनजी
3: बाई बाई ल
0: हामीसँग भर्खरै साधनजी जोडेर गइसक्नु भएको छ उहाँले चाहिँ आफूलाई भएको थाहा भएको जति चाहिँ केही कुराहरू भनेर जानुभएको छ हामीलाई फेरि पनि कमेन्ट आएको छ मिडिया प्रेमी राई अनिसाले गर्नुभएको छ मिस यु अल भन्नुभएको छ अनिसाजी कहिलेकाहीँ यस्तो लगाएर कल गर्नुहोला है कमेन्ट मात्र गरेर हुँदैन कल टाइममा पनि जोडिनु पर्यो मिठो कुराकानी गरौँला जोडिनुहोला फेरि पनि कोही साथी हुनुहुन्छ हेलो नमस्ते
4: नमस्ते नमस्ते
0: नमस्ते को बोल्दै हुनुहुन्छ
4: म नवीन गुरुङ बोलेको
0: ओहो नवीनजी
4: हजुर नमस्कार
0: नमस्कार नमस्कार कहाँदेखि बोल्नु भयो नवीनजी
4: म इलाम पोखरीबाट
0: इलाम पोखरीबाट भन्नुभयो
4: हजुर हजुर
0: अनि नवीनजी कति कति जति सुन्नुहुन्छ नि रेडियो अनि आजको बसाइको बारेमा पक्कै थाहा होला नि त है हजुरलाई
4: आज नयाँ नयाँ बसाइको कुराहरू सुन्यो त्यही भएर यसो फोन गरेको कि
0: नवीनजी आजको बसाइ के होला
4: खै अलि घाँडाघाँडै भयो टेक्निकल बारेमा कुरा गर्नु भयो जस्तो लाग्थ्यो
0: हजुर हो पक्कै त्यही हो
4: आदानी आउनु सकेपछि के हो कसो हो के हो भनेर राम्रोसँग बुझ्नु भएन त्यही भएर फोन गरेको
0: हजुर अनि थाहा छ त हजुरलाई के जानकारी
4: राम्रोसँग थाहा छैन त्यही भएर सोधेको
0: त्यही अब हामीले हिलो माटो खेल्छौँ असारको बेला रोपाईको बेला है
4: हजुर
0: जुनबाट चाहिँ हामीलाई खटिराहरू आउने घाउहरू हुने हुन्छ नि त
4: हामी
0: त्यो नलागोस् हजुर
4: लुत्तो आउने चिलाउने लुत्तोहरू फाल्ने भनेर भन्नुभएन
0: हजुर हजुर
4: ए
0: मलाई जानकारी भएको छ त्यति हो र हजुरहरूलाई के योभन्दा अझै बढी जानकारी छ भने भन्न सक्नुहुनेछ है नवीनजी
4: खै मैले त अलि राम्रोसँग नबुझेर त्यही लुत्तोको बारेमा मात्रै बुझ्या हो त्यही अरू त बुझ्दै बुझेन
0: हजुर मैले पनि बुझेको त्यति मात्रै हो
4: भनेपछि हजुर र मेरो
0: एउटै परेछ नि नवीनजी मलाई चिन्नुहुन्छ हजुरले
4: हाम्रो दिनु बोल्नु भएन
0: म प्राविधिकमा बसे पनि चिन्नु भएछ त हजुरले
4: पहिला हाम्रो सुधा बहिनीहरू हाम्रो लक्ष्मी बहिनीहरू चिन्छु
0: हजुर म त धेरै कमजोरिन्छु नि त त्यही भएर अहिले कहाँ हुनुहुन्छ नवीनजी
4: म अहिले यता झरनातिर छु
0: ए पक्कै हामखोला झरना होला
4: होइन यतै गाईखुरी झरना
0: ए के गर्न जानुभयो त्यतातिर
4: गाईखुरी झरनातिर आएको हाम्रो लक्ष्मी बहिनी दिलो बहिनी हाम्रो सुधा बहिनीहरूलाई सम्झेर झरनातिर तोडाएर बसिरहेको
0: सम्झिनु परिहाल्यो नि अनि पानी परेको छैन घाम पनि लागेको छैन खास के गर्न जानुभयो त्यतातिर
4: त्यहाँ त घाम लाग्छ नि त घाम लागेर आएको
0: होइन होला घाम त लागेको छैन जहाँसम्म मलाई लाग्छ
4: यसो भिडियो कल गरेर हेर न
0: भिडियो कल गर्नु पर्दैन हजुरले भनेपछि मैले माने
4: हजुर
0: सायद हजुर टाढा हुनुहुन्छ हामी यता छौँ त्यही भएर नि होला नवीनजी आजको बसाइबाट कसलाई सम्झिने हजुरले
4: सर्वप्रथम त हाम्रै हजुरलाई नै
0: धन्यवाद
4: अनि हाम्रो लक्ष्मी बहिनीलाई, अनि हाम्रो सुधा बहिनी त हुनुहुन्न होला अहिले, त्यहाँको हाम्रो रेडियोमा हुनेले दिदीहरू दिदीहरू दाजुहरूलाई सबैलाई, अनि हाम्रो साथी नेपालमा नेपाल विद्युत प्राधिकरणमा मेरो साथीहरू छन् सबैलाई सम्झेहा भनिदिनु
0: हुन्छ नवीनजी। हामीसँग भर्खरै नवीनजी जोडेर गइसक्नु भएको छ। अब भने हामी केही समयको लागि छोटो मिठो गीत राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
4: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
3: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
4: मलाई त एकदमै मन पर्यो।
3: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मङ्गलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: घर आँगन होस् वा सडकको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
8: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
7: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
8: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
7: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
8: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856046244।

0: हेलो नमस्ते वेलकम ब्याक तपाईँलाई मर्सिङदी कल टाइममा हजुरलाई धेरैभन्दा धेरै स्वागत छ। हामीलाई धेरैजनाले कमेन्ट गर्नुभएको छ। शुक्रराज रसाईले निर्दोषबाट कमेन्ट आएको छ। हेलो हजुर नमस्कार एन्ड साङ्गीतिक अभिवादन। म पाँच तर हिली हाङ सात घर भए हाल फेरिम चार डब्लुबाट शुक्रराज रसाईले निर्दोष हो निर्दोष हो। अब बज्ने गीत मार्फत साथीभाइलाई सम्पूर्ण साथीभाइलाई समर्पण गर्नुपर्दा साथीहरू यस प्रकार छन्। जीवन सहयात्री कमला रसाईले, प्रेम कला आचार्य, डिकेन्द्र सम्बा हाम्फे, अरुणा सम्बा हाम्फे, गोपाल भाइ चटपटे, मनिषा शेर्पा, गगन तेहथुमे, सुमी लिम्बु, सन्चमाया केरुङ, तारा सङ्गर शङ्कर, विनिता दाहाल, सुवेदी, मनमाया तिमुसिना, रामकुण्ठ एकल यात्री, पाँच थरे, स्वर्णिम राई, सुप्रिया बान्तावा राई, कविता घतानी, मुना खड्क, हरपल रोशनी राई, सरस्वती पोखरेल, राज घले मगर, धनु गजमेर, दिलु यम्फु राई, हरिमाया चमलगाई, भूपाल दुलाल, अभागी सृजना विश्वकर्मा, डम्बर तामाङ, योगेन हमेहाङ लिम्बु, भीम घतानी, ढकाल धर्मराज, धनकुमार खट्टी, फुलमाया सेन्चुरी, सुहागमा लिम्बु लगायत ए टु जेडलाई भन्दै बाई बाई भन्नुभएको छ। हेलो धर्मराजजी, सरी हेलो शुक्रराजजी, हजुरले आफ्नो साथीलाई सम्झेर गइसक्नु भएको छ। कहिलेकाहीँ हजुर कल मार्फत पनि जोडिन सक्नुहुनेछ। हामीलाई फेरि पनि बोकेदारीले कमेन्ट गर्नुभएको छ। नमस्ते, म इट राम चौधरी इटहरी दसबाट सुन्दैछु। अब बज्ने गीत सुनाउनु पर्दा साथीहरू चन्द्र बस्नेत, रोशन फुलाङ, दिनेश चौधरी, गगन तेहथुमे, राज घले मगर, सागर पुमा राई, एलिसा लिम्बु, सुमनिम चौधरी, कला लिम्बु, हरपल रोशनी, प्रतिमा स्पर्सी, अस्मिता बान्तवा राई, सरस्वती पोखरेल, दिलु याम्फु राई, कल्पना साम्पाङ, अभागी रमिला बान्तवा राई, बिनु लीलाम राई, मनकुमारी कान्छी कुलुङ लगायत सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत सुनाउँदै विदा भए ल भन्नुभएको छ। हेलो बोकेदारीजी, हजुरले आफ्नो सम्पूर्ण साथीहरूलाई त सम्झिनु भएको छ, तर हजुरले हामीलाई सम्झिन बिर्सिनु भएको छ, जुन चाहिँ हजुरले कल मार्फत जोडेर सम्झिन सक्नुहुनेछ। मिलन घायल मुटुजीले कमेन्ट गर्नुभएको छ। गुड आफ्टरनुन सिस्टर, कमिङ सङ डेडिकेट टु अल फ्रेन्ड्स फ्रम दोहा कतार भन्नुभएको छ। हेलो मिलन घायलजी, गुड आफ्टरनुन, सन्चै हुनुहुन्छ मिलन घायलजी। टेक बहादुर पुमाले कमेन्ट गर्नुभएको छ। सञ्चालिका दिलुजी नमस्कार, गुड आफ्टरनुन, सुन्दैछु उदयपुर चौदिङगढी नगरपालिका आठ बोल्टार राई टोल चोकबाट फेसबुक लाइभमा रेडियो मर्सिङदी एफएम 95 MHz सुन्दैछु भन्नुभएको छ। हेलो टेक बहादुरजी, सन्चै हुनुहुन्छ टेकजी, के गर्दै हुनुहुन्छ होला? हजुरले आफ्नो जानकारी दिन सक्नुहुनेछ है टेकजी। जेनी लिम्बुले कल गर्नुभएको छ। हेलो सेवारो सिस्टर, म पञ्चथारबाट अवध बज्ने गीत सबैलाई सुनाउन चाहन्छु, बाई भन्नुभएको छ। हेलो जेनीजी, हजुर हुन्छ, अब बज्ने गीत सम्पूर्णलाई सुनाउनु होला भन्न चाहन्छु। सौरभ केसीजीले कमेन्ट गर्नुभएको छ। हेलो सिस, गुड आफ्टरनुन, म बागचौर नगरपालिका आठको मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ। हेलो सौरभ केसीजी, हुन्छ, हजुरले कल मार्फत पनि सम्झिन सक्नुहुनेछ। र हजुरले साउन सङ्क्रान्ति मनाउनु भयो कि भएन भन्ने जिज्ञासा मलाई चाहिँ छ, कमेन्ट मार्फत नै रिप्लाई गर्नुहोला भन्न चाहन्छु। कृष्ण मगरले कमेन्ट गर्नुभएको छ। दर्शन नमस्ते बहिनी, सुन्दैछु मजाले कार्यक्रम, हाल गोर्खाबाट ल सबैजनामा मिठो सम्झना ल भन्नुभएको छ। हेलो कृष्णजी, हुन्छ हजुरलाई पनि धेरै धेरै सम्झना। विवेक कुलुङ पृथकले कमेन्ट गर्नुभएको छ, नमस्कार म विवश कुलुङ पृथक धरानबाट भन्नुभएको छ। नमस्ते विवशजी, सन्चै हुनुहुन्छ विवशजी। सत्यकला इशाराले कमेन्ट गर्नुभएको छ, ह्याप्पी बर्थडे टु यु योगेन इर्मेहाङ लिम्बू, मिस यु अल पियारी रिमा थामी एण्ड ह्याभ अ नाइस डे अल माई फ्रेन्ड्स भन्नुभएको छ। ह्याप्पी बर्थडे योगेनजी, जन्मदिनको धेरै धेरै शुभकामना। र हजुरहरू पनि हामीलाई कमेन्ट मार्फत जोडिन सक्नुहुनेछ, जुन चाहिँ हाम्रो रेडियो मर्स्याङ्गीमा लाइभ भइरहेको छ। हामीसँग कोही साथी जोडिनु भएको छ। हेलो नमस्ते, हेलो हेलो हेलो हेलो, हामीसँग कोही साथी जोडिनु भएको थियो तर उहाँको केही प्राविधिक समस्याको कारण उहाँको कल काटेको छ। केही छैन, हजुरले फेरि पनि प्रयास गर्दै गर्नुहोला भन्दै यति भन्दै फेरि पनि मिठो साङ्गीतिक कोसिली राख्न चाहन्थे, तर भने हामीलाई फेरि पनि कुनै साथीले सम्पर्क गरेर हामीसँग जोडिने प्रयास गर्नुभएको छ। हामी चाहिँ उहाँसँग कुराकानी गर्नेछौ। हेलो नमस्ते, हेलो
1: हेलो नमस्कार, गुड आफ्टरनुन।
0: छ्याजेलो होइन, म आज चाहिँ लस्तो फ्याफुल्ला छु है कृष्णजी।
1: कृष्णजी हजुर
0: सन्चै हुनुहुन्छ?
1: हजुर तपाईँ सन्चै छ? हेलो
0: हेलो कृष्णजी
1: हजुर,
0: के गर्दै हुनुहुन्छ?
1: बसी बसाइ हो।
0: ओहो बसी बसाइ, सन्चै आरामै?
1: आरामै
0: हजुर। कृष्णजी
1: हजुर,
0: आज हजुरले रेडियो सुन्नु भएको थिएन क्या हो? अब सुन्नु भएपछि त म थाहा हुनु पर्ने त।
1: कमेन्ट थुप्रै आउँदो रहेछ, ढिलो पर्दो रहेछ, त्यही भएर हो।
0: माता नि म अलि स्लो छु के, बुझ्नुहोस् न।
1: हजुर
0: कृष्णजी
1: हजुर,
0: साउने संक्रान्ति मनाउनु भयो?
1: मनाए नि।
0: आमाले मेहन्दी लाउनु भयो कि भएन?
1: मेहन्दी त कहाँ बुढी मान्छेहरू लाग्छ, मेहन्दी लाउने भर्खरको रूपो
0: लाउनु पर्यो नि। हरियो चुरा किनिदिनु भयो कि नै हजुरले?
1: है अब भर्खरको केटी भए पो किनिदिने,
0: अब लाउनै पर्यो संक्रान्तिको दिनमा पनि, चुरा नलाएर हुँदैन। अब ढिलै भए पनि किनिनु पर्छ है।
1: तपाईँले लगायो?
0: हजुर मैले त लाएँ नि।
1: हो र,
0: लाउनै पर्यो संक्रान्तिको दिन पनि, चुरा नलाएर बस्ने कुरा आएन। हो कृष्णजी
1: हजुर,
0: हजुरलाई साउने संक्रान्तिको बारेमा थाहा छ कि नै?
1: हजुर थाहा भयो, यस्तो कुरो गर्दैछ अब, हरियो चुरा लाउने, आउँदा फाल्ने, लुतो फाल्ने।
0: हजुर हजुर, लुतो फाल्नु भयो हजुरको घरमा?
1: लुतो नआउने फाल्दियो।
0: यस्तो लगाएर के जानकारी छ बताइदिनुहोस् न त।
1: त्यही हो नि जानकारी, अब जस्तो अब आफ्नो मेहदी लाउने, हरियो चुरा लाउने, अनि फेरि अब लौने चुराले अब लुतो फाल्ने।
0: अनि आमा व्रत बस्नु भयो त?
1: व्रत बसेन, एक भाग के अरे ब्रोइलर मासुसँग भात खाएको व्रत।
0: भनेपछि मासु भात खाएर हजुरले हजुरको दिन बिताउनु भयो संक्रान्तिको दिनमा?
1: हजुर
0: कृष्णजी, आजको बसाइको बारेमा थाहा रहेछ, हजुरलाई धेरै खुसी लाग्यो। हजुर त नियमित श्रोता पढ्नु भयो क्या अरे?
1: हजुर।
0: अनि के छ त्यताको मौसम?
1: ठिकै छ, देशहरूमा जस्तै होला नि, घाम पनि नलाग्ने के अरे,
0: यता नि त्यही हो,
1: पानी पनि परेको छैन, घाम पनि लागेको छैन,
0: ठिक्कको भन्नुपर्छ है।
1: हजुर,
0: तर पानी कति खेर पर्छ थाहै हुँदैन बर्खामा त,
1: बिहान एकछिन परे थियो पानी,
0: अब फेरि कति बेला पर्छ थाहै हुँदैन।
1: हजुर,
0: आजको बसाइबाट कसलाई सम्झिने?
1: हजुर सम्झिनु पर्छ सबभन्दा पहिला तपाईँलाई,
0: हो धन्यवाद,
1: अनि प्राविधिकमा साथ दिने दिपेशजीलाई, दिलुजीको जग्गामा दिपेशजी बस्नु भएको रहेछ अरे आज, अनि मर्सङ्गी होल टिमलाई,
0: हजुर,
1: अनि रेडियो सुनेर बस्नुहुने रेडियो प्रेमीहरू कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैले भन्दा अरूले पालो दिनु पर्यो। हस् त बाबाई,
0: हुन्छ बाई बाई कृष्णजी, सम्झिँदै गर्नु होला है सधैँ यसरी नै।
1: ओके
0: बाई बाई। हामीसँग कृष्णजी जोडेर गइसक्नु भएको छ, उहाँले चाहिँ सम्पूर्ण लाई सम्झेर पनि गइसक्नु भएको छ। हामीलाई मुना घिमिरे कान्छीजीले कमेन्ट गर्नुभएको छ, म पनि सुन्दैछु है दी भन्नुभएको छ। हेलो मुनाजी, हजुर सुन्दै हुनुहुन्छ, धेरै धेरै धन्यवाद। हजुर कल गरेर पनि जोडिन सक्नुहुनेछ है। स्वर्णिम राईले कमेन्ट गर्नुभएको छ, मिस यु अल भन्नुभएको छ। हेलो स्वर्णिमजी, हजुरलाई पनि धेरै धेरै सम्झना। टेक बहादुरजीले कमेन्ट गर्नुभएको छ, सञ्चालिका दिलजी नमस्कार, गुड आफ्टरनुन, सुन्दैछु उदयपुर। यो हजुरले अघि पनि कमेन्ट गर्नुभएको थियो, हजुरलाई धेरै धेरै धन्यवाद सुन्नु भएकोमा। माया आयुषले कमेन्ट गर्नुभएको छ, हेलो दर्शन नमस्ते, म सृजना विश्वकर्मा, सयपत्री मिडिया ग्रुप प्रवास घर धनकुट।

0: हजुर म त सोमबार मङ्गलबार आज चाहिँ जोडेको हो।
1: हजुर बालकृष्णजी खाना खानुभयो, अब खाजा खाने टाइम भयो होला।
0: अब हुन लाग्यो मलाई भन्नु पर्यो बहिनी, खाना चाहिँ हुँदैन खास घाँटी दुखेर भनेर।
1: ए तातो पानीहरू खानु होला, गर्मी छ त्यही पनि घाँटी दुख्यो भनेर खानु पर्छ। हुन्छ बालकृष्णजी, स्वास्थ्यको ख्याल राख्नु है।
0: लक्ष्मीजी
1: आज खै सायद हजुरहरूले नसम्झिनु भएर होला, कहिले कहीँ मात्र सम्झिनुहुन्छ।
0: म त सोमबार मात्रै हो, म बुधबार
1: सधैँ सम्झिनु पर्यो है। बालकृष्णजी साउने संक्रान्तिको बारेमा थाहा छ हजुरलाई?
0: साउने रातोतिर हरियोतिर लाउने, अब हिजो त मेजी लाउँछ चलन हराइहाल्यो।
1: हजुर लाउँछौ नि, हामी त लाउँछौ।
0: यतातिर हरिसक्यो हरिसक्यो, तिर पनि हरिसक्यो।
1: हजुर
0: मेन्दीको चलन आएको नि, त्यही त हो।
1: हजुरकोतिर लुतो फाल्नु भयो कि भएन? रोपाई सक्यो?
0: हजुर सक्यो बहिनी।
1: ए लुतो फाल्नु भयो त हजुरको घरमा?
0: हजुर फाल्यो बहिनी, हजुर होला नि।
1: हाम्रो नि हाम्रो त फालेन होला। हजुर अनि रोपाईमा कतिको गाह्रो भयो यसपालि, पानी कतिको पर्यो?
0: पानी त पर्यो, आफू नसक्ने भएर अब खेतालाई लाग्यो।
1: हजुर हजुर केही छैन,
0: आफू निभिन्न हुने के भाइले बग्नु नहुने,
1: सक्छ सक्छ गर्न सक्नुहुनेछ, केही प्रयास मात्रै गर्नुपर्छ, आँट्न मात्रै आँट्नुपर्छ कि। भनेपछि त त्यसो आराम गर्नु पर्यो बालकृष्णजी, धेरै काम गर्नु भएन अब
0: चाहिँ।
1: राम्रो हो बालकृष्णजी, आजको दसैँबाट कसलाई सम्झिने हजुरले?
0: सबभन्दा पहिला धोरेको बहिनी हजुरलाई
1: धन्यवाद बालकृष्णजी।
0: अब विचार भाइलाई, अब लक्ष्मीजी अनि लक्ष्मीजीलाई भन्न पर्यो, अब म सधैँ हेर्यो नि त, म आउने पछि आउने सम्पूर्ण भन्दछु त्यहाँ प्रसन्न हुन्छ।
1: हजुर हजुर भन्नुहोस्।
0: हुन्छ भाइ, अब सजिलै म आउने पछि सम्पूर्णलाई भन्दै छुट्न चाहन्छु।
1: हुन्छ भाइ भाइ बालकृष्णजी। हजुर हामीसँग बालकृष्णजी जोडेर गइसक्नु भएको छ, उहाँको चाहिँ स्वास्थ्य अलिक खराब रहेछ, हामीले चाहिँ उहाँलाई उहाँको स्वास्थ्यको लाभको कामना गर्नेछौँ। हामीलाई धेरैले कमेन्ट गर्नुभएको छ, हामी चाहिँ आजको कार्यक्रमको अन्त्यमा आइसकेका छौँ है। माया आयुषले कमेन्ट गर्नुभएको छ, हेलो दर्शन नमस्ते, म सृजना विश्वकर्मा सयपत्री मिडिया ग्रुप प्रवास घर धनकुटा भई हाल कुबेर, यसै गरी साथीहरू सम्झिनु पर्दामा प्यारो मान्छे आयुष संस्कर काजीलाई धेरै धेरै सम्झना र मिठो माया छ भन्नुभएको छ। काली कमला बनेम लिम्बुनी, सन्देश गुरुङ, निर्दोष छिम, चामलिङ जुनिता राई, मेबी सुनिता भन्न खोज्नु भएको होला जहाँसम्म मलाई चाहिँ लाग्छ। कुमार प्रजा, अमृत कुरुम्बाङ, डम्बर लामिछाने गुरुङ, निस्तान योङ हाङ, सारु वानेम लिम्बु, छत्र याम्फु, ढकाल धर्मराज, सम्झना खटी, सुमन गुरुङ, डेनिस मादिहाङ देवान, शुक्रराज रसाइली, निर्दोष जीवन पाबेन, मादिहाङ साइलेन दिवान, खुसी लिम्बु, अतीत अन्जाने राई, सबैमा धेरै धेरै माया र सम्झना भन्नुभएको छ। धन्यवाद आयुषी, हजुरले आफ्नो साथीलाई सम्झेर गइसक्नु भएको छ, जुन पनि उहाँको साथीहरूले सुनिरहनु भएको छ हजुरहरूलाई चाहिँ आयुषीले धेरै धेरै सम्झना भनेर छुटिनु भएको छ। अब भने हामी चाहिँ कार्यक्रमको अन्त्यमा आइसकेका छौँ, अब हामी छुट्नुपर्ने हुन्छ। आजको कार्यक्रममा हामीलाई प्राविधिकबाट साथ दिँदै हुनुहुन्थ्यो दिपेशजीले, र म पनि छुट्न चाहन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापा वाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुमका चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अया मरेनियामा यो दाँतले मलाई साह्रै दुख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जानु त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065067272
5: समिति चौदा के बौद्धे लोटी पर्दिरो बैंक ने विवरण पी भिजा मुई खाता खै हाम्रो
6: खै खै बहु कोही लोटरी भरिदिलुवा
7: आङ्गी समिज लोटी पर्दिउँ छाम्तै गुरी
6: भर्दी आ भर्दी भयो लोटरी खाले पर्दिम बा शैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिसा खैमै विश्वास आलन फोनै खाले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थै कोही पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
8: सतर्क न
9: सिद्धार्थ ब्याङ र क्यारे जन हेदरी जारी सन्देश
10: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
11: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
12: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
11: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
12: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
11: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201909 0665203070 वा 590370 जानकारी गराउनुहोस्
12: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ

नमस्कार, दिउँसो 2 बजेको मर्स्याङदी बुलेटिनमा म मीनाको स्वागत छ। फिफा विश्वकप फुटबल सन् 2026 उपाधिको लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेट लाइफ स्टेडियममा खेल नेपाली समयअनुसार राति 12:45 शुरू हुनेछ। प्रतियोगितातर्फ अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 गोल मात्र बेहोरेको छ। 49 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रामक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीचको कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामल र 39 वर्षीय स्टार लियोनेल मेसी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेसी 8 गोल र 4 असिस्ट सहित गोल्डन बुट तथा गोल्डन बलका प्रमुख दावेदार बनेका छन्। तर फ्रान्सका किलियन एम्बापेले 10 गोल सहित शीर्ष स्थानमा छन्। यतै स्पेनले सन् 2010 दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। स्पेन र अर्जेन्टिना बीच हालसम्म 14 खेल भएका छन्। दुवै टोलीले समान 6 खेल जितेका छन् भने 2 खेल बराबरीमा सकिएका छन्। विश्वकपमा स्पेन र अर्जेन्टिना 60 वर्षपछि पहिलो पटक खेल्न लागेका हुन्। यसअघि सन् 1966 को समूह चरणमा यी दुई टोलीले खेलेका थिए। त्यसबेला अर्जेन्टिना 2-1 विजयी भएको थियो। आज काठमाडौँ उपत्यका सहित 35 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान निकालेको सूचना अनुसार काठमाडौँ भक्तपुर ललितपुरस्थित 35 जिल्ला र आसपासको खोला नदीमा बाढ़ी आउने सम्भावना रहेको जनाएको छ। बाढ़ीको सम्भावना भएका जिल्लाको नदी तटीय क्षेत्र तथा जोखिम हुन सक्ने बस्तीका वासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाको अनुसार काठमाडौँ उपत्यका सहित काभ्रे झापा मोरङ सुनसरी इलाम पाँचथर तेह्रथुम दोलखा सिन्धुपाल्चोक धादिङ मकनपुर चितवन कास्की तनौ स्याङ्जा पर्वत बागलुङ गुल्मी पाल्पा अर्घाखाँची प्युठान नवलपरासी पश्चिम रूपन्देही कपिलवस्तु दाङ बाँके बर्दिया डोटी डलदुरा कैलाली कञ्चनपुर र आसपासका जिल्ला भई बहने सासना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको जनाएको छ। नारायणघाट मुगलिन सड़क खण्ड चितनको इच्छाकामना 6 जलबिरेमा 2 बस र ट्रक थकित अवरूद्ध सड़क खुलेको छ। गैराती 10 बजेदेखि बन्द यो सड़क बिहानैदेखि खुलेको हो। जिल्ला प्रहरी कार्यालय चितनको अनुसार सड़क खुलेपछि गाड़ी चल्न थालेको र त्यही क्रममा गाड़ी ठोकेको हुन्। दुर्घटना लगतै बन्द सड़क खुलेको जनाएको छ। हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। अस्ति शुक्रबारको तुलनामा आज सुन तोलामा 1900 र चाँदीमा 40 रूपियाँले बढ़ेको हो। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलाको 2,84,000 र चाँदी तोलाको 4,240 रूपियाँ निर्धारण गरेको छ। शुक्रबार सुन तोलमा 2,82,100 र चाँदी 4,200 रूपियाँमा खरिद बिक्री भएको जनाएको छ। मर्संगी बुलेटिन अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन 3 बजे हुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक मित्र दिपेश सहित धन्यवाद दिँदै म मीना पनि विदा हुन्छु। रेडियो मर्संगी 95 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक फोडेल। बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
10: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665202009।

0: Mania.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ। फेरि कति राम्रो फिट भएको
7: यो ब्लाउज। न्यू रिचु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको।
6: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
7: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
6: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
7: सजिलो ठाउँ, छिटो छरित सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, बैशिखा नगरपालिका 7 त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 98461-92406 र 98164-374।
8: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
7: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
9: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
10: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
11: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 98461-26344, 98461-26344।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि लो अब दुलाले सिन्दूर हाल्ने
1: ओ अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
3: हामी कहाँ मेसिन द्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
7: के भयो दिदी तपाईँलाई सन्चो छैन कि कसो
8: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
7: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
8: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
7: ल दिदी बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
9: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
10: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ
9: सम्पर्क फोन 9849068924 9845680

0: Extreme energy drink.
1: सुबर्णावसर
2: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरूङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फीट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R सेरा फिल्म हल चोक, लमजुङ।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665-20-120, मोबाइल 98460-77745।
3: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
7: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: ए साइली, घर बनाएर त लगभग सक्न आँटिसौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51-901।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
1: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
4: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
5: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
4: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
5: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 98560-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू।
2: जय श्री राम जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको भिड गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
4: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
5: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
4: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
5: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
4: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
5: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: Mania Extreme Energy Drink.
1: है ने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
2: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845-13-236 र 9840-58-261
6: बेसी सहरी खोलि रेडियो मर्सिङ क्याले यो भाषारी कति छाप कोही खैमु खोजिन् ती गल्छ्यो
7: ए 26 घरी बालोटी र रेडियो मर्सिङ लिङ्गेन ओ गल्छ्यो
8: क्यों आफै रेडियो मर्साङ्गी एफएम 95

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209373, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।

0: Liponia. Extreme energy drink.
1: रावणी बोलबम मेलामा हार्दिक निमन्त्रणा।
2: लमजुङ जिल्ला राइनस नगरपालिका 8 हरबोट स्थित सर्वोदय सेवाश्रम धर्मनाथ धाममा बोलबम मेला 2083 र लमजुङ जिल्लाकै पहिलो नक्षत्र वाटिकाको समुद्घाटन तथा 108 गौमुखी धारा स्नान 108 शिवलिङ्ग सहितको कैलाश परिक्रमा र 1008 शालिग्राम दर्शन कार्यक्रम श्री नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगत गुरू अनन्त श्री विभूषित बाल सन्त मोहन शरण देवाचार्य महाराज श्रीका कर कलमबाट हुने भएकोले यहाँहरू सबैको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ। साथै सो कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री प्रदेश सभा सदस्यहरू नगर प्रमुखहरूको समेत उपस्थिति रहनेछ।

0: कार्यक्रमहरू 2083 श्रावण 4 गते सोमबार बिहान 10 बजे
1: पूर्वाङ्ग समुद्घाटन र मञ्च औपचारिक कार्यक्रम भजन कीर्तन प्रवचन तथा प्रसाद वितरण र साँझ आरती
0: 2083 श्रावण 11, 18 र 25 गते
1: नियमित हवन रुद्रीपाठ प्राण प्रतिष्ठा पूजापाठ आध्यात्मिक गुरूहरूको विशेष प्रवचन भजन कीर्तन तथा धार्मिक सांस्कृतिक प्रस्तुति शिवलिङ्ग जलाभिषेक प्रसाद वितरण र अन्तिम सोमबार विशेष पूजा सहित पूर्णावती गरी समापन समारोह
0: आयोजक सर्वोदय सेवा आश्रम धर्मनाथ धाम राइनस आठ हर्रबोट लमजुङ
1: थप जानकारीको लागि 9855 4549 9416 92395 9855 57 9461 07 973
0: सोमबार बाहेक पनि श्रावण महिनाभर हरेक दिन दर्शन तथा पूजा अर्चना गर्न सकिनेछ
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: Marsang FM 95 MHz.

हुँदै गएको युद्धकालीन अर्थतन्त्रमा थप भार पर्दै र आज राति हुने विश्वकप फाइनलमा इतिहासकै लामो हाफ टाइम हुने नेपाल खबरमा अब पूरा खबर। सामाजिक सञ्जाल फेसबुकमा समस्या आएको छ। आज दिउँसोदेखि डेस्कटपमा फेसबुक खाता खोल्दा अहिले अकाउन्ट उपलब्ध नभएको सूचना देखाउन थालेको हो। मोबाइल भर्सनमा कतिपयको फेसबुक चलिरहेको छ भने कतिपयको चल्न छाडेको छ। डाउन डिरेक्टरमा दिउँसो एक बजेदेखि फेसबुक प्रयोगकर्ताहरूले रिपोर्ट गर्न थालेका थिए। के कारणले फेसबुक नचलेको भन्ने खुलिसकेको छैन। खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा दुईजनाको ज्यान गएको छ। दिक्तेल रूपाकोट मझुवागढ़ी नगरपालिका वडा नम्बर 6 नेरपाकी 43 वर्षकी शान्ता राई र केपिलासगढ़ी गाउँपालिका 4 बाक्सिलाका 71 वर्षका परशुराम परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार राईलाई हिजो स्थानीय छाँगे खोलाले बगाएको हो भने परियारलाई गाईखुरे खोल्सीमा आएको बाढ़ीले बगाएको हो। यसै बितेको 24 घण्टामा देशभर विपदका 58 घटना भएकामा 3 को ज्यान गएको छ। खोटाङमा 2 जनाको बाढ़ीले बगाएर तथा दोलखाको भीमेश्वर नगरपालिका 2 का 55 वर्षीय भक्तबहादुर थामीको सर्पले टोकेर ज्यान गएको हो। यस्तै 24 घण्टामा 1 जनाको प्रहरीले उद्धार गरेको छ र 13 जना घाइते भएका छन्। यसैबीच विभागले आज पनि देशका विभिन्न भाग भएर बग्ने नदी खोलाहरूमा आकस्मिक बाढ़ीको जोखिम रहेको चेतावनी दिएको छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट 20 जना बाल बालिकाको उद्धार गरेको छ। बाल गृहमा बाल बालिकाको अवस्था दयनीय रहेको उजुरी र भिडियोका आधारमा मन्त्रालय र बाल हेल्पलाइन 104 को संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा शौचालय अस्वच्छ, भवनभित्र पानी जमेको र फरक फरक उमेरका बाल बालिकालाई एउटै ठाउँमा राखेको पाइएको मन्त्रालयले जनाएको छ। यसअघि सुधारका लागि पटक पटक निर्देशन दिए पनि अपेक्षित सुधार नभएपछि मन्त्रालयले उद्धारको निर्णय गरेको थियो। पहिलो चरणमा 2 वर्ष मुनिका 20 जना बाल बालिकाको उद्धार गरेको मन्त्रालयले जनाएको छ, जसमा 12 जना बालक र 8 जना बालिका छन्। उनीहरूलाई सुरक्षित ठाउँमा राखी स्वास्थ्य परीक्षण र हेरचाहको व्यवस्था मिलाइएको छ। बाँकी बाल बालिकाको अवस्थाबारे पनि मूल्याङ्कन जारी रहने मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले देशभरका बाल सुधार गृहहरूको अवस्था सुधार गर्न सरकारलाई 4 बुँदे निर्देशन दिएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार, क्षमता अभिवृद्धि र पोषण व्यवस्थापनमा तत्काल काम अघि बढ़ाउन निर्देशन दिएको हो। समितिकी सभापति समीक्षा बास्कोटाले सुधार गृहहरूमा बढ़दो चाप र सीमित पूर्वाधारलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन महिला तथा गृह मन्त्रालयलाई निर्देशन दिनुभयो। यसै गरी रूपन्देहीको बाल सुधार गृह साँगुरो र अनुपयुक्त देखिकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थानान्तरण गर्न भनिएको छ। समितिले बाल बालिकाले पाउँदै आएको दैनिक सिधा र रकम उनीहरूको उमेर र शारीरिक आवश्यकताका आधारमा अपर्याप्त रहेकाले पोषण र खाद्य व्यवस्थापनमा तत्काल सुधार गर्न समेत सरकारलाई सचेत गराएको छ। उपसमितिको प्रतिवेदन अनुसार देशभर 10 वटा बाल सुधार गृहको कुल क्षमता 1085 जनाको भए पनि अहिले 1195 जना बाल बालिका आश्रित छन्। पुराना र कारागार जस्ता भौतिक संरचनामा सञ्चालित 30 सुधार गृह मध्ये 4 वटामा मात्र विद्यालयको व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख छ। नेकपा एमाले संसदीय गतिविधिलाई थप व्यवस्थित, तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढंगले उपयोग गर्ने नीति अघि सारेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले संसदमा पार्टीको प्रस्तुतिलाई केवल राजनीतिक मात्र नभई प्राज्ञिक, बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड़ दिनुभयो। राजनीतिक अनुभवले खारिएको नेतृत्व र विभिन्न विधामा विज्ञता हासिल गरेका व्यक्तित्वहरूको ज्ञानको संयोजनबाट पार्टीलाई सही मार्ग निर्देश प्राप्त हुने उहाँको विश्वास छ। पार्टीले विज्ञहरूको रूचि र क्षमताका क्षेत्रहरू पहिचान गर्न फारम उपलब्ध गराउने र त्यही आधारमा विज्ञहरूको विज्ञ सूची अर्थात रोस्टर तयार गर्ने प्रक्रिया शुरू गरेको छ। उपनेता अरियालका अनुसार विज्ञहरूलाई उनीहरूको विशिष्टताका आधारमा विभिन्न क्षेत्रगत समूह अर्थात क्लस्टरमा विभाजन गरिनेछ। यस्तै संसदमा सांसदहरूले राख्ने धारणालाई थप सशक्त र तथ्यपरक बनाउन एउटा मुद्दा संकलन केन्द्र समेत स्थापना गर्ने भएको छ। केन्द्रले जनस्तरका समस्या, सामाजिक मुद्दा तथा राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको सूक्ष्म अध्ययन गरी तथ्यहरू संकलन गर्नेछ, जसले सांसदहरूलाई सदनमा प्रभावकारी बहस गर्न सहयोग पुर्याउने अरियालले बताउनुभयो। सरकारका गलत कदमको खबरदारी गर्दै सही मार्गमा ल्याउन र पार्टीको दृष्टिकोणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न विज्ञहरूको सुझाव अपरिहार्य रहेको उपनेता अरियालले उल्लेख गर्नुभयो।
उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको

निय रहेको उजुरीका आधारमा अनुगमन गरी उद्धार गरेको मन्त्रालयको भनाई। एमालेले संसदीय भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको समूह निर्माण गर्दै पार्टीको प्रस्तुतिलाई राजनीतिक मात्र नभई बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड। युक्रेनसँगको युद्धका कारण रूसीहरू फेरि नगद कारोबारतर्फ फर्किए। सुस्त हुँदै गएको युद्धकालीन अर्थतन्त्रमा थप भार पर्दै र आज राति हुने विश्वकप फाइनलमा इतिहासकै

0: छोरा छोरीको सपना, अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
1: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ।
2: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर
3: संवैधानिक कानूनका जानकार काशीराज दाहाल, मुख्य पूर्व मुख्य सचिव ल्यामणि पौडेल लगायतले संयुक्त रूपमा स्मारिका विमोचन गर्नुभएको हो। त्यस अवसरमा कार्यवाहक मेयर डंगोलले काठमाडौँ उपत्यकाका नदी सफा गर्न तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड़ दिनुभयो। रुद्रमती सराय अभियानमा योगदान गरेका काठमाडौँ महानगरपालिका वडा नम्बर 11 का वडाध्यक्ष हिरालाल तण्डुकार, वडा नम्बर 30 का वडाध्यक्ष दलबहादुर कार्की, माथिल्लो बागमती सफाई अभियान तथा असहाय गाई बाछा संरक्षण अभियानका उत्तम पुडा सैनी बागमती सफाई अभियानका लक्ष्मी पौडेललाई सम्मान गरिएको थियो। कार्यक्रममा दिएको जानकारी अनुसार बुढानना कण्ठदेखि बुद्धनगरसम्मको रुद्रमती क्षेत्रलाई 10 भागमा विभाजन गरी सफाई अभियान सञ्चालन भइरहेको छ। 2070 सालको फागुन 10 गतेदेखि शुरू भएको रुद्रमती सफाई अभियानमा अहिलेसम्म 415 वटा संस्था सहभागी भएका छन्। यो अवधिमा 2,87,000 स्वयंसेवकले 7,760 टन फोहोर व्यवस्थापन गरेका छन्। हरेक शनिबार बिहान 2 घण्टा बागमतीसँगै रुद्रमतीको पनि नियमित सफाई हुँदै आएको छ। गजलकार तारा पल्लवीको पहिलो गजल संग्रह सिरानिया सार्वजनिक भएको छ। आवरण प्रकाशनद्वारा प्रकाशित गजल संग्रहको गजलकार ज्ञानु वाकर पौडेल र ललिजन रावलले संयुक्त रूपमा लोकार्पण गर्नुभयो। नारी मनका पीड़ा, संवेदना र विद्रोही चेतनालाई गजल मार्फत अभिव्यक्त गर्ने तारा पल्लवीको गजल संग्रह

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेम, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: California.
1: Extreme energy drink.
2: बिस्तारै बिस्तारै लु बिस्तारै जानु ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टिभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर सात लमजुङ
3: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
3: नोट फल्सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: के हो फोन उठाउनु पर्दैन
1: त्यही
0: त सबै टेन्सन मलाई नै मात्र त छ नि तिमीलाई त के नै छ र होइन ओ तिमीले सोचिन्जेल त नि मेरो बिहे नै भइसक्छ त्यही भन्न त फोन गरेको नि उठाउनु पर्यो नि त अनि
1: अब उठाएँ नि त सरी भन न के गर्ने
0: ल सुन

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245375475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: California. Extreme energy drink.
1: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
1: सुवर्ण अवसर।
3: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
4: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी शहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665 20 293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: California.
1: Extreme energy drink.
2: 아이네 쿠시 게 칸차오 아스칼타 자네이 푸르디레 라 스와스타 데크추타
3: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कन्सर्न द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
3: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ।

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकथाम गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएफ किचन हाउस, बेसी सह नगरपालिका साथ, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 98564746।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
2: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
4: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Bunnia. Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोखतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो यता कता पाइन्छ होला
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
4: एएस किचन हाउस बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856 74486
5: सबैजना यस्तो मजाले हाँसेका छन् यो रबिनालाई चाहिँ के भयो
6: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
5: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
2: हजुर रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक पौडेल बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665240497
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ

0: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
1: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनसानी पसलबाटै ल्याएको छु।
0: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
2: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
0: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
2: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
0: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
2: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
0: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21-083,
3: सम्पर्क मोबाइल नम्बर 98-5-13-375।
2: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
0: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
4: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
5: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
4: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
5: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लमजुङ।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
7: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260।

0: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आक्षेप घटना तल आपिबै लागि समय समय आफैन पासपोर्ट फेरदिल परे म नुए तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँभरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
5: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: Hibonia. Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्.
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा.
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ.
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ.
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ.
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ.
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856 46 244.
4: हेलो मर्सेङ एफएम 95 मेगाहर्ज.
5: अरुलाई धनको पात मायालाई

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: जय श्री राम, जय सीता।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
2: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
2: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
1: नाक कान छरिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
2: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
5: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
6: ए, माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। अति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
7: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
8: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
9: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सहर 7, लमजुङ।
10: आल्मुनियमका लागि बेसी सहर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सहर नगरपालिका 7 जेबी चोक भित्रपट्टि, लमजुङ।
9: प्रोपाइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665205532, मोबाइल 98460903001, 98460074065।
11: नोट, फल सिलिङ, कार्य बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
12: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता प्रदा खुला ड्युरा कलर अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
0: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिसा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924 9850086780।
8: अनि तयो कागज केमा छि वा झिल्काई के पर्सनल नम्बर ब्लक लैबी?
9: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लैर खर्खाई।
8: अनि ब्याङ्करी
9: ब्याङ्करी
8: चर्चै तली लग पर्दी समलपति न आफै न मोबाइल नम्बर फेर दिया बढेर ब्लक तयार विषय आफै न ब्याङ्क देवी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल परिम
9: सतर्क तन ठगी तब्द क्या जोगिना
10: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940046 98130949। हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: sip on ya.
1: Extreme energy drink.
2: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका साथ पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26344 98461 26344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ
9: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारी को लागि सम्पर्क 066-590-999 98477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर स्वाद सानीमा बैंकको ठीक

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेम, गोलो फ्रेम, कम्पाउन्ड जाली, जीआई जाली, स्टिल फ्रेम, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर नारायण ढकाल, बछलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमझुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: Hibonia. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
6: हेलो, मर्स्याङ एफएम 95 मेगाहर्ज।
7: माया त नसोची लगाइयो, अब यो निर्णय चाहिँ सोचेर गर्दैछु।
8: म पनि यो बन्धनमा बस्न चाहन्न जहाँ मेरो मायाको सम्मान र कदर नै छैन।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
5: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
5: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
6: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
4: जय बुद्ध ज्वेलरी, बेसी सहर लम्जुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204375। विश्वास तपाईँको, सेवा हाम्रो।
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन, स्योर गरौं।
0: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665370 वा 590370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लम्जुङ कालिका यातायात प्राली, लम्जुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
9: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
10: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
11: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: चौधरी एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्गे निल पर्दिमो न्यो तने सतर्क तना ठजरिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्टफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 066-520-209।
8: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
9: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
10: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
9: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
11: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
9: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 066-590-999, मोबाइल 98477-69229।

0: Extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र

0: र मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
1: होली बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
0: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
2: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
3: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
4: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
5: एक्सट्रिम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
6: मर्स्याङदी एफएम 95 मेगाहर्ज।
7: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
8: आज र भोलि केही साना नदीमा आकस्मिक बाढ़ीको जोखिम, हिजोको अनुमान अनुसार बाढ़ीको खतरा नरहेको विभागको भनाई। सामान्य पानीले पनि विपद निम्त्याउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह।
9: वर्षाको गतिविधि सोचे जस्तै नभए पनि, अति भारी वर्षा नभए पनि, कतिपय ठाउँमा चाहिँ भारीदेखि धेरै भारी वर्षा पनि भएको देखिन्छ भने विपदका घटनाहरू पनि घटेको देखिन्छ।
7: बाल सुधार गृहहरूको अवस्था नाजुक रहेको संसदीय उपसमितिको ठहर, अवस्था सुधार गर्न सरकारलाई संसदीय समितिको 4 बुँदे निर्देशन।
8: नेपाली कांग्रेसको संस्थापन, इतर पक्षद्वारा राष्ट्रिय भेलाको घोषणा, आन्तरिक मेलमिलाप प्रयास विफल भएको भनाई।
7: जोर्डन घटनापछि अमेरिका इरान द्वन्द थप चर्कियो, अमेरिकी शान्ति प्रयास भाषणबाजी मात्र भएको इरानी राजदूतको टिप्पणी।
8: र विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना खेल्दै मेसी र यामल विशेष चर्चामा, आज राति हुने फाइनलमा इतिहासकै लामो मध्यान्तर हुने।
10: एनबीएल सर्वसुलभ आवास कर्जा
11: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
10: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
11: विशेषताहरू, ₹2 करोडसम्मको कर्जा सुविधा।
10: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
11: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
10: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
14: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
15: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
14: 7 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
15: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। जल तथा मौसम विज्ञान विभागले हिजो जारी गरेको विशेष मौसमी बुलेटिन अनुसार अनुमान गरेको जस्तो बाढ़ीको खतरा नरहेको जनाएको छ। यद्यपि आज र भोलि देशका विभिन्न जिल्लाका ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम भने कायम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। विभागले हिजो विशेष मौसमी बुलेटिन जारी गर्दै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ तथा तराईका एक दुई ठाउँमा आरी गोप्ते वर्षा हुन सक्ने र त्यसका कारण बाढ़ी पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने पूर्वानुमान गरेको थियो। त्यही आधारमा पाँच थर इलाम, झापा, शंखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लालाई उच्च जोखिममा राख्दै विशेष बुलेटिन जारी भएको थियो। विभागका बाढ़ीविद सौहार्द जोशीले वास्तविक वर्षा पूर्वानुमानको विश्लेषण गर्दा अनुमान गरेको स्तरको बाढ़ीको जोखिम नदेखिएको बताउनुभयो। महाशाखाले निकालेको विशेष मौसमी बुलेटिन अपेक्षा अनुसार किन नमिलेको हो भनेर साथी हृदय रिमालले जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकाललाई सोध्नु भएको छ।
9: भने जसरी पानी नपरे भने फेरि इम्प्याक्टको हिसाबले चाहिँ त्यो पानीहरू पनि पर्याप्त हुन्छ भनेर हामीले रेड अलर्ट जारी गरेका थियौँ। पानी मात्रै नगरिकन पानी परेपछि त्यसले गर्ने असरहरूलाई समेत समेटेर हामीले अलर्ट जारी गरेका थियौँ। कतिपय ठाउँहरूमा चाहिँ विपदका घटनाहरू घटेका पनि जानकारी प्राप्त भएको छ। वर्षाको गतिविधि सोचे जस्तै नभए पनि, अति भारी वर्षा नभए पनि कतिपय ठाउँमा चाहिँ भारीदेखि धेरै भारी वर्षा पनि भएको देखिन्छ भने विपदका घटनाहरू पनि घटेको देखिन्छ।
16: प्री मनसुनमा अलिकति बढी वर्षा, त्यस पछाडि चाहिँ कम हुन्छ भन्ने थियो मनसुनमा, के भयो?
9: हामीले यो वर्षाको आकलन गर्दाखेरि सुरुमा नै भनेको थियौँ कि यो वर्ष चाहिँ तातो हुने अनि त्यसपछि गएर चाहिँ वर्षाको सम्भावना कम हुने भन्ने कन्डिसन थियो। ती कन्डिसनहरूले गर्दाखेरि चाहिँ यो भइरहेको देखिन्छ। तथापि यो किन भयो र कसरी भयो भन्ने कुरो चाहिँ एउटा समग्र चाहिँ अध्ययन नभइकन चाहिँ यत्तिकै भन्न सक्ने अवस्था रहेन। नेपालकै कुरो गर्नुपर्दाखेरि नै विशेष गरी यति बेला पनि जसरी चाहिँ मध्य प्रदेशमा चाहिँ अलिकति कम पानी अन्त पानी पर्दै गर्दाखेरि पनि मध्य प्रदेशमा अलिकति कम पानी पर्ने, मध्य प्रदेश पनि दक्षिणी भूभागतिर पानी कम पर्ने चाहिँ देखिएको छ। जुलाई महिनामा चाहिँ अलिकति वर्षा गतिविधिहरू बढेको देखिन्छ। त्यो चाहिँ जुन हामीले यो क्लाइमेट आउटलुक सार्वजनिक गरेका थियौँ त्यो चाहिँ समग्र चाहिँ यो चार महिना जुन मनसुन पिरियडको चार महिनाहरूको समग्र मात्रमा चाहिँ जारी गरेका थियौँ। त्यो भन्दैमा अब अहिले अलिकति वर्षा गतिविधि हुँदै गर्दाखेरि ल मिलेन या चाहिँ त्यो फरक भइदियो भन्ने कन्फ्युजन त रहँदैन। यो चार महिना सकिसकेपछि नै वर्षा कस्तो हुन्छ, जस्तै यति बेला पनि हामी चाहिँ अब अर्को महिनामा अगस्तमा कस्तो वर्षा हुन्छ भन्ने कन्डिसनमा पुग्न नसक्ने कारणले गर्दाखेरि चाहिँ अब त्यो चाहिँ मिल्यो मिलेन भन्ने कन्डिसन चाहिँ यति बेलै भन्नु चाहिँ अलि नसहन जस्तो देखिन्छ।
16: लगातार पर्ने अथवा आकस्मिक रूपमा ठुलो पानी पर्ने त्यस्तो खालको जोखिम पनि रह्यो।
9: हामीले हेर्दाखेरि पनि वर्षाको प्रकृति समान देखिँदैन। नजिकैका स्टेसनहरूमा चाहिँ थोरै पानी परेर अनि फेरि धेरै पानी पर्ने, कुनै स्टेसनमा चाहिँ धेरै पानी पर्ने चाहिँ देखिएको छ। जस्तै दाङ जिल्लाकै कुरो गर्नुपर्दाखेरि हामीले दाङ जिल्लाको सबै रथाङ्ग हेर्दाखेरि दाङमा मैले भनेको जस्तै अम्बापुर भन्ने स्टेसनमा 107.4 मिलिमिटर पानी पर्दै गर्दाखेरि नजिकै रहेको तुलसीपुरतिर चाहिँ 16.4 मिलिमिटर वर्षा भएको छ। भनेको एउटै जिल्लामा पनि नजिक नजिकका स्टेसनहरूमा चाहिँ समान प्रकृतिको पानी परिरहेको चाहिँ छैन, जसले गर्दाखेरि चाहिँ जस्तै जनमानसमा ठूलो पानी पर्छ भन्दै गर्दाखेरि जहाँ चाहिँ अलिक कम्ती कम पानी पर्यो त्यहाँ चाहिँ पानी नै परेन चाहिँ अलिकति रङ भयो भन्ने कुरो पनि आएको हुनसक्छ।
16: पानी पर्ने भन्दा पनि जोखिमको कुरा अझै महत्वपूर्ण छ भन्नुभयो, त्यस्तो अवस्था चाहिँ अबको दिनहरूमा कति छ, कस्तो चाहिँ अनुमान अथवा चाहिँ त्यो आकलन गर्न सकिन्छ, कस्तो कस्तो तरिकाले आम नागरिकले सावधानी अप्नाउने यस्ता कुराहरूमा?
9: जुलाई महिना लागिसकेपछि वर्षा गतिविधिहरू भइरहेको देखिन्छ। वर्षा गतिविधि भइरहनु भनेको चाहिँ लगातार पानी परिसकेपछि चाहिँ जुन कमजोर भूभागहरूमा चाहिँ जमिनभित्र पानीको चाहिँ मात्रा बढ्ने क्रम रहन्छ, जसले गर्दाखेरि थोरै पानीले पनि कमजोर भूभागहरूमा पहिरो जाने अनि केही समय चाहिँ ठूलो पानी पर्ने, त्यसले गर्दाखेरि चाहिँ खोला नालामा आकस्मिक बाढीहरू चाहिँ आउन सक्ने सम्भावना भनेर चाहिँ थोरै पानीले पनि त्यो ट्रिगर गर्ने चाहिँ फ्याक्टर चाहिँ रहन सक्छ।
17: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकाल। उहाँका अनुसार आज र भोलि केही ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम भने कायम रहेको छ। महाशाखाको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तीनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। तर झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपला पलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहु, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी पूर्व र पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बग्ने ससाना नदीको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
7: यसैबीच कोशी नदीमा पानीको बहाव 2,00,000 क्युसेक नआएको छ। दिउँसो 4 बजेसम्म बहाव 2,09,840 क्युसेक पुगेको हो। पानीको बहाव बढ़ेसँगै कोशी ब्यारेजको 56 मध्ये 28 ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी हेमराज मिरेले जानकारी दिनुभयो। उहाँका अनुसार पानीको बहाव खतराको तह नजिक पुगेपछि कोशी ब्यारेजमा चेतावनी स्वरूप रातो झण्डा र रातो बत्ती पनि बालिएको छ। यसैबीच खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा 2 जनाको ज्यान गएको छ। दिक्तेल रूपाकोट मजुहागढ़ी नगरपालिका वडा नम्बर 6 निरपाकी 43 वर्षकी शान्ता राई र केपिलासगढ़ी गाउँपालिका 4 बाक्सिलाका 71 वर्षका परशुराम परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार राईलाई हिजो स्थानीय छाँगे खोलाले बगाएको हो भने परियारलाई गाईखुरी खोल्सीमा आएको बाढ़ीले बगाएको हो। आफन्त घरमा गएकी राई फर्कन ढिला भएपछि खोज्ने क्रममा खोलामा शव भेटिएको र परियारलाई बाढ़ीले बगाएपछि खोज्ने क्रममा झण्डै 100 मिटर तल शव भेटिएको हो। बितेको 24 घण्टामा देशभर विपदका 58 घटना भएकामा 3 जनाको ज्यान गएको छ। खोटाङमा 2 जनाको बाढ़ीले बगाएर तथा दोलखाको भीमेश्वर नगरपालिका 2 का 55 वर्षका भक्तबहादुर थामीको सर्पले टोकेर ज्यान गएको हो। यस्तै 24 घण्टामा 1 जनाको प्रहरले उद्धार गरेको छ भने 13 जना घाइते भएका छन्।
17: यसैबीच कोशी नदीमा पानीको बहाव 2,00,000 क्युसेक नागेको छ। वर्षायाममा सड़क खुले लगत्तै हतारमा गाड़ी ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ़ मोगलिन सड़कमा दुर्घटना र सवारी जाम बढ़न थालेपछि चितवन प्रशासनले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ। बिहान नारायणगढ़ मोगलिन सड़क खण्डमा बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा 3 गाड़ी एक आपसमा ठोकिँदा 30 जना घाइते भएका थिए। दुर्घटनापछि केही समय गाड़ी आवागमन समेत अवरूद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी परीक्षक रामेश्वर पौडेलले मोगलिङतर्फ गइरहेको बसले ट्रकलाई ओभरटेक गर्दा दुर्घटना भएको बताउनुभयो। उहाँका अनुसार ओभरटेक नै सड़क दुर्घटना र सवारी जामको प्रमुख कारण बन्दै गएको छ। उहाँले ओभरटेकका कारण दुर्घटनाको जोखिम बढ़नुका साथै लामो जाम हुने, एम्बुलेन्स लगायतका अत्यावश्यकीय गाड़ीलाई बाटो बनाउन कठिन हुने र दुर्घटनामा घाइते भएकाको उद्धारमा समेत ढिलाइ हुने गरेको बताउनुभयो। प्रमुख जिल्लाधिकारी गणेश अर्यालले वर्षायाममा बाढ़ी र पहिरोको उच्च जोखिमका कारण रातको समयमा गाड़ी सञ्चालनमा रोक लगाउनु बाध्यता रहेको बताउँदै सड़क खुलेपछि आफ्नो लेनमै गाड़ी चलाउन र ओभरटेक नगर्न चालकलाई आग्रह गर्नुभयो। उहाँले सुरक्षित र सहज यातायात सञ्चालनका लागि प्रशासनसँगै चालक र यात्रुको पनि समान सहयोग आवश्यक रहेको बताउनुभयो।
7: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
19: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
18: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
19: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
18: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ़ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिसिप पूरा गर्ने प्रतिबद्धता।
19: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढ़ी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
18: आवेदन दिनको लागि peopletopeople.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारम सँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नबढ्ने गरी उत्प्रेरणा पत्र।
19: आवेदन समय अवधि 2083 श्रावण 8 गति दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
20: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
21: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
20: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
22: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
19: फोन 056-494-333-493-555।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज र भोलि केही साना नदीमा आकस्मिक बाढ़ीको जोखिम, हिजोको अनुमान अनुसार बाढ़ीको खतरा नरहेको विभागको भनाई, सामान्य पानीले पनि विपद निम्ताउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह, खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा 2 जनाको ज्यान गयो, कोशी नदीमा पानीको बहाव 2,00,000 क्युसेक नाग्यो, खतराको चेतावनी जारी लगायत खबर प्रस्तुत गर्यो।
17: नेपाल दर्पणमा अब बाँकी खबर। प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले देश का बाल सुधार गृहहरूको अवस्था सुधार गर्न सरकारलाई 4 बुँदे निर्देशन दिएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाको मानव अधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार, क्षमता अभिवृद्धि र पोषण व्यवस्थापनमा तत्काल काम अघि बढ़ाउन निर्देशन दिएको हो। समितिकी सभापति समीक्षा बास्कोटाले सुधार गृहहरूमा बढ़दो चाप र समिति पूर्वाधारलाई सीमित पूर्वाधारलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन महिला तथा गृह मन्त्रालयलाई निर्देशन दिनुभयो। यसै गरी रूपन्देहीको बाल सुधार गृह साँगुरो र अनुपयुक्त देखिएकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थानान्तरण गर्न भनिएको छ। समितिले बाल बालिकाले पाउँदै आएको दैनिक सिधा रकम उनीहरूको उमेर र शारीरिक आवश्यकता अनुसार अपर्याप्त रहेकाले पोषण र खाद्य व्यवस्थापनमा तत्काल सुधार गर्न समेत सरकारलाई सचेत गराएको छ। उपसमितिको प्रतिवेदन अनुसार देशभरका 10 बाल सुधार गृहको कुल क्षमता 1,085 जनाको भए पनि अहिले 1,195 जना बाल बालिका आश्रित छन्। पुराना र कारागार जस्ता भौतिक संरचनामा संचालित सुधार गृहहरू मध्ये 4 मात्र विद्यालयको व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख छ।
7: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट 20 बाल बालिकाको उद्धार गरेको छ। बाल गृहमा बाल बालिकाको अवस्था दयनीय रहेको उजुरी र भिडियोका आधारमा मन्त्रालय र बाल हेल्पलाइन 104 संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको हो। निरीक्षणका क्रममा शौचालय अशुद्ध, भवनभित्र पानी जमेको र फरक फरक उमेरका बाल बालिकालाई एउटै ठाउँमा राखेको पाइएको मन्त्रालयले जनाएको छ। यसअघि सुधारका लागि पटक पटक निर्देशन दिए पनि अपेक्षित सुधार नभएपछि मन्त्रालयले उद्धारको निर्णय गरेको हो। पहिलो चरणमा 2 मुनिका 20 बाल बालिकाको उद्धार गरेको मन्त्रालयले जनाएको छ, जसमा 12 बालक र 8 बालिका छन्। उनीहरूलाई सुरक्षित ठाउँमा राखी स्वास्थ्य परीक्षण र हेरचाहको व्यवस्था मिलाएको सरकारले जनाएको छ। बाँकी बाल बालिकाको अवस्थाबारे पनि मूल्याङ्कन जारी रहने मन्त्रालयको भनाई छ।
17: नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको आन्तरिक विवाद र वर्तमान राजनीतिक अवस्थाबारे समीक्षा गर्न साउन महिनाभित्र काठमाण्डुमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ। काठमाण्डुको चुनदेवीमा आज आयोजित पत्रकार सम्मेलनमा इतर समूहले पार्टी एकताका लागि गरिएका प्रयासहरू सार्थक हुन नसकेको र नेतृत्वले एकलौटी ढंगले अघि बढ़न खोजेको आरोप लगाएको छ। पार्टीभित्र उत्पन्न नियमित कि विशेष महाधिवेशन भन्ने विवादले कांग्रेसलाई विभाजनको संघारमा पुर्याएको बैठकको निष्कर्ष छ। संस्थापन इतर पक्षले निर्वाचन आयोग र सर्वोच्च अदालतका पछिल्ला निर्णयहरूलाई बदनियतपूर्ण र अन्यायपूर्ण ठहर गर्दै विधिको शासनका लागि अझै पनि एकताको पहल गरिरहेको दावी गरेको छ। संस्थापन पक्ष व्यवहारमा फरक ढंगले प्रस्तुत हुँदा एकता प्रक्रियामा बाधा पुगेको इतर पक्षको ठहर छ। यद्यपि पार्टी उपसभापति विश्व प्रकाश मार्फत आएका प्रस्तावमाथि छलफल गर्दै इतर पक्षले गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई पूर्णता दिने, 15 महाधिवेशनको कार्यतालिका घोषणा गर्ने र क्रियाशील सदस्यता विवाद समाधान गर्ने लगायतका बुँदामा सहमति हुन सक्ने स्पष्ट पारेको छ। यसैगरी बैठकले कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको 44 औं स्मृति दिवस यही 6 गते काठमाण्डुको प्रज्ञा भवनमा भव्य रूपमा मनाउने निर्णय गरेको छ। नेता मीन बहादुर विश्वकर्माका अनुसार कार्यक्रम व्यवस्थापनका लागि पूर्व उपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ। त्यही कार्यक्रम मार्फत राष्ट्रिय भेलाको मिति र स्थान सार्वजनिक गरिने इतर समूहले जनाएको छ।
7: नेकपा एमाले संसदीय गतिविधिलाई थप व्यवस्थित, तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढंगले उपयोग गर्ने नीति अघि सारेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले संसदमा पार्टीको प्रस्तुतिलाई प्रायोगिक, बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड़ दिनुभयो। पार्टीले विज्ञहरूको रूचि र दक्षताका क्षेत्रहरू पहिचान गरी विज्ञ सूची अर्थात रोस्टर तयार गर्ने प्रक्रिया शुरू गरेको छ। उपनेता अरियालका अनुसार विज्ञहरूलाई उनीहरूको विशिष्टताका आधारमा विभिन्न क्लस्टरमा विभाजन गरिनेछ। यस्तै संसदमा सांसदहरूको धारणालाई थप सशक्त बनाउन एमाले एउटा मुद्दा संकलन केन्द्र समेत स्थापना गर्ने भएको छ। यो केन्द्रले जनस्तरका समस्या, सामाजिक मुद्दा तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमको सूक्ष्म अध्ययन गरी तथ्यहरू संकलन गर्नेछ, जसले सांसदहरूलाई सदनमा प्रभावकारी बहस गर्न सहयोग पुर्याउने अरियालले बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
1: जमीनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
0: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
1: सार्वजनिक हितका लागि आयुर्वेद तथा शून्य 1-4110-6690
2: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।

0: the channel, back as bonus file.
1: It's the top
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो 4:30 बजे रुकुम पूर्वको कोल क्षेत्र आसपास केन्द्रबिन्दु भएर 5 म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का रुकुम पूर्वसँगै आसपासका जिल्लाहरूमा महसुस गरिएको छ।
2: चन्द्रागिरी नगरपालिका वडा नम्बर 15 ढुङ्गी अड्डाबाट ठूलो परिमाणमा लागुऔषधसहित 2 जना पक्राउ परेका छन्। शस्त्र प्रहरी बलले किर्तिपुर नगरपालिका 9 पागा दोबाट बस्ने 39 वर्षका अनिल देउला र उदयपुरको गाईघाट घर भई अहिले चन्द्रागिरी नगरपालिका 4 नैका बस्ने 24 वर्षकी सुमित्रा पक्राउ गरेको। देउलाले लागू औषध कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा शस्त्र प्रहरी बल नेपालको टोलीले 15,000 क्याप्सुल ट्रामाडोल सहित उनीहरूलाई पक्राउ गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।
3: नेपाल दर्पणमा अब विदेशका खबर। जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको ज्यान गएपछि त्यसको प्रत्युत्तर स्वरूप अमेरिकाले इरानको अर्धसैनिक बल रिभोल्युसनरी गार्डका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। हर्मुज जलमार्गलाई केन्द्रमा राखेर जारी द्वन्द्वका बीच यस घटनाले अमेरिका इरान तनावलाई थप चर्काएको हो। मध्यपूर्वमा अमेरिकाका साझेदार राष्ट्रलाई लक्षित गर्दै इरानले जारी राखेको आक्रमण अभियानका क्रममा अमेरिकाले प्रतीकात्मक कार्यवाही गरेको हो। युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी विफल भएपछि दुवै पक्षबीचको सैन्य भिडन्त पुनः तीव्र बनेको छ। अमेरिकाले इरानभित्रका पुल, विद्युत पूर्वाधार र अन्य रणनीतिक संरचनामा आक्रमण गरिरहेको छ भने इरानले कुवेतका विद्युत तथा समुद्री पानी प्रशोधन केन्द्रहरूलाई लक्षित गरेर जवाफी आक्रमण गरेको जनाएको छ। इरानले आक्रमणको दायरा थप विस्तार गर्ने चेतावनी दिएपछि संयुक्त अरब इमिरेट्सले सुरक्षा सतर्कता बढ़ाएको छ। यसैबीच पाकिस्तानका लागि इरानी राजदूत रेशा आमिरी मेघादामले अमेरिकाको शान्तिप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै कूटनीतिक सम्झौता कार्यान्वयन गर्ने वाशिङटनको इच्छा शक्तिमा कमी रहेको आरोप लगाउनु भएको छ। उहाँले अमेरिकी शान्ति प्रयास व्यवहारमा नभई केवल भाषणमा सीमित रहेको टिप्पणी गर्नुभयो। सामाजिक सञ्जाल एक्समा गरिएको श्रृंखलाबद्ध पोस्ट मार्फत राजदूत मेघादामले अमेरिकी पक्षले कूटनीतिक प्रतिबद्धता पूरा गर्ने इच्छा वा नियत नदेखाएको आरोप लगाउनु भएको छ।
2: युक्रेन युद्धका कारण मोबाइल इन्टरनेट बन्द हुँदा रूसमा नगद कारोबार बढ़ेको छ। युक्रेनी ड्रोन आक्रमणको सामना गर्न रूसले विभिन्न क्षेत्रमा इन्टरनेट बन्द गरेपछि कार्ड मार्फत हुने भुक्तानी अवरूद्ध भई नागरिकहरू नगद कारोबारतर्फ फर्किएका हुन्। रूसी केन्द्रीय बैंकका अनुसार यस वर्षको शुरूदेखि अहिलेसम्म झण्डै 20 अर्ब अमेरिकी डलर बराबरको नगद प्रवाह भएको छ, जुन कोविड महामारी बाहेकको उच्च वृद्धि हो। यस्तै बढ़दो आर्थिक दबावका कारण कर छल्ने व्यवसायहरूको संख्या समेत बढ़ेको बीबीसीले जनाएको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको टोली पोखरा एभेन्जर्सले श्रीलंका अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। पोखराले तेस्रो संस्करणका लागि श्रीलंका पूर्व क्रिकेटर मेन्डिसलाई नियुक्त गरेको हो। आउने संस्करणका लागि टोलीलाई थप प्रतिस्पर्धात्मक बनाउने लक्ष्यसहित मेन्डिसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको पोखराले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको हो। श्रीलंका स्पिनर मेन्डिसले 3 वटै फर्म्याटमा देशको प्रतिनिधित्व गरेका छन्। उनले 19 टेस्टमा 70 विकेट, 87 एकदिवसीय अन्तर्राष्ट्रियमा 152 विकेट र 39 T20 अन्तर्राष्ट्रियमा 66 विकेट लिएका छन्। मेन्डिसले सन् 2008 एसिया कपमा 17 विकेट लिँदै प्रतियोगिताको उत्कृष्ट खेलाड़ी बनेका थिए। मेन्डिससँग विश्वभरका चर्चित फ्रेन्चाइजी T20 लीग खेलको अनुभव पनि छ।
2: 26 संस्करणको फिफा विश्वकप फुटबलको उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक विजेता अर्जेन्टिना खेल्दैछन्। यो खेल अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा राति 1:15 बजे शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 गोल मात्रै बिहोरेको छ विश्वकपको फाइनलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा देख्न पाइनेछ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामल र 39 वर्षीय स्टार लियोनल मेसी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेसी 8 गोल र 4 असिस्ट सहित गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दावेदार पनि रहेका छन्। यद्यपि फ्रान्सका केलियन एम्बापे 10 गोल सहित शीर्ष स्थानमा छन्। विश्वकपमा स्पेन र अर्जेन्टिना 60 वर्षपछि पहिलो पटक खेल्न लागेका हुन्। यसअघि सन् 1966 भएको पहिलो भेटमा अर्जेन्टिना 2-1 विजयी भएको थियो। स्पेन सन् 2010 पछि दोस्रो उपाधि जित्ने लक्ष्यमा छ। समग्रमा स्पेन र अर्जेन्टिना बीच अहिलेसम्म 14 खेल भएका छन्। दुवै टोलीले समान 6-6 खेल जितेका छन् भने 2 खेल एउटा खेल बराबर हुन सकेका छन्।
3: यसैबीच स्पेन र अर्जेन्टिना बीच आज राति 1:15 हुने फिफा विश्वकप फुटबल फाइनलको हाफ टाइम मध्यान्तर प्रतियोगिताको इतिहासमै सबैभन्दा लामो हुने भएको छ। यसको कारण सुपर बाउल शैलीको 11 मिनट लामो प्रस्तुति हो, जसमा म्याराडोना, सकिरा, जस्टिन बीवर र के पप बॉय ब्याण्ड बीटीएसले संयुक्त रूपमा मुख्य प्रस्तुति दिनेछन्। यो कार्यक्रम न्यूयोर्क न्यू जर्सी स्टेडियममा मध्यान्तरको समयमा हुनेछ। मनोरञ्जनात्मक कार्यक्रमको तयारी गर्न र त्यसपछि दोस्रो हाफ अघि ती सबै सामग्री हटाउन लाग्ने समयका कारण हाफ टाइम 25 मिनट भन्दा लामो हुन सक्छ। फिफाले यो कार्यक्रम झण्डै 20 मिनटको हुने बताउँदै आए पनि यसमा संलग्न विभिन्न पक्षका कारण यो समय सीमा लम्बिन सक्ने बुझिएको छ। यदि विश्रामको अवधि अनुमान गरे भन्दा लम्बियो भने खेलाड़ीहरूले कुनै न कुनै प्रकारको वार्म अप गर्नुपर्ने सम्भावना हुन्छ। इन्टरनेशनल फुटबल एसोसिएशन बोर्ड आईएफएबी द्वारा संचालित खेलमा नियम अनुसार खेलाड़ीहरूले 15 मिनट भन्दा धेरै विश्राम पाउँदैनन्।
2: विश्वकप फुटबलको उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नुअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेको एउटा भावुक स्टाटसले सन्यास लिन लागेको

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट डीएफएम 95 मेगाहर्ज
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841445448।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
8: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
8: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
8: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।

0: नमस्कार, म बसन्ता रेडियो मर्साङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्साङदी .org मा साँझ 6:35 बजेको मर्साङदी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसीसहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: दुधपोखरी गाउँपालिकामा अझै 6 करोड बेरुजु बाँकी। गत आर्थिक वर्षमा मात्रै 74 लाख बढ़ी रूपियाँ फर्स्योट। लमसुङ जिल्ला अदालतद्वारा एक आर्थिक वर्षमा 800 बढ़ी मुद्दा फर्स्योट। वार्षिक फर्स्योको लक्ष्य अनुसार 110% प्रगति। डिभिजन बटगाडले लमसुङ मार्फत गत वर्ष जिल्लामा दर्शन बढ़ी पर्यटकीय पार्क निर्माण तथा स्तर उन्नति र सामाजिक सुरक्षा भत्ताका लागि असोजभित्र परिचय पत्र नवीकरण गर्नुपर्ने।

0: अब समाचार विस्तारमा लमजुङको कुलसुथार गाउँपालिकामा अझै पनि करिब 6 करोड़ रूपियाँ बिर्जु बाँकी रहेको महालेखाको प्रतिवेदनले जनाएको छ। संघीयता कार्यान्वयनसँगै कार्यान्वयनमा आएको सो गाउँपालिकामा गत आर्थिक वर्षसम्म 5,76,72,408 रूपियाँ बिर्जु बाँकी रहेको हो। महालेखाको 63 प्रतिवेदन अनुसार कुलसुथार गाउँपालिकामा कुलसुथार गाउँपालिकामा आर्थिक वर्ष 2081-82 6,22,12,853 रूपियाँ बिर्जु बाँकी रहेको थियो। सो आर्थिक वर्षमा मात्रै गाउँपालिकामा 73,70,260 रूपियाँ बिर्जु फर्सद भएको थियो। सो आर्थिक वर्षमा कुलसुथारमा 28,28,761 रूपियाँ बिर्जु थपिएको महालेखाको प्रतिवेदनले जनाएको छ। महालेखाको प्रतिवेदन अनुसार सो आर्थिक वर्ष मात्रै 22,72,761 रूपियाँ अनियमित बिर्जु देखिएको छ भने 3,00,000 रूपियाँ असुल गर्नुपर्ने बिर्जु रकम देखिएको विवरणमा उल्लेख छ। त्यसै गरी 2,56,000 रूपियाँ प्रमाण तथा कागजात पेश नभएको बिर्जु विवरणमा उल्लेख गरिएको छ। जिल्लाका 8 स्थानीय तहमा आर्थिक वर्ष 81-82 कार्यान्वयनमा रहेको 10,32,72,64,000 रूपियाँ बजेटको लेखा परीक्षण भएकोमा 9,54,76,000 रूपियाँ बिर्जु देखिएको महालेखाको प्रतिवेदनले देखाएको छ। जिल्ला अदालत लमजुङले गत आर्थिक वर्षमा मात्रै 700 बढ़ी मुद्दा फर्सेट गरेको जनाएको छ। आर्थिक वर्ष 82-83 विभिन्न शीर्षकमा दर्ता भएका मुद्दा मध्ये 826 मुद्दा छिनोफानो भएको जनाएको हो। अदालतका अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका 349 र गत आर्थिक वर्षमै दर्ता भएका 801 गरी कुल 1,150 मुद्दा रहेकोमा 826 मुद्दा फर्सेट भएको हो। कुल मुद्दा मध्ये 81.86% मुद्दा फर्सेट भएको जिल्ला अदालत लमजुङले जनाएको छ। अदालतले राखेको वार्षिक फर्सेट लक्ष्य अनुसार भने 110.58% कार्य प्रगति गरेको जिल्ला अदालत लमजुङका श्रेष्ठदार रामबन्त गौतमले जानकारी दिनुभयो। अदालतमा बाँकी 324 मुद्दा चालू आर्थिक वर्षका लागि जिम्मेवारी सरेका छन्। अदालतले गत वर्ष 747 मुद्दा फर्सेट गर्ने लक्ष्य राखेको थियो। जिल्ला अदालत लमजुङका अनुसार अदालतमा बाँकी रहेका मुद्दा मध्ये 18 24 महिनाभित्रका 1 एक वर्षदेखि 18 महिनाभित्रका 7 6 महिनादेखि 1 वर्षभित्रका 12 र 6 महिनाभित्रका 163 मुद्दा रहेका छन्। जिल्ला अदालत लमसुङले गत आर्थिक वर्षमा सबैभन्दा धेरै मक्सिर महिनामा 124 मुद्दा फर्सेट गरेको जनाएको छ। सोभाय कार्तिक महिनामा 97 र वैशाख महिनामा 91 मुद्दा फर्सेट गरेको छ। यसै गरी असारमा 87, असोजमा 74, माघ महिनामा 61, पौष र जेठ महिनामा 60-60, भदौ महिनामा 55, चैत महिनामा 53, साउन महिनामा 36 र सबैभन्दा कम फागुन महिनामा 28 मुद्दा फर्सेट भएको अदालतले जनाएको छ। वृद्ध भत्ता सहित सामाजिक सुरक्षा भत्ताका लागि असोजभित्र परिचय पत्र नवीकरण गर्नुपर्ने भएको छ। जिल्ला स्थित स्थानीय तहहरूले सूचना निकालेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीको सूचीकरण तथा नवीकरण गर्न भनेको हो। जसमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै लाभग्राहीहरूले सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 बमोजिम असोज मसान्तभित्र सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नु गराउनुपर्ने उल्लेख छ। नवीकरणका लागि लाभग्राहीहरूले आफ्नो ओडा कार्यालयमा उपस्थित भई जैविक पहिचानका आधारमा नवीकरण गराउन सक्ने भनिएको छ। अस्थायी बसोबास भएको भए बसोबास रहेकै एउटा कार्यालयबाट समेत नवीकरण गराउन सकिने सूचनामा उल्लेख छ। बालबालिका पूर्ण अपाङ्गता भएका र 90 वर्षमाथिका व्यक्तिको हकमा निजका आमा बुबा वा संरक्षक उपस्थित भई नवीकरण गराउन सक्नेछन्। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको नवीकरण गर्दा राष्ट्रिय परिचय पत्र नम्बरका आधारमा जैविक पहिचान मार्फत गराउनुपर्ने व्यवस्था छ। तर सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राहीमा सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन। सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने समय असोज मसान्तसम्म रहेको र तोकिएको म्यादभित्र नवीकरण नभएमा लाभग्राहीको स्वत लगत कट्टा हुने समेत सूचनामा उल्लेख छ। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्स्याङ्गदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: मोटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशी को खबर।
2: मोटु रोग का बिरामी अब लमजुंग बाहर जानु पर्दैन। मोटु को भिडियो जांच अब सेवा मोडल हॉस्पिटल प्राइवेट लिमिटेड मा।
1: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मोटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हॉस्पिटल में आउनु हुने हुँदा मोटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जांच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
3: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
1: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847729929।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
3: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
2: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
3: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
3: यस्तो विवाह स्वत बदर हुन्छ।
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
2: बाल विवाहका गम्भीर असरहरू,
3: बाल बालिकाको पढाई अधुरो हुन्छ,
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
3: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
2: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
3: बाल विवाह आत्महत्या बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
3: के हाम्रो पहिचान यही नै हो त?
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
3: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
2: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
4: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
5: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षाजन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
5: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
4: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
5: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
4: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
5: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्सङ्गदी 95 MHz।
6: विश्रामपछि स्वागत छ अब बाँकी समाचार। गत आर्थिक वर्षमा लमसुङका विभिन्न स्थानीय तह अन्तर्गत दर्शनभरी पर्यटकीय पार्क निर्माण तथा स्तरोन्नति भएका छन्। डिभिजन वनकारले लमसुङ मार्फत पर्यटन प्रवर्धनका निम्ति पार्क तथा उद्यान निर्माण एवं स्तरोन्नति भएको हो। डिभिजन वनकारले लमसुङका अनुसार मध्य नेपाल नगरपालिका 4 स्थित जयथुङकी सामुदायिक वनमा हरित पार्क निर्माण भएको छ। सो पार्कमा जस्ताको छानो सहितको ट्रस निर्माण, फलामहरूको कुर्सीहरू बनाएको र विभिन्न प्रजातिका बिरूवाहरू रोपिएको कार्यालयले जनाएको छ। यसैगरी मध्य नेपाल 8 स्थित थालचोक डाँडामा पनि हरित पार्क निर्माण भएको छ। उक्त पार्कमा

तथा पार्कमा बाटो ढलान चौतारो मरमत यात्रु प्रतीक्षालय निर्माण कम्पाउण्डमा तारबार गरी तीन स्टेपको पार्क निर्माण गरिएको कार्यालयले जनाएको छ। सुन्दर बजार दशमा काँडेपानी बगैंचामा हरित पार्क निर्माण, सोही नगरपालिका कुडा नम्बर सातमा कर्मदा नदीका शिवजी मन्दिरमा हरित पार्क निर्माण र स्तरोन्नति, साथै मजुवा डेलको चौतारा संरक्षण, पाउदी पाखा सिमले सामुदायिक वनमा मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि तारबार गरिएको डिभिजन वन कार्यालय लमसुङले जनाएको छ। यस्तै राइनस आठ हराबोट स्थित सर्वोदय सेवा आश्रम र क्षेत्र वाटिका निर्माण वन नम्बर तीन बिरौटा चौतारा स्थित हरित बाल उद्यानमा सामग्री खरीद, राइनसकोट नौमा राइनसकोट पार्क निर्माण, राइनसम्म साल फेदी चौतारा निर्माण, राइनस सातमा ढुङ्गेकोल र मेसर गाउँ पार्क निर्माण गरिएको कार्यले जनाएको छ। एक आर्थिक वर्षमा डिभिजन वन कार्यालय मार्फत एक करोड़को हाराहारीमा पार्क निर्माणका लागि बजेट आएको भन्दै सरकारवालाहरूले आलोचना समेत गरेका छन्। सीमित ठाउँहरूमा पार्क तथा उद्यानहरूको आवश्यकता भए पनि डिभिजन वन कार्यालयको मुख्य कार्यक्षेत्रको कामलाई नै प्रभावित हुने गरी पार्क निर्माणका योजना आउनु सान्दर्भिक नभएको स्थानीयको भनाई छ। जिल्ला प्रशासन कार्यालय मनाङले लगातारको वर्षाका कारण बाढ़ी र पहिरोको जोखिम बढ़ेकाले अनावश्यक यात्रा नगर्न स्थानीयवासी तथा पर्यटकलाई आग्रह गरेको छ। शनिबारदेखि सक्रिय अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङका अधिकांश क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन भारी वर्षाको सम्भावना रहेको भन्दै पूर्व सूचना जारी गरेपछि प्रशासनले उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो। लगातारको वर्षाका कारण मनाङ जुन्ने एकमात्र विशेष चामे खाङसार सड़क तथा विभिन्न ग्रामीण सड़कहरू बाढ़ी र पहिरो को जोखिममा परेका छन्। जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार पदयात्रामा रहेका पर्यटक र स्थानीयवासीलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। प्रशासनले मर्स्याङदी, नारखोला, दूधखोला, डोनाखोला र ठाडा खोला लगायतका नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले नदी आसपासका क्षेत्र र जोखिमयुक्त सड़कमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। सम्भावित विपदलाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको क्विक रेस्पोन्स टीमलाई तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ। साथै माताहतका सुरक्षा निकाय, स्थानीय तह तथा विपद व्यवस्थापन समितिहरूलाई पनि आवश्यक पूर्व तयारी गर्न निर्देशन दिएको छ। जिल्ला प्रहरी कार्यालय लमसुङले असार महिनाको कार्य सम्पादन विवरण सार्वजनिक गरेको छ। कार्यालयले आधिकारिक फेसबुक पेज मार्फत जिल्ला प्रहरी कार्यालय तथा माताहतका इकाईबाट गत असार महिनामा भएका काम कार्यवाही तथा कार्य सम्पादन विवरण सार्वजनिक गरेको हो। विशेष गरी अपराध अनुसन्धान प्रहरी कार्य, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, उजुरी तथा छानबिन कक्षतर्फ भएका विभिन्न गतिविधि सहितको मासिक प्रगति विवरण सार्वजनिक गरेको हो। सार्वजनिक विवरण अनुसार लमसुङ प्रहरीमा असार महिनामा मात्रै अपराध अनुसन्धानतर्फ जघन्य तथा गम्भीर प्रकृतिका तीनवटा सहित नौवटा मुद्दा दर्ता भएको छ। चालू मुद्दामा छजना पुरूष प्रतिवादी पक्राउ गरिएको छ भने फैसला कानूनतर्फ पाँचजना फरार प्रतिवादी पक्राउ गरी 25,200 जरिवाना असुल गरिएको छ। महिला बाल बालिका तथा ज्येष्ठ नागरिकतर्फ गत महिना मात्रै सातवटा उजुरी परेको कार्यालयको तथ्याङ्क छ। यसै गरी असार महिनामा मात्र चार महिला, तीन पुरूष, तीन बालबालिका गरी दशजना हराएको निवेदन दर्ता भएको थियो भने एक महिला, दुई पुरूष, तीन बालबालिका गरी छजना फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घरेलु हिंसा सम्बन्धी तीन उजुरी दर्ता भएकोमा दुईको मिलापत्र गरिएको र एक छलफलको क्रममा रहेको छ। सोबाहेक शान्ति सुरक्षा तथा प्रहरी कार्यतर्फ नियमित पिकेट चेकिङ, ग्रामीण गस्ती, लामो गस्ती र छोटो दूरीको गस्तीमा प्रहरी परिचालन गरेको जनाएको छ। असार महिनामै गस्तीका क्रममा प्रहरीले पाँच थान भरूवा बन्दुक बरामद गरेको छ। प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ दुईवटा ट्याक्टर नियन्त्रणमा कार्यवाही गरेको छ। लमजुङ प्रहरीले नियमित रूपमा समुदाय तथा विद्यालय केन्द्रित विभिन्न जनचेतनामूलक कार्यक्रम समेत गर्दै आएको जनाएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट 20 जना बालबालिकाको उद्धार गरेको छ। बालगृहमा बालबालिकाको अवस्था दयनीय रहेको उजुरी र भिडियोको आधारमा मन्त्रालय र बाल हेल्पलाइन 104 को संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा शौचालय अस्वच्छ, भवनभित्र पानी जमेको र फरक फरक उमेरका बालबालिकालाई एउटै ठाउँमा राखिएको पाइएको मन्त्रालयले जनाएको छ। यसअघि सुरक्षाका लागि पटक पटक निर्देशन दिए पनि अपेक्षित सुधार नभएपछि मन्त्रालय
मन्त्रालयले उद्धारको निर्णय गरेको हो। पहिलो चरणमा दुई वर्ष मुनिका 20 जना बालबालिका उद्धार

0: क्षेत्रको मन्त्रालयले जनाएको छ, जसमा 12 बालक र 8 बालिका रहेका छन्। उनीहरूलाई सुरक्षित ठाउँमा राखी स्वास्थ्य परीक्षण र हेरचाहको व्यवस्था मिलाइएको छ। बाँकी बाल बालिकाको अवस्थाबारे पनि मूल्याङ्कन जारी रहने मन्त्रालयले जनाएको छ।
1: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पसलहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमसुङ जिल्ला अदालतद्वारा एक आर्थिक वर्षमा 800 बढ़ी मुद्दा फर्च्युट, वार्षिक फर्च्युट लक्ष्य अनुसार 110% प्रगति। डिभिजन वनकारले लमसुङ मार्फत गत वर्ष जिल्लामा दर्शन बढ़ी पर्यटकीय पार्क निर्माण तथा स्तर उन्नति। वनाङमा लगातार वर्षा, अनावश्यक यात्रा नगर्न प्रशासनको आग्रह र सामाजिक सुरक्षा भत्ताका लागि असोजभित्र परिचय पत्र नवीकरण गर्नुपर्ने। साँझ 6:35 बजेको वर्षन्ती समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दुरीलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि ल अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओय अस्मि हेर्न दुलैले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औँठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साफ्टवेयर तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: लाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने।
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ। फोन नम्बर 0665212083।
5: सम्पर्क मोबाइल नम्बर 9857133375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

श्री राम राम रघुनंदन राम राम श्री राम राम भरत गर्ज राम राम श्री राम राम रण कर्कश राम राम श्री राम राम शरणं भव राम राम रघुनंदन श्री राम हे भरताग्रज भगवान हे रणधीर प्रभु राम हजूर मेरो आश्रय दाता बन्नु हजूर मर्स्याङजी एफएम कै सेरो फेरो मा रहनु भएका सम्पूर्ण प्यारा श्रोताहरू हाम्रो शैली हाम्रो संस्कृतिको तर्फबाट म रुद्रनिधि तिवारीको न्यानो अभिवादन 95 मेगाहर्ज द्वारा हरेक हप्ताको आइतबार साँझ 7 बजे र बिहिबार अपरान्न 2:30 बजे आधा घण्टासम्म यहाँहरू समक्ष रही पुराना पुराना संस्कार संस्कृति चालचलन रीतिरिवाज नयाँ पिढीका भाइ बहिनामा सुनाउँदै सिकाउँदै र सार्दै आएकोमा आजलाई भने नैतिक शिक्षामा आधारित हाम्रा विद्यालय शिक्षालाई सभ्यता नाममा संस्कृत विद्यालय स्कुलबाट हटाइयो जसले हामीमा हुनपर्ने नैतिकता के हो केही सिकाउँथ्यो त्यो विद्यालय त्यो पनि गुमाइयो सुन्दा आनन्द लाग्थ्यो चाणक्य नीतिका श्लोकमा अर्थ प्रष्ट पार्दै रोचकता दिलाउँथ्यो गर्न हुने र नहुने कुरोको ज्ञान हुने गर्दथ्यो तर अहिले सबै टाढिएको अवस्था छ नानो दक समम दानम न तिथि द्वादशी समा न गायत्रा परो मन्त्रो न मातुर दैवतम परम हजुर जल र अन्न जस्तो दान द्वादशी जस्तो तिथि गायत्री जस्तो मन्त्र र आमा जस्तो देवता अरू देवता हुँदै हुँदैनन् संसारमा छँदै छैनन् यसरी देवता आचरण र आफ्नी आमा आफ्ना बाबा प्रति हृदयदेखि नै आदर सम्मान स्नेह मनाउने तिलोक रचना हुन्थे त्यो बेला अहिले पनि किताबमा कथा कदी छन् त्यस्ता विश्वास गरेर पढ्ने र मनन गर्ने गर्दा सबैतिरको भक्तिभाव आदर सत्कार बन्ने र मानिसलाई नैतिकताको मार्ग समाउने बाटो प्रष्ट देखाउनेमा हाल यस्ता शिक्षा टाढिएकै अवस्थामा छन् अहिले त दुईटा अंग्रेजी शुद्ध अशुद्ध जे भए नि बोलियो यसो टाई झुन्नाइदियो ठूलो झुन्ला बगाइदियो अनि त्योभन्दा राम्रो विद्यालय नै भएन अर्को एउटा घटला उपदेश यस्तो पनि लेखिएको छ तक्ष कस्य विषम दन्ते मच्छिकाय शिरो विषम वृष्टि कस्य विषम पुच्छे सर्वाङ्गे दुर्जनम विषम सर्पको दाँतबाट विष सर्छ झिङ्गाको टाउकोमा विष रहन्छ त्यस्तै बिच्छीको विष पुच्छारमा हुन्छ भने दुर्जन व्यक्तिको भने सर्वाङ्गै विषले भरिएको हुन्छ विषै विष हुन्छ त्यस्ता दुर्जनको नजिकै पर्नु ठिक छैन बरु सर्पको नजिक छल्न सकिएला दुर्जनले त खाएरै छोड्छन् यस्ता दुर्जनको हावाबाटै पनि टाढा रहनु भन्ने उपदेश भनिएको छ सबै जनावर किट पतङ्ग आदि सबै अङ्ग आफ्ना कार्य भई रहन्छ उनको जहिले पनि तर ज्ञान हुनेलाई मनुष्य भन्दछन् भनिन्छ ज्ञान नहुनेलाई तिनै होलान् राक्षस आहार निन्द्रा भए मैथुनानी सन्मानी चैतानी निर्णाम ज्ञानम नराणा मदीको विशेष हो ज्ञानेन हिना पशु समाना भोजन निन्द्रा डर मैथुन मनुष्य र पशुमा समान हुन्छ सबैमा हुने कुरा हो प्राणी भएपछि मनुष्यमा ज्ञान हुने हुँदा अरूबाट विशेष माथि सम्मान पाएको हुन्छ मान्छेले ज्ञान शून्य व्यक्ति त पशु समानै हो नि जसको ज्ञान छैन ऊ चाहिँ किन मानव भनेर पशुले आफ्ना सन्तानले खान लागेको घाँस कुँडो आदि बच्चाको भाइ नराखी लुटपाट गराएर खाइदिन्छ पट्याक पुट जम्मै सकिदिन्छ तर
मानवले कतै केही मिठो राम्रो पदार्थ पाए लुकाएर पनि घरमा आफ्ना सन्तानको मुखमा पार्दछन्। मेलामा खान दिएको खाजा त पोल्टामा लुकाएर घर ल्याउने बानी परेको हुन्छ हाम्रो। त्यसैले त आमा बाबु मेलाबाट नआएसम्म नसुची बाटो हेरिरहन्थे हाम्रा भाइ बहिना छोरा छोरी, आउना साथ पोल्टो खोचाल्थे। यही त मानवता हो, माया हो। कलियुगका मानव सत्यवादी थिए भने कलीमा सत्यता बेचेका पनि हुन्छन् भन्ने अर्को एक भनाइ पनि त छ। निर्जीवा पृथ्वी नेरा औषधि रसा निज महत्तम गता भूपाला निज धर्म कर्म रहिता बिभ्राको मार्ग गता भारिया भर्ती विरोधिनी पररता पुत्र पितु जोषिता हा कष्ट खलुपी विद्यते कली युगे धन्य मृताया नरा। कति मिठो पृथ्वी प्राणी रहित बन्दै जानु, खाएको औषधिले सर नगर्नु, निज वस्तुहरूमा बढी महत्व दिनु, राज्यपालले धर्मै छोडिदिनु, ब्राह्मणले कुकर्मतिर रहित हुनु, श्रीमती अधेरिएकी हुनु, अर्काको कुरा सुन्नु, सन्तान बाबुप्रति प्रदूषित बन्नु, कलियुगमा धनको लागि मानव निज कार्य गर्न पनि पछि नपर्नु, यी सबै कलियुगले यस्तो बनाउँदै लान्छ। तर आफू गर्ने कलीलाई दोष दिने पनि गर्न भने हुँदैन भन्दै विश्रामको लागि यो एउटा गीत।

0: हजुर
1: यो संसारमा सबै सोलो पनि टिक्न वा बाँच्न सक्दैन भन्ने एक अर्को पनि प्रमाण छ। यहाँ नात्यन्त सरलैर्भाव्यम् गत्वा पश्य वनस्थलिम् विद्यन्ते सरला तत्र कुब्जा तिष्ठन्ति पादपा। अत्यन्त सोझो स्वभावको बन्नु पनि राम्रो हुँदैन, वनमा गएर हेरेमा सोझा वृक्ष ठूलोदेखि सानोसम्म सबै काटिएको अवस्थामा छन्, तर बाङ्गा जति सधैँ रहिरहन्छन् कसैले लाँदैन। कसले ती अडमिल्दालाई के कामको लागि लिने लाँदैन। ज्यादा सोझो हुनु भन्दा टेढिनुहुन्छ फलादिक, गर्छको लोकमा सोझा ग्रहको पूजना दिक। यसैले यसलाई प्रमाणित गर्छ, समाजमा मानव भएर इज्जत सम्मान मर्यादा लिएर बाँच्न विद्या हासिल गर्नै पर्छ, अरू बाटो छैन। अष्टवक्र ऋषि आठ ठाउँमा भाँचिएका हुनाले अष्टवक्र भनिएको हो, शरीरै बाँधिएका, तर विद्वताको कारण सारा ऋषिहरूमा पूजनीय हुनुहुन्थ्यो। उहाँ सुन पुच्छम इमम व्यर्थम जीवितम विद्या बिना, न गइएको पनि सौतम न दंश निवारण। विद्याबिन भएर समाजमा बाँच्नु भनेको कुकुरको पुच्छार समान हुनु हो, किनभने कुकुरको पुच्छारले न गुप्ताङ्ग नै छोप्छ न झिङ्गा नै धबाउँछ। सुरु हुँदा माथि उठाउने, डराउँदा टाङ मुनि लुगाउने बाहेक त्यो पुच्छरको के काम हुन्छ र? केही हुँदैन। पुष्पे गन्धतिले तैलम काष्ठे बन्नी पयो वृद्धम, इच्छौ गणेश तथा देहे पश्चात मानौ विवेकत। फूलमा गन्ध वा बासना, तिलमा तेल, काठमा अग्नि, दुधमा घिउ, उखुमा चिनी भए झै मानवको देहभित्र आत्मा छ। यसलाई विवेकपूर्वक हेरेमा निकाल्न सक्नुपर्छ, उपयोग गर्न जान्नुपर्छ। यो मानवले नै ध्यान छ्यान पहिचान गर्न जान्नुपर्छ, अरूले गर्दिने होइन। मानव शारीरिक वा रोगले अशक हुँदा पनि आफ्नो धार्मिक वा दैनिक कार्य गर्न यसरी पनि त्याग्न हुन्न, गर्नै पर्छ भन्ने अर्को एउटा भनाइ छ श्रोता। यी छुराप पयो मूलम ताम्बुलम फलम औषधम भत्से इत्ता उपी कर्तव्य स्थान दाना दिव्या क्रिया। उखु पानी दुध पदार्थबाट बनेका चिजहरू फूल औषधि खाएर पनि स्नान दान कार्य कर्म गर्न हुन्छ, दोष लाग्दैन, गरोस् सबैले भनिएको छ। काष्ठी पाषाण धातु नाम कृत भावे न सेवनम श्रद्धया च तथा सिद्धेश तस्य विष्णु प्रसाद। धातु काठ वा माटाको मूर्ति जुनसुकैमा पनि श्रद्धायुक्त भई भक्ति गरेमा मात्र पनि भगवान विष्णुको प्रसादले सिद्धि मिल्छ, प्राप्त हुन्छ। अर्थात् एउटा फूलको थुङ्गो अगाडि राखेर ईश्वर सम्झने हो भने ईश्वरीय शक्ति त्यही प्रकट हुन्छ। पुनः अर्को भनाइ छ, न देव विद्यते काष्ठे न पाषाणी न मृन्मय भावे विद्यते देवस तस्माद् भावो यी कारणम। ईश्वर न काठमा न माटोमा न ढुङ्गमा नै छ, उनी केवल राम्रो भावना मात्र भित्र हुन्छन्, बाहिर हुँदैनन्, त्यो हेर्न जान्न पर्यो। त्यसैले ईश्वर प्राप्तिको मुख्य कारण भावना विश्वास हो, विश्वास नराखी गरेको काम पूजा भक्ति व्यर्थ हुन्छ। पूरा चित्त लगाएर भक्तिले प्रार्थना गर्ने हो भने फूलको थुङ्गैबाट ईश्वर प्रकट भइहाल्नुहुन्छ भन्ने विश्वास लिँदै विश्रामको लागि यो एउटा।

लौका सर्दा गन्थन मन्थन बाट समय सकिएको संकेत प्राप्त भएको छ। त्यसैले गत हप्ता सोधिएका दुईटा गाउँखानी प्रश्नको उत्तर भिडाउनु तर्फ लगाऊ है। प्रश्न नम्बर एक, पूर्वमा दाजु पश्चिममा भाइ बस्छन् दुवै भेट्टै नपाई के हो? घाम र जुन त होला। प्रश्न नम्बर दुई, पाखुरा छन् पन्जा छैन जिउ छ टाउको छैन के हो? दौरा। सही उत्तर पठाउने पारिजात पार्ने श्रेणी बेनपा एघार रामचोकलाई धन्यवाद। यस्तै गरी आगामी हप्ताको लागि दुईटा गाउँ खाने प्रश्न ओसार्दैछु। भाइ बहिनीहरू कलममा सल्भल हुनु भएकै होला। प्रश्न नम्बर एक, एक खुट्टे धामी लगलगी कामी के हो? एक खुट्टे धामी लगलगी कामी के हो? प्रश्न नम्बर दुई, एउटा देश छ कतै तीन अक्षरको नाम, पहिलो अक्षर झिके हुन्छ खाने चिजको नाम के भने? एउटा देश छ कतै दुई अक्षरको नाम, पहिलो अक्षर झिके हुन्छ खाने चिजको नाम के हो? लौटा सर्दा गन्थन र मन्थनबाट समय व्यतीत भएकोमा आगामी शनिबारभित्र सुझाव र उत्तर प्रश्नको प्राप्त गर्ने आशा राख्दै अहिलेलाई भने हाम्रो शैली हाम्रो संस्कृतिको तर्फबाट म रुद्रनिधि तिवारीलाई पनि साथ दिने विदा स्वीकृति गरिदिनुहोस्। धेरै ताले सुन्ने सम्पूर्ण श्रोता र प्राविधिक भाइलाई मुरीमुरी धन्यवाद दिँदै यहाँहरूबाट म साथ दिनको विदा स्वीकृतिको आशा राख्छु। जय मर्स्याङ दिए फेमा।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कोशी नदीमा पानीको बहाव बढ़ेपछि 28 ढोका खोलियो। नदी किनारका वासिन्दालाई सतर्क रहन अपील। नारायणगढ़ मुगलिङ सड़क सहित 21 जिल्लामा राति सवारी सञ्चालनमा रोक।
1: राति 10 बजेदेखि नारायणगढ़ मुगलिङ र काठमाडौँ सड़क खण्डका आवागमन हामीले बन्द गरेका हौं।
0: वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै दक्ष कामदारको हिस्सा भने बढ्दै। नेपालका 72% ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय। रूपन्देही बाल सुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन।
2: उता अदालती लिएर जाँदाखेरि यो बाल विजयकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि डिजिटल माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौं त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
0: पाल्पामा बाँचौ पाखामा हरियाली बनाउने अभियान तीव्र। वर्तमान राजनीति षड्यन्त्रमा चलेको एमाले अध्यक्ष ओलीको आरोप। एकता कायम राख्न देउवा समूहको 5 बुँदे प्रस्ताव।
3: विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्य समिति र 14 महाधिवेशनबाट विशेष महाधिवेशनमा भाग नलिएका केन्द्रीय कार्य समितिलाई मिलाएर केन्द्रीय कार्य समिति पुनर्गठन गर्ने।
0: र विश्वकप फुटबलको आज फाइनल खेलमा अर्जेन्टिना र स्पेन भेट्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बर्खायाममा बाढ़ी पहिरो र सड़क अवरोधको जोखिम बढ़ने भएकाले यात्रा गर्दा विशेष सतर्कता अपनाउनुपर्छ। मौसम र सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्ने तथा जोखिमपूर्ण क्षेत्रमा सकेसम्म जाँदै नजाने गर्नुपर्छ। चालक र यात्रु दुवैले जिम्मेवार व्यवहार गरे दुर्घटना र मानवीय क्षति कम गर्न सकिन्छ। बर्खामा हतार होइन, सुरक्षित यात्रा नै सबैको पहिलो प्राथमिकता हुनुपर्दछ।
5: कोशी नदीमा पानीको बहाव बढ़ेपछि नदी आसपासका वासिन्दालाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले नदी किनारमा अनावश्यक रूपमा नजान र बाढ़ी सम्बन्धी सूचना तथा सुरक्षा निर्देशन पालना गर्न आग्रह गर्नुभएको हो। कार्यालयका अनुसार आज बिहान 8 बजे 176,305 क्यूसेक रहेको पानीको बहाव दिउँसो 4 बजेसम्म बढ़ेर 2,09,840 क्यूसेक पुगेको हो। पानीको बहाव खतरा को तह नजिक पुगेपछि कोशी ब्यारेजमा सतर्कता स्वरूप रातो झण्डा र रातो बत्ती बालिएको प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले सीआईएनसँग बताउनुभयो।
6: कोशीको 28 ढोका खुलिएको अवस्था छ। यसमा विशेष गरेर जुन यो जिल्ला प्रहरी कार्यालय सप्तरीले जुन हेर्दा र सप्तरी जिल्लाभित्र पर्ने जो एरियाहरू छन् त्यसको लागि विशेष गरेर हामी प्रहरीहरूले चाहिँ जो छेउछाउ विशेष गरेर त्यो दाउराहरू विशेष गरेर बगाएर माथिबाट बगाएर लिएर आएको जो दाउराहरू टिप्न जाने कामहरू भइरहेको छ त्यसलाई चाहिँ हाम्रो प्रहरीहरूले नै उक्त ठाउँमा गएर उहाँहरूलाई सम्झाइ बुझाइ गरेर अहिलेको यो विषम परिस्थितिमा चाहिँ उक्त स्थानमा जानलाई रोक पनि लगाएका छौँ। उहाँहरूले हामीले सुसूचित गरिएको अवस्था छ।
5: यसैबीच लगातारको वर्षाका कारण देशका विभिन्न भागमा बाढ़ी र पहिरोको जोखिम बढ़दै जाँदा 8 स्थानका मुख्य सड़क पूर्ण रूपमा अवरूद्ध भएका छन्। जोखिम न्यूनीकरणका लागि प्रशासनले 21 जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। प्रहरीका अनुसार सिन्धुपाल्चोकको अरणीको राजमार्गमा रहेका 2 स्थानका सड़क अवरूद्ध भएका छन् भने बाँकी इलाम, अर्घाखाँची, बागलुङ, ललितपुर, रसुवा, रोल्पा र डण्डेधुरामा रहेका छन्। यस्तै वर्षाको पूर्वानुमान र पहिरोको जोखिमलाई मध्यनजर गर्दै नारायणगढ़ मुगलिङ सड़क खण्ड र मुगलिङदेखि अगाडिको पृथ्वी राजमार्गमा आज राति 10 बजेदेखि सवारी सञ्चालनमा रोक लगाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सीआईएनलाई भन्नुभयो,
1: यो बागमती प्रदेशका विभिन्न जिल्लामा चाहिँ भारी वर्षा हुने भन्ने आकलन छ। त्यसलाई मध्यनजर गरेर हिजो पनि हामीले राति 10 बजेदेखि मुगलिङ नारायणगढ़ मुगलिङ र काठमाडौँ सड़क खण्डका आवागमन हामीले बन्द गरेका हौं। हिजोभन्दा मौसम आज झन बिग्रिने देखिएको छ र चाहिँ मौसम विज्ञान विभागको प्रक्षेपण पनि त्यही किसिमको छ। त्यसैले सम्भावित जोखिमलाई मध्यनजर गरेर आज पनि हामी राति 10 बजेदेखि आवागमन बन्द गर्छौं र चाहिँ मौसमको अवस्था हेरेर भोलि उज्यालो भइसकेपछि कस्तो अवस्था हुन्छ त्यही किसिमले हामीले चाहिँ आवागमनलाई सहजीकरण गर्ने हिसाबले निर्णय गर्छौं।
5: जिल्ला प्रशासन कार्यालय अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ। यसअघि गए राति पनि उक्त सड़क खण्डमा सवारी रोकिएको थियो। वर्षाको अवस्था अपेक्षा भन्दा कम भएपछि आइतबार बिहानदेखि यातायात सञ्चालन गरिएको थियो, तर मुगलिन नजिक जलबिरे क्षेत्रमा लिन अनुसार पालना नगरी सवारी चलाउँदा दुई बस र ट्रक ठोकिएर करिब 30 जना घाइते भएका थिए। प्रहरीले लेन अनुशासन अनिवार्य पालना गर्न निर्देशन समेत दिएको छ। प्रशासनले सवारी रोकिएको अवस्थामा आपतकालीन सहयोग आवश्यक परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 जिल्ला आपतकालीन केन्द्रको 1-2-3-4 र जिल्ला प्रहरी प्रवक्ताको 98-550-13-959 नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। यस्तै बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जे सड़कमा साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म तथा कान्ति लोक पथमा साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको छ। प्रशासनले अत्यावश्यक बाहेकको यात्रा नगर्न मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र पहिरो तथा बाढ़ी प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा 5.6% घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष 7,92,187 जनाले श्रम स्वीकृति लिएका छन्, जबकि अघिल्लो वर्ष यो संख्या 8,39,266 थियो। विभागका अनुसार कुल श्रम स्वीकृति लिनेहरूमध्ये 88% पुरूष र 12% महिला रहेका छन्। गन्तव्यका आधारमा संयुक्त अरब इमिरेट्स यूएई सबैभन्दा लोकप्रिय श्रम गन्तव्य बनेको छ। कुल कामदार मध्ये करिब 23.2% यूएई पुगेका छन्। मलेसियामा 16.7%, कतारमा 16.7% र साउदी अरबमा 15.7% नेपाली रोजगारका लागि गएका छन्। यी चार देशमा मात्रै करिब 72% नेपाली कामदार गएका छन्। सिपका आधारमा हेर्दा 60.9% कामदार दक्ष, 24% अध्यक्ष, 14.5% अर्धदक्ष, 0.5% व्यावसायिक र 0.1% मात्र उच्च दक्ष रहेका छन्। यसले दक्ष कामदारको संख्या बढ़दै गए पनि करिब 39% कामदार अझै अर्धदक्ष वा अध्यक्ष रहेको देखाउँछ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले रूपन्देही स्थित बाल सुधार गृह तत्काल स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ। हाल सञ्चालनमा रहेको भवन सागुरो र बाल सुधार गृह सञ्चालनका लागि अनुपयुक्त रहेको निष्कर्ष सहित समितिले प्रयोगविहीन जिल्ला समन्वय समिति रूपन्देहीको भवनमा सुधार गृह सार्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको हो। आज बसेको समितिको बैठकमा सभापति समीक्षा बासकोटाले उपसमिति को स्थलगत अनुगमनका क्रममा प्राप्त सुझावका आधारमा हालको बाल सुधार गृह तत्काल स्थानान्तरण गर्नुपर्ने बताउनुभयो।
2: कारागारमा पनि जस्तो अदालती प्रक्रियामा पनि बाल विजयकर्तालाई उपस्थिति गराउँदाखेरि हामीले डिजिटल्ली नै अहिले त अदालतले कति काम चाहिँ डिजिटल्ली पनि गरिदिइरहेको छ र कारागारले त्यो इम्प्लिमेन्ट पनि गरिराखेको छ। त्यो गर्दाखेरि चाहिँ हामीलाई जुन अघि गाडीको अभाव छ भने त्यसमा पनि अलिकति फोकस्ड हुने र उहाँहरूलाई यता र उता अदालती लिएर जाँदाखेरि यो बाल विजयकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि हामीले त्यो डिजिटल माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौं त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
5: निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्रको एकता कायम राख्न 5 बुधे प्रस्ताव सार्वजनिक गरेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी सदस्य प्रदेश समितिका सभापति जिल्ला सभापति सहितको बैठकले संस्थापन पक्षबाट भ्रमपूर्ण प्रचार भएको भन्दै आफ्नो पक्षबाट राखिएको 5 बुधे प्रस्ताव सार्वजनिक गरेको हो। प्रस्तावका विषयमा नेता मीन विश्वकर्माले भन्नुभयो,
3: विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्य समिति र 14 महाधिवेशनबाट विशेष महाधिवेशनमा भाग नलिएका केन्द्रीय कार्य समितिलाई मिलाएर केन्द्रीय कार्य समिति पुनर्गठन गर्ने र त्यो पुनर्गठित केन्द्रीय कार्य समितिले आवश्यकता अनुसार सभापति गगन थापाको नै बहुमत रहने गरी कार्य सम्पादन समिति बनाउने, 15 महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनका लागि पुनर्गठित केन्द्रीय कार्य समितिले सहमतिमा 15 महाधिवेशनको कार्यपालिका घोषणा गर्ने सहमतिकै आधारमा केन्द्रीय समितिको निर्णय अनुसार महाधिवेशनका लागि आवश्यक पर्ने विभिन्न समितिहरू बनाउने र त्यो समितिमा पनि सभापतिकै बहुमत राख्ने।
5: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषित विहीन दिशाविहीन नीतिविहीन र स्थितिविहीन राजनीति भइरहेको बताउनु भएको छ। आज सांसदहरूलाई प्रशिक्षण दिँदै उहाँले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक कानूनी संसदीय बाटाहरू भए पनि अहिले बनेको सरकारको प्रारम्भ नै मान्छे मार्ने मराउने षड्यन्त्र गराउने बाट शुरू भएको आरोप लगाउनुभयो। उहाँले अहिलेको राजनीति परिभाषाविहीन राजनीति चलिरहेको छ, दिशाविहीन राजनीति, नीतिविहीन राजनीति, स्थितिविहीन राजनीति, त्यस ढंगको राजनीति चलिरहेको छ। नेपालको अधिकांश ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय रहेको तथ्य सार्वजनिक भएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा ज्येष्ठ नागरिक 2083 अनुसार 72.6% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा काम गरिरहेका छन्। प्रतिवेदन अनुसार नेपालमा हाल 33,55,808 जना ज्येष्ठ नागरिक छन्। उनीहरूमध्ये 68.8% आफ्नै व्यवसाय वा श्रम गरेर जीविकोपार्जन गरिरहेका छन्। 13.4% रोजगारीमा छन् भने 0.8% रोजगारदाता हुन्। यस्तै 17% ज्येष्ठ नागरिक परिवारका सहयोगीका रूपमा सक्रिय रहेका छन्। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबल 2026 उपाधिका लागि आज मध्यराति स्पेन र साबेक विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समय अनुसार राति 1:15 शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल रहेको छ भने स्पेनले जम्मा 1 गोल मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपमा फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामाल र 39 वर्षीय स्टार लियोनेल मेसी बीचको प्रतिस्पर्धा पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेसी 8 गोल र 4 असिस्ट सहित गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दावेदार बनेका छन्। तर फ्रान्सका किलियन एम्बापे 10 गोल सहित शीर्ष स्थानमा छन्। यता स्पेनले सन् 2010 पछि दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। स्पेन र अर्जेन्टिना बीच हालसम्म 14 खेल भएका छन्।
7: सन्तोषी रावल पाल्पामा बिरुवा रोपेपछि किसानलाई नगद प्रोत्साहन
8: कमसेकम 4 वर्षसम्म त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ एक बोट 100 नोट भन्ने कार्यक्रम ल्याएको छ अति राम्रो ल्याएको छ।
7: एक बोट 100 नोट अभियान प्रभावकारी बन्दै रिपोर्टसँगै बर्खामा बालबालिकालाई लाग्न सक्ने रोग र समाधानका उपाय सहितको संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई.ओआरजी फोन नम्बर 01-5224-352-5224-353
11: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIUN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. पाल्पाको रिद्धिकोट गाउँपालिकाले अघि सारेको एक बोट सयको नोट अभियानले यति बेला स्थानीय किसानहरूमा उत्साह जगाएको छ. यस कार्यक्रम अन्तर्गत फलफूल तथा जड़ीबुटीका विरूवा रोप्नका लागि गएको आर्थिक वर्ष 2082-83 मात्रै 388 जना किसानले गाउँपालिकामा आवेदन दिँदै 37,000 भन्दा बढ़ी विरूवा रोपण गरेका छन्.
12: पाल्पाको रिब्दीकोट गाउँपालिका दुई देउराली चितपानीका 81 वर्षीय खिमानन्द पोखरेलले यस वर्ष 325 सुन्तलाको बिरूवा रोप्नुभयो. अघिल्लो वर्ष पनि सुन्तला, कागती, मौसम लगायतका 200 बढी बिरूवा लगाउनु भएका उहाँले यस वर्ष भने रिब्दीकोट गाउँपालिकाको एक बोट सयको नोट कार्यक्रम अन्तर्गत सुन्तला लगाएर वन्य जन्तुबाट समेत बाली नाली जोगाउन सकिने बताउनुहुन्छ.
13: वन्य जन्तु हटाउनको लागि सुविधालाई धेरै पैसा कमाउनको लागि अनि फलफूल बिरुवा सुन्तला अथवा कागती अरू अन्य फलफुल हुन सक्छन् त्यो सिमले फलफुलमा बन्न पर्छ.
12: सुन्तलाको बिरुवा रोप्दा जंगली जनावरबाट समेत बाली जोगाउन सजिलो हुने अनुभव खिमानन्दसँग छ. स्थानीय सरकारले किसानहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको लगानी सुरक्षित गर्न 4 वर्षसम्म प्राविधिक र नगद सहयोग उपलब्ध गराउने रणनीति बनाएको छ. किसानहरूले रोपेका बिरुवाहरू मरेर जाने सम्भावना कम हुने र किसानले वास्तविक रूपमा प्रतिफल पाउने सुनिश्चित बढेको र एक बोट सयको नोट अभियानले पालिका भित्रका किसानलाई हौसला थपेको बताउँदै कुसुम खोलाका दिवाकर अर्याल,
8: एक बोट सयको नोट भन्ने कार्यक्रम अति राम्रो ल्याएको छ. कमसेकम 4 वर्षसम्म त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ त्यस्तै किसिमको चाहिँ यस्ता फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष चाहिँ लगानी गरिदिने गर्यो भने चाहिँ कृषकहरूको जीवनस्तर माथि उठ्छ जस्तो मलाई लाग्छ.
12: रिब्दीकोट गाउँपालिकाले 8 ओडामा फलफूलको नमूना बगैँचा बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन कार्यक्रम चलाएको छ. चालू आर्थिक वर्षमा गाउँपालिकाले एक बोट सयको नोट कार्यक्रम ल्याएपछि 388 जना किसानले 37,000 भन्दा बढी बिरूवा रोपण गर्न गाउँपालिकाले यो कार्यक्रमका लागि 40,00,000 रुपियाँ यस वर्ष विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भूषाल बताउनुहुन्छ.
14: अधिक मात्रामा रहेको यहाँको बाँझो चेकालाई उपयोग गर्ने र यहाँका किसानहरू कृषितर्फ प्रेरित गर्ने र यहाँको सम्भाव्यता भएका फलफूल तथा जडीबुटीका बगैँचाहरूको निर्माण गर्ने र किसानहरूलाई आत्मनिर्भर बनाउने.
12: लामो समयदेखि बाँचो रहेका झाडी र पाखाहरूमा स्थानीय सरकारको कार्यक्रमका कारण यति बेला व्यावसायिक कृषिको विस्तार हुनुका साथै ग्रामीण अर्थतन्त्र बलियो बन्ने आशामा रिब्दीकोटका किसान छन्। खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै फलफूल तथा जडीबुटी उत्पादन मार्फत किसानको आयार्जन वृद्धि गर्न अभियान प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की बताउनुहुन्छ.
15: एक बोट सयको नोट भन्ने एउटा शीर्षक राखेर किसानहरूले एउटा चाहिँ बिरुवा रोप्दाखेरि 100 रुपियाँ पाउने यो वर्ष, अर्को वर्ष 75 पाउने, अर्को वर्ष फेरि अर्को वर्ष चाहिँ तेस्रो वर्ष 50 पाउने र चौथो वर्षमा हामीले 25 रुपियाँ दिने गरेर 4 वर्षसम्म हामीले त्यहाँ निरीक्षण निगरानी पनि अनुगमन पनि गरिरहने र प्राविधिकहरू पनि खटाइरहने.
12: एक बोट सयको नोट जस्ता उत्पादनमुखी र दीर्घकालीन सोचका कार्यक्रमले गाउँको जमिन बाँझो राखेर शहर पस्ने वा विदेशिने युवालाई आफ्नै माटोमा सुन फलाउन ठूलो प्रेरणा मिलेको स्थानीयवासीको भनाई छ. भुवन राय माझी, CIN रेडियो मुक्तिनाथ.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. बर्खयाममा बालबालिकालाई लाग्न सक्ने रोग, रोगबारे बालबालिकाको सवालमा विज्ञको जवाब, सम्वाद

0: महिलाको श्रम अधिकार र सम्मानको आवाज
1: कार्यक्रम साझा आवाज
2: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
3: महिला किसानका संघर्ष सपना र सफलताका कथा
4: प्रोपाइटर मधुमाया जीसी पढे हैन प्रोपाइटर बनेछु हेर्नुस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ
2: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
5: तपाईकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि
0: पसिनाको सम्मान समानताको अभियान
1: कार्यक्रम साझा आवाज
6: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घामन एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
8: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो
9: नमस्कार म सन्तोष संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ आज हामी हाम्रो पालोको 311 खण्डमा छौं बर्खामा बालबालिकालाई विभिन्न रोगहरूको संक्रमण देखिने गर्छ यस्तो अवस्थामा अभिभावक चनाखो हुनुपर्ने चिकित्सकहरू बताउँछन् बर्खामा कस्तो रोग लाग्न सक्छन् बालबालिकाको हेरचाह कसरी गर्ने बालबालिकाको प्रश्नमा संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जवाब दिँदै हुनुहुन्छ
10: मेरो नाम सृष्टि हामी जस्ता बालबालिकालाई यो बर्खायाममा कस्ता रोग लाग्छन् कसरी बस्ने
11: मेरो नाम युवराज हामी जस्ता बालबालिकाहरूलाई यो बर्खायाममा कस्ता रोग लाग्छन् र कसरी बच्ने
12: नमस्कार मेरो नाम मनिता हामी जस्ता बालबालिकालाई यो बर्खायाममा कस्तो रोगहरू लाग्छन् र यसबाट कसरी बच्ने उपाय भनिदिनु
13: बालबालिकालाई खास गरी बर्खायाममा झाडा पखाला ज्वरो आउने समस्याहरू बढी देखिन्छ अब यो सामान्यतया धेरै जसो चाहिँ अब प्रदूषित पानी पिउनाले भएको देखिन्छ र अर्को चाहिँ रुगाखोकी भनौँ अब यो रुगाखोकी पनि अलिक पछिल्लो समयमा देखिने समय पनि हो यो आगामी केही हप्तामा अझ बढ्दै जान सक्छ र रुगाखोकीले गर्दाखेरि पनि धेरै बालबालिकाहरू बिरामी भएको हामीले पाउँदछौँ तसर्थ अब यो जुन रुगाखोकी छ यसबाट बच्नको लागि चाहिँ अब सकेसम्म यदि रुगाखोकीको लक्षणहरू देखिएको छ भने अब घरैमा आराम गराउने यदि केही गरी थप अब यो लम्बियो यो रुगाखोकी ज्वरो लम्बियो भने चाहिँ तुरन्त नजिकको बाल रोग विशेषज्ञसँग सल्लाह गरेर यो उपचार गर्न चाहिँ जानुपर्ने हुन्छ
14: नमस्कार म सर्वानी पौडेल आजकल पानी अति नै परेको कारण पानीबाट लाग्ने रोगबाट कसरी बच्न सकिन्छ होला
12: नमस्कार मेरो नाम इच्छा हामी जस्ता बालबालिकालाई यो बर्खायाममा चाहिँ कस्तो रोग लाग्छन् र कसरी बच्ने
13: पानीहरू विशेष गरेर सफा पिउनु पर्ने हुन्छ अब पानी यदि सफा पिउनको लागि खास गरी उमालेको पानी अनि फिल्टर गरेको पानीहरू दिँदा सबभन्दा राम्रो हुन्छ यो समयमा खास गरी हाम्रो हामीले अलिकति जारको पानी पनि प्रयोग गर्ने भएको हुनाले हामीले त्यो जारको पानी पनि कस्तो छ कतिको सुरक्षित छ भनेर बुझ्नुपर्ने हुन्छ मेरो विचारमा सबैभन्दा राम्रो भनेको यदि पानीलाई हामीले उमालेर पिउन सक्यो भने त्यसबाट झाडा पखाला पनि बन्द हुने लाग्ने सम्भावना अर्थात् लाग्ने सम्भावना धेरै कम भएर जान्छ र जुन ज्वरो भन्छ ज्वरो जस्तो टाइफाइडहरू हुनसक्छ अरू विभिन्न प्रकारका रोगहरू हुन्छ त्यसबाट पनि हामी बच्न सक्दछौँ तसर्थ बालबालिकामा अहिले पछिल्लो समयमा देखिन पनि सुरु भइसकेको अवस्था छ

0: रुघाखोकी र झाडा पखला ज्वरो अनि निरन्तर वर्षात पनि भइरहेको अवस्था छ। हामी विचार पुऱ्याउँ, बालबालिकाको स्वास्थ्यमा ध्यान दिउँ। हामीले खानेकुराहरू खाँदा निम्न कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। जस्तो उदाहरणको लागि, यदि केही गरी फलफुल हो भने त्यो सफा पानीले धोएर मात्र खाने गर्नुपर्ने हुन्छ। खानेकुराहरू पनि अब कतिपय अलिकति काँचो खानेकुराहरू पनि हुन्छ, जस्तो सलादहरू हामीले खाने गर्छौँ, त्यो पनि अब स्वस्थ त मलाई जहाँसम्म लाग्छ धेरैभन्दा धेरै संक्रमणहरू नष्ट भएर जाने गर्दछ। र यो जुन खानेकुराहरू अब हामीले बाहिर पनि खान्छौँ, बाहिर यदि खाँदै हुनुहुन्छ भने त्यसमा पनि हामीले अलिक विशेष ध्यान दिनु पर्यो। कतिपय खानेकुराहरू जस्तो बाटोमा जुन बेच्न राखेका खानेकुराहरू हुन्छन्, अब धेरै जस्तो त अब त्यो पनि खानु मन पराउँछ, त्यस्तो अवस्थामा अलिक विशेष सतर्कता अप्नाउनु पर्यो। अब पछिल्लो समयमा धेरै पानी पर्दै गर्दाखेरि जस्तो उदाहरणको लागि पानी पुरी भयो वा समोसाहरू कुनै पनि खानेकुराहरू खाँदाखेरि त्यो कतिको स्वस्थ छ त्यसमा तपाईँ हामीले विचार पुर्याउनै पर्ने हुन्छ। अनि मात्र हामीले त्यस्तो खानेकुराहरू साँच्चै नै अब शुद्ध छ सुरक्षित छ भन्यो भने खानु होला। होइन भन्यो भने अब खानेकुरा अर्को एउटा प्रमुख कारक हो जुन संक्रामक रोगहरू लाग्न सक्दछ, विगतमा हामीले देख्दै पनि आएका छौँ, र यसमा तपाईँ हामीले विशेष ध्यान पुर्याउनु पर्ने चाहिँ हुन्छ। केटाकेटीहरूलाई पनि अब स्कुल जाँदाखेरि स्कुलमा खानेकुराहरू अब त्यो खास गरी स्कुलले खुवाउने गर्छ, त्यो कतिको सुरक्षित छ त्यसमा पनि अभिभावकहरूले ध्यान दिनु पर्यो। र बालबालिकाले पनि बाहिर निक्लिँदाखेरि किनेर खानुपर्ने भएको हुनाले उहाँहरूलाई सकेसम्म किन्नलाई चाहिँ अलिकति यो उहाँहरूलाई सकेसम्म बाहिर किनेर नखाओस् भन्नेको लागि पनि अभिभावकले ध्यान दिनुपर्ने हुन्छ। धन्यवाद।
1: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
2: कोशी नदीमा पानीको बहाव बढेपछि 28 ढोका खोलिएको छ। नदी किनारका वासिन्दालाई सतर्क रहन अपील गरिएको छ। नारायणगढ़ मुगलिन सहित 21 जिल्लामा राति सवारी सञ्चालनमा रोक लगाइएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै गइरहेको छ, तर दक्ष कामदारको हिस्सा भने बढ़दै गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ। नेपालका 72% ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय रहेको देखिएको छ। रूपन्देही बाल सुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन छ। पाल्पामा बाझो पाखामा हरियाली बनाउने अभियान तीव्र बन्दै गइरहेको छ। वर्तमान राजनीति षड्यन्त्रमा चलेको एमाले अध्यक्ष ओलीको आरोप रहेको छ। एकता कायम राख्न देउवा समूहको 5 बुँदे प्रस्ताव छ। र विश्वकप फुटबलको आज फाइनल खेलमा अर्जेन्टिना र स्पेन भिड्दैछन्। हौस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सिनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनसादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनसादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: Mania?
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
6: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
5: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664021234 मोबाइल 98415414
3: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ
7: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ
3: खबरदार 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो
7: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
3: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन
7: यस्तो विवाह स्वत बदर हुन्छ
3: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ
7: तर कानून भन्दा पनि ठुलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ
3: बाल विवाहका गम्भीर असरहरू
7: बाल बालिकाको पढाइ अधुरो हुन्छ
3: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ
7: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ
3: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ
7: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ
3: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ
7: के हाम्रो पहिचान यही नै हो त
3: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ
7: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस् नेपाल प्रहरी सम्पर्क 100
3: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं
8: बाल विवाह नगराउ बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउं
3: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश

0: Mania.
1: Extreme energy drink.
2: बिस्तारै बिस्तारै बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
3: कहाँ हुनु हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ठोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ठोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसी सहर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74-065
3: नोट फलसिलिङ कार्यश बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्
5: हेलो मर्सेङ्गे FM 95 मेगाहर्ज

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरे नि आमा, आया नि आए।
5: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: प्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850536780।
4: आमा म पढ्छु नि है।
8: पढेर के गर्छस्?
4: म बिगर्छु।
9: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही साउन 1 गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र गौथली।
10: तिमीले पढ्न आउँछ?
11: माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
4: आई लव यू।
9: समय मध्याह्न 12 बजे, दिउँसो 3 बजे र साँझ

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठा, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा नलाएर तँ स्कुल जाने, तँलाई स्कुल नजा भने हैन, तँलाई त नि म
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497798।
3: जुन बेलामा मेरो लागि लड्नु पर्ने थियो त्यो बेलामा त लड्नु भएन, अब लडेर के गर्नुहुन्छ?

0: हेर्न माले
1: ए छोरी त्यो पालीमा राखेको रेडियो ले त बा
2: हुन्छ हुन्छ

0: आहा, कति राम्रो गीत बजेको, मनै हर्र भयो। ए केटा केटी हो, आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिन, कुन हो बा?
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत नेपाल मेरो।

0: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशीको खबर।
1: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटु को भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा।
0: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटु को भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबार का दिन बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847729929।

0: ने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9857133775।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: ए साइली, घर बनाएर त लगभग सक्न आँटिसौ त,
7: के सकिन्थ्यो दिदी? अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
6: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटेड पसलमा जाऊ न, त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
8: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
1: 3-स्टार आल्मुनियम फेब्रिकेटर, विशेषर नगरपालिका 7 युनिभर्सल चोक, लमजुङ। प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 9964651901।
9: यो मोबाइलले पनि तनावै दियो भने?
3: होइन, के तनाव दियो ए खुसी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
4: हाम्रो शाखा बेसीसर नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा मित्रवाद पीड़ित र सरकार बीच नौ बुँदे सहमति कार्यान्वयन हुनेमा कति विश्वस्त?
1: इमानदारपूर्वक सहमति कार्यान्वयन भयो भने मित्रवाद पीड़ितहरूले न्याय पाउँछन् भन्ने हामीलाई चाहिँ विश्वास छ।
0: विपद सम्बन्धी पूर्व सूचना पहिला भन्दा कसरी प्रभावकारी बनाइँदैछ?
2: एसएमएस त्यसको ठाउँमा कल पठाउन सकियो भने नउठाउँदासम्म त्यो बजिरहेको छ, त्यसले अलिक प्रभावकारी हुन्छ कि भन्ने एउटा छ।
0: हाइड्रोलोजिस्ट विनोद पराजुली र अमेरिकी हवाई आक्रमणमा आफ्ना सार्वजनिक संरचनालाई निशाना बनाइएको इरानको आरोप। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। कुवेतको सेनाले इरानी ड्रोन हमलामा आफ्ना केही सैनिक घाइते भएका जनाएको छ। यसअघि त्यहाँका अधिकारीहरूले उक्त आक्रमणमा एउटा विद्युत उत्पादन केन्द्र र पानी प्रशोधन केन्द्रहरूमा क्षति पुगेको बताएका थिए। इरानले आफूले कुवेत र बहरेनका साथै जोर्डन र सिरियामा रहेका अमेरिकी सैन्य संरचनाहरूलाई निशाना बनाएको भनेको छ। त्यसको पुष्टि भएमा यो थाहा भएसम्मको सिरियामाथिको पहिलो आक्रमण हुनेछ। पछिल्ला घटनाक्रमबारे जेरुसलेमबाट बीबीसीकी बार्बरा प्लेट असर भन्छिन्। कुवेती अधिकारीहरूले विद्युत उत्पादन केन्द्रमा भएको आक्रमणका कारण आगलागी भएको र उत्पादन अवरूद्ध भएको बताएका छन्। भलै अग्नि नियन्त्रकहरूले आगो निभाइसकेका थिए। तेहरानले आफूले गरेको कार्यवाही पाँचवटा पुल, एउटा रेल स्टेशन र एउटा विमानस्थलमा समेत भएका घातक अमेरिकी आक्रमणहरूको जवाफ स्वरूप भएको बताएको छ। अमेरिकी पक्षले भने केवल सैन्य अड्डाहरूलाई निशाना बनाइएको उल्लेख गरेको छ। बीबीसीकी बार्बरा प्लेट असर। युद्धका कारण ऊर्जा आपूर्तिमा दबाव बढेकाले इरानी नागरिकहरूलाई बिजुलीको प्रयोग घटाउन भनिएको छ। दक्षिण अफ्रिकी अधिकारीहरूले आप्रवासन नियन्त्रण अभियानलाई तीव्र बनाइरहँदा सयौं विदेशी नागरिकहरू घर फर्कन सहयोग खोज्दै दूतावासहरू बाहिर जम्मा भएका छन्। नाइजेरिया र मलावीका दूतावास बाहिर ठूलो संख्यामा मानिसहरू शिविर बनाएर बसेका र देशका विभिन्न स्थानबाट मानिसहरू आउने क्रम जारी रहेको विवरणहरू आएका छन्। घर फर्कन चाहने मानिसहरूको बढ़दो संख्या व्यवस्थापन गर्न कतिपय देशहरूलाई कठिन भइरहेको छ। ब्रिटेनको सत्तारूढ लेबर पार्टीले आधिकारिक रूपमा एन्डी बर्नमलाई आफ्नो नयाँ नेता घोषणा गरेको छ। यसले उनलाई कियर स्टारमरका ठाउँमा प्रधानमन्त्री बन्ने बाटो खोलिदिएको छ। यसअघि मन्त्री रहिसकेका बर्नमले हालै उनैका लागि भनेर खाली गरिएको संसदीय सीट जितेका थिए। उनले ग्रेटर म्यान्चेस्टरका मेयरका रूपमा लगभग एक दशक काम गरेका छन्। पार्टी नेताका रूपमा आफ्नो पहिलो भाषणमा उनले उनैको शब्दमा आशा फर्काउ

0: जनाएको छ। कोमोला पार्टी कुर्द इरानीहरूको समूह हो र उत्तरी इराकको सुलेमानिया शहर नजिकै उनीहरूको एउटा आधार क्षेत्र छ। त्यसका एकजना प्रवक्ताले आज सबेरै त्यहाँ हमला भएको र त्यसका लागि इरानी सरकार जिम्मेवार रहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई पुनः स्वागत छ। एक साताभन्दा बढ़ी समयदेखि आन्दोलनरत रहेका मिटरवाज पीड़ित र सरकारबीच पटक पटकको छलफल र घण्टौं लामो वार्तापछि नौ मुद्दे सहमति भएको सहभागीहरूले बताएका छन्। सहमतिसँगै पीड़ित पक्ष आन्दोलन स्थगित गर्न सहमत भएको सरकारी पक्षले जनाएको छ। सरकारले मिटरवाजलाई आर्थिक अपराध मानेर त्यो पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषद बैठकमा प्रस्ताव लैजाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वार्तामा देखाएको सक्रियताले आफूहरू पनि यसपटक सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको आन्दोलनरत पक्षले बताएको छ। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
2: दुई पक्षबीच भएको सहमति अनुसार गृह मन्त्रालयले तीन महिनाभित्र यो समस्याको समाधानका लागि एउटा विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ। त्यसले मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गर्ने सरकारी पक्षले उल्लेख गरेको छ। वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र ब्याङ्क कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटर ब्याजमा लगाउनेहरूमाथि कड़ा कार्यवाहीको व्यवस्था गरिने सहमतिमा उल्लेख छ। नयाँ ऐनमा वास्तविक भन्दा बढ़ी रकमको कागज बनाउने, ब्याजलाई सामामा जोड्ने, ऋणीलाई भरपाई नदिने, बढ़ी ब्याज लिने, धम्क्याउने, शारीरिक एवं मानसिक शोषण गर्ने, खाली चेक वा कागजमा जबरजस्ती सही गराउने र सम्पत्ति हत्याउने कार्यलाई अपराध मानिने प्रधानमन्त्री सचिवालयले जनाएको छ। यी सहमतिले खास गरी तीनवटा महत्वपूर्ण उपलब्धि भएको वार्तामा सहभागी मिटर ब्याज पीड़ित नवीन निर्गले बीबीसीलाई बताए।
3: यो पटक हामीले तीनटा उपलब्धि निकालेका छौँ। पहिलो उपलब्धि छ, मिटर ब्याज जो कुप्रथा थियो, आर्थिक अपराधका रूपमा समाजमा थियो, त्यसलाई उन्मूलनको घोषणा गर्ने राज्यले भनेर पहिलो सहमति गरेका छौँ। दोस्रोमा चाहिँ त्यो राजनीतिक घोषणापछि पूर्ण ऐन निर्माण गर्ने र तेस्रो कुरा चाहिँ एउटा विशेष अदालत मार्फत न्यायिक निरूपणको प्रक्रिया अगाडि बढाउने भन्ने तीनटा दीर्घकालीन विषयका उपलब्धिहरू छन्। इमानदारपूर्वक सहमति कार्यान्वयन भयो भने चाहिँ अब मिटर ब्याज पीड़ितहरूले न्याय पाउँछन् भन्ने हामीलाई चाहिँ विश्वास छ।
2: सहमति पालना गराउने दिशामा निरन्तर खबरदारी गरिरहने पीड़ित पक्षले जनाएको छ। फेरि वार्तामा सहभागी नवीन निर्ग।
3: अहिलेको सम्झौता कार्यान्वयन भएन भने त फेरि लगत्तै आन्दोलनको कार्यक्रमहरू घोषणा गर्छौ, अर्को ढंगको रचनात्मक कार्यक्रम घोषणा गर्छौ।
2: गत असार 25 गते जनकपुरको तृतीया गाछीबाट पैदल न्याय मार्च 12 को निजगढ़ पुगेको तेस्रो दिन गृहमन्त्री सुदन गुरूङ र पीड़ित पक्षबीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। बाह्रको चिमरामा सरकारी टोली र पीड़ितका प्रतिनिधिहरूबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिइएको सहभागीले बताएका छन्। गनी अन्सारी, बीबीसी,
1: काठमाण्डुँ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विरूद्ध हिजो दायर भएको सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा आज विशेष अदालतले साधारण तारिखमा उनलाई छाड्न आदेश दिएको छ। अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई थुनामै राखेर वा धरौटी मागेर मुद्दा अघि बढ़ाउन आवश्यक नरहेको निर्कियोल निकालेको हो। अदालतले पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको आरोप माथि उनले इन्कारी बयान दिएको र व्यवसायी दीपक भट्टसँग वित्तीय कारोबार गरेको अनि सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको भन्दै उनलाई सामान्य तारिखमा छाड्न आदेश दिएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेता पौडेललाई गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनी त्यस यता हिरासतमा रहँदै आएका थिए। अब अर्को विषय। नेपालमा मौसमी विपदबारे हालसम्म एसएमएस र टोल फ्री नम्बर मार्फत पूर्व सूचना दिँदै आइएकोमा यो मनसूनदेखि पूर्व सूचनालाई प्रभावकारी बनाउन फोन कल मार्फत पनि दिइने एक अधिकारीले बीबीसीलाई बताएका छन्। जल तथा मौसम विज्ञान विभागले यो वर्ष पानी थोरै पर्ने अनुमान गरे पनि परेका बेला ठूलो पर्ने र त्यसले जोखिम उत्तिकै निम्त्याउने जनाएको छ। पछिल्ला वर्षहरूमा मौसम सम्बन्धी पूर्वानुमान भरपर्दो देखिन थाले पनि त्यस सम्बन्धी सूचना सम्प्रेषण प्रभावकारी नभएको भन्दै त्यसतर्फ ध्यान दिन विज्ञहरूले सुझाउने गरेका छन्। यसै सन्दर्भमा साथी गनी अन्सारीले विभाग अन्तर्गतको

0: बाढ़ी पूर्वानुमान शाखा का प्रमुख वरिष्ठ हाइड्रोलॉजिस्ट विनोद पराजुलीलाई सम्पर्क गरी शुरूमा तपाईहरूले सूचना सम्प्रेषण प्रभावकारी बनाउन के गरिरहनु भएको छ भनेर सोधेका छौं।
1: अब हामीले एसएमएस मार्फत सूचना पठाउँदाखेरि एसएमएस धेरैले नहेर्ने, रातिको समयमा पनि एसएमएस ले मान्छेलाई ब्युजाउने भएन, तर त्यसको ठाउँमा कल पठाउन सकियो भने कम्तीमा नउठाउँदासम्म त्यो बजिरहेको छ, त्यसले चाहिँ अलिक प्रभावकारी हुन्छ कि भन्ने एउटा छ। तर अब त्यसमा केही सीमितताहरू पनि देखिए, जस्तै धेरै मान्छेलाई एकचोटि कल पठाउँदाखेरि नेटवर्कमा कन्जेसन हुने समस्या, त्यस कारणले गर्दाखेरि चाहिँ त्यस्तो कलहरू चाहिँ हामी विपद रेस्पोन्डरहरूलाई अलिक महत्वपूर्ण व्यक्तिहरूलाई जस्तै पालिकाको कुरा गर्दाखेरि मेयरलाई उपमेयरलाई वडा अध्यक्षहरूलाई त्यहाँको कम्युनिटीको चाहिँ डिजास्टर म्यानेजमेन्ट हेर्ने रेड क्रस जस्ता संस्थाहरू जसले कल पाए पछाडि उसले समुदायलाई जिउजाउन सक्छ त्यस्तो मान्छेहरूलाई चाहिँ कल पठाउने भन्ने किसिमबाट पनि यसचोटिदेखि तयारी छ। अहिलेको यामयुमा नपरे पनि त्यो छलफल भएर निर्क्योल भएको विषय छ, त्यसमा हामी यो मञ्चमा चाहिँ काम गर्छौँ।
2: त्यसै गरी कति प्रकारका विपद वा प्रकोपहरू बारे यस्तो जानकारी गराइनेछ?
1: बाढी पहिरो त्यस्तै गरेर आकस्मिक बाढीको कुरा, हिमताल विस्फोटका कुरा, भारी वर्षा, तातो हावाको लहर, शीतलहर, आँधी हुरी होइन तट्याङ, यी सबै कुराहरू समेटेका छौँ। तर अब जल तथा मौसम विज्ञान विभागको पनि सीमितता के छ भने हामी पूर्व अनुमान र पूर्व सूचना दिने नै गरी जस्तै तातो हावाको सन्दर्भमा अथवा तट्याङको सन्दर्भमा पूर्ण तयार पनि छैनौँ, तर भविष्यमा हामी त्यसमा पनि जान्छौँ भनेर अहिले हाम्रो समझदारी पत्रमा चाहिँ सबै प्रकोपहरू परेका छन्। हामीले अहिलेसम्म गरिराखेको चाहिँ बाढी र भारी वर्षाको लागि नै, सँगै हाम्रो हिमताल विस्फोटको केसमा पनि छोरोल्पा र इम्जा जस्ता ठुला हिमतालमा चाहिँ त्यो एसएमएस जाने प्रबन्ध चाहिँ मिलाएका छौँ। तर त्यो हुनको लागि चाहिँ हाम्रो ठाउँमा जडान भएका केन्द्रहरूले हामीलाई पहिला त्यहाँ भएको विपदको सूचना चाहिँ दिनुपर्ने हुन्छ। अब यो अलिकति आकस्मिक रूपमा फुट्न सक्ने र त्यसको सूचना समयमै हामीले प्राप्त गर्न सकेनौँ भने केही क्षणमै त्यो चाहिँ ठुलो बाढी भएर तल आइसक्ने भएको कारणले त्यसमा केही चुनौती चाहिँ छ। तर पनि हामीले अहिले यो एमओयू मार्फत चाहिँ त्यसलाई पनि सम्बोधन चाहिँ गरेका छौँ
2: र यी सेवा जुन दिने भनिएको छ त्यो निश्चित क्षेत्रमा केन्द्रित रहन्छ, अलिक बढी जोखिम भएका क्षेत्रमा अथवा कस्तो हुन्छ त्यसबारे पनि?
1: यो महत्वपूर्ण प्रश्न हो। यसमा चाहिँ अहिले 273 हामीले बाढीग्रस्त क्षेत्रहरू विगतका बाढीका घटनाका आधारमा तय गरेका छौँ र ती क्षेत्रमा चाहिँ अहिले जान्छ। तर अब विस्तारै हाम्रो स्वचालित अवलोकन प्रणाली पनि दुर्गम क्षेत्रहरूमा विस्तार हुँदै जाँदा, नयाँ नदीहरूमा विस्तार हुँदै जाँदाखेरि त्यो चाहिँ भविष्यमा बढ्दै जाने देखिन्छ। अब अहिले हामी सरस्वती बाढीको कुरा गर्दाखेरि देशका प्रमुख नदी नालाहरू चाहिँ छुटेका छैनन्, तर अब ससाना खोला खोल्सीहरूमा पनि बाढी आउने र त्यसले प्रभाव पार्ने क्रम बढ्दै गएको देखिया छ, पछिल्लो जलवायु परिवर्तन लगायतको प्रभावको रूपमा पनि। त्यसलाई सम्बोधन गर्न सकिने गरी यामयुमा प्रबन्ध छ र हामी त्यसको लागि तयार हुनको लागि चाहिँ अझै तयारी गर्न पाइन्छ।
2: अहिलेलाई चाहिँ पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली, महाकाली लगायत नदी तटीय क्षेत्र पर्ने भए
1: भए यी नदीहरू र तिनका उपजलाधारसम्म जस्तै हामी सप्तकोशी भन्छौँ, सातवटै कोशीहरूमा पहाड़ी क्षेत्रसम्म हाम्रो चाहिँ अहिले त्यो यो एसएमएस जाने प्रणाली चाहिँ छ। काठमाडौँ पोखरा सहरी क्षेत्र पनि त्यसमा समेटिएको छ। अझै नसमेटिएको क्षेत्र भनेको चाहिँ अलिकति दुर्गम क्षेत्रहरू, उच्च हिमाली क्षेत्रहरू, ती क्षेत्रहरू चाहिँ समेट्न सकिएको छैन, त्यसलाई हामी विस्तारै समेट्दै जानेछौँ।
2: यहाँले जुन गर्दै आउनु भएको छ यो काम, पूर्व सूचना दिने काम, यसप्रति कस्तो प्रतिक्रिया, कतिको प्रभावकारी देखियो?
1: दुईवटा तथ्याङ्कले यसलाई पुष्टि गर्छ यसको प्रभावकारी। पहिलो चाहिँ गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको विभिन्न विपदहरूबाट भएको खास गरी मानवीय क्षतिको चाहिँ आँकडा हेर्ने भने पछिल्लो दशक भनौँ न एकदमै घट्दै गएको देखिएको छ। हामी उदाहरणको रूपमा पश्चिम राप्तीलाई नै हेर्ने गर्छौँ। यहाँ चाहिँ सन् 2014 हामीले पूर्व सूचना प्रणाली र यो विभिन्न चाहिँ यो 2016 चाहिँ एसएमएस प्रणाली विभिन्न जुन प्रयोगमा ल्यायौँ त्योभन्दा अगाडि मानवीय क्षति 19-20 र औषध हेर्ने भने 8-9 क्षति हामीले वार्षिक देख्ने गरेका छौँ। तर अब यो पछिल्लो दशक त्यो पूर्व सूचना प्रणाली स्थापना भइसके पछाडि चाहिँ त्यहाँ 2 मात्रै छ भनेको यसको प्रभावकारिता चाहिँ सिद्ध भएको छ। अब यसमा पूर्व सूचना प्रणालीको मात्रै भूमिका नहुन पनि सक्छ, विभिन्न अन्य प्रविधिको पनि त्यसमा आंशिक भूमिका हुन सक्छ, तर हाम्रो विश्वास के हो भने यसमा पूर्व सूचना प्रणाली, पूर्वानुमान प्रणालीको प्रमुख हात चाहिँ छ।
0: उनी थिए जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली साथी गनी अन्सारीसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इरानले पछिल्ला हवाई आक्रमणका क्रममा अमेरिकाले आफ्ना सार्वजनिक संरचनाहरूलाई निशाना बनाएको आरोप लगाएको छ। उसले आफूले पनि कुवेत र बाहरेनका साथै जोर्डन र सिरियामा रहेका अमेरिकी सैन्य संरचनालाई निशाना बनाएको भनेको छ। यसबीचमा कुवेतको सेनाले इरानी ड्रोन हमलामा आफ्ना केही सैनिक घाइते भएका जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेल।
3: बीबीसी भेरिफाईले इरानको होर्मोजगान प्रान्तको एउटा पुलमा आक्रमण भएको पुष्टि गरेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले निशाना बनाइएका स्थानहरूको सूची सार्वजनिक गरेको छैन, तर ती आक्रमणको उद्देश्य उसैका शब्दमा इरानी सैन्य क्षमतालाई अझ कमजोर बनाउनु रहेको जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई वार्तामा फर्काएर युद्ध अन्त्य गर्न दवाब दिन इरानका पुलहरू र विद्युत केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएका छन्। लगातार छैठौं रातसम्म अमेरिकाले इरानमा हवाई आक्रमण गरिरहेको हो।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: दिदी अल्मालै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856744486। के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
3: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
2: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
3: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
3: यस्तो विवाह स्वत बदर हुन्छ।
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
2: बाल विवाहका गम्भीर असरहरू,
3: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
3: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
2: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
3: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
3: के हाम्रो पहिचान यही नै हो त?
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
3: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
2: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ।
4: बाल विवाह नगरौ, नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
2: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख सुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू, जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
9: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
8: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021240124, मोबाइल 9841445448।
2: यो मोबाइलले पनि तनावै दियो भने
7: अहिले के तनाव दियो ए खुशी
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
7: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
10: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
7: प्रोपाइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र भेषिसार नगरपालिका साथ लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943

0: Mania Extreme Energy Drink.
1: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशी को खबर
2: मुटु रोग का बिरामी अब लमजुंग बाहर जानु पर्दैन मुटु को भिडो जांच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा
1: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जांच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटु को भिडियो जांच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
3: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबार का दिन बिहान 9 बजेबाट
1: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 98477629229
4: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
5: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370मा जानकारी गराउनुहोस्
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
6: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेग्ली हुँदा पनि
7: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि
8: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461626344 98461626344
9: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
9: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
10: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58261

0: मंगलम भगवान विष्णु मंगलम पुंडरीकाक्षे मंगलाय तनुहरि लो अब दुलाले दुलाईलाई औठी लाइदिने
1: अहा म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ फोन नम्बर 0665211083
5: सम्पर्क मोबाइल नम्बर 9857133375
4: प्रोप्राइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
1: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी

0: me a
1: extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकीय अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 14 नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ फेरि कति राम्रो फिट भएको
6: यो ब्लाउज न्यू रिचु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको
5: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाएँ नि
6: अरू त्यहाँ के सिलाइन्छ त दिदी
5: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज लेहेङ्गा चोली कुर्ता सुरुवाल सुट प्यान्टहरू सिलाइन्छ अनि सम्पूर्ण स्कुल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ
7: सजिलो ठाउँ छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस् न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेसलिस्ट वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लमजुङ एसबीआई ब्याङ्कको ठिक अगाडि प्रोप्राइटर लक्ष्मी परियार रामजी परियार सम्पर्क 9841692406 र 9816673372
5: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ
7: आजै आउनुहोस् तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्छौ
9: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारी लागि सम्पर्क 066-590-999-9847-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठिक अगाडि
10: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नु भयो
11: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
10: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
11: ल भइहाल्छ नि नानी
12: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
13: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
12: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर साथ भीमसेन थान चोक फोन 066-520-120 मोबाइल 9846077745
8: लमजुङका लागि सामसङ कोनका गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर
14: हेलो कान्छी घर बनाउने काम सुरु भयो
15: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
14: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
15: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
0: ए छोरी, त्यो पालीमा राखेको रेडियो लिए त बा।

0: कति राम्रो गीत बजेको मनै हर्रब हो। ए केटा केटी हो आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिन कुन हो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ एफएम।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत नेपाल मेरो।

0: ayah mari ni ama ayah ni
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी अनि ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग मैला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9850663780
4: अनि तयो कागज के मे छिं वा
5: अह झिल्काई
4: के पर्सनल नम्बर ब्लक लै वा दिए
5: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर आएर ब्लक लै र खलखाई
4: अनि बैंक गरी
5: बैंक री
4: अह
5: सर चाहिँ तले लल पर्दी
4: समलपति न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई दिशा आफै न ब्याङ्क देबिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
2: सतर्क तना ठगी तब्दक्या जोगी न
6: सिद्धार्थ ब्याङ्क रक्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई

0: California Extreme Energy Drink.
1: Extreme Energy Drink. Time check. अहिले ठीक 10 बजेको छ.
2: Extreme Energy Drink. Taste the difference. Feel the energy.
3: आदरणीय श्रोता अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौ. अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ. हवस् त आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्. भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ. शुभरात्री.